0: go. Busy life easy, banau dai har ek din. Global Smart Plus life ko pesma banking.
1: Yo ho Nepali Radio.
2: Yo awaz ho Nepali Radio Network ko. Ra tapai sundai hunuhuncha Nepali khabar.
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्. प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो. सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो. त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो.
4: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ. पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ. श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्.
3: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्य पलाञ्चोकमा मनसून जन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ. विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ़ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेकुवा पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्री पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो.
4: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मध्य प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ. मध्यका 8 जिल्लाका 136 पालिका छन्.
3: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ. समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मार्फतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको संचालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो.
4: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्. यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो.
3: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ. पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्. प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ. प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो.
4: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ. शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवड़ा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्.
3: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ. बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो. आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ.
4: बाँदर र जंगली बदेलको सम्पूर्ण बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्. समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्.
3: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ. उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास 14 का वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउण्डेशनको रोहबरमा बुधबार सीमावर्ती भिट्टा मोड़ चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताएका छन्। प्रदेश सभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनुपर्नेमा जोड़ दिइएको हो।
3: मध्य प्रदेश सभाको बिहिबारको बैठकले मध्य सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्व समितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मध्य प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्व समितिले पारित भएको हो।
5: अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए ता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा 3 जना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मंचमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
3: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
4: शैक्षिक परामर्शमा व्यथिति शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवांछित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटी भिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
3: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: बिरगोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खिम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरिकै साथ सुनिराख्नु भएको छ। काठमाडौँमा सुन्दै हुनुहुन्छ नेपाली नेटवर्कबाट र यतिखेर रेडियो नारायण 99.1 मेगाहर्जबाट काठमाडौँमा सुनिराख्नु भएको छ। हामी नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा, सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ र यो बिहानी पखमा तपाईहरू नेपाली बहसको तपाईलाई जानकारी गराउन चाहन्छौ। यतिखेर स्कूल कलेज पढ्ने उमेरका युवाहरू डरलाग्दो गरी लागु औषधको कुलतमा फँसेका छन्। केही वर्ष अघिको तथ्याङ्कले 130,000 भन्दा धेरै युवाले कडाखाले लागु औषध सेवन गर्ने गरेका छन्। आदरणीय श्रोता, यो संख्या हरेक वर्ष 11% दरले बढ्दै गएको पनि तथ्यहरूले देखाएको छ। लागु पदार्थ दुर्व्यसन तथा कारोबारमा संलग्न 6,119 कैदीहरू अहिले पनि जेलमा छन्। हजारौं दुर्व्यसनीलाई सुधार्न देशभर 240 भन्दा बढ़ी उपचार तथा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा छन्। लागु औषधको र दुर्व्यसनीहरूको संख्या बढ़िरहेको छ, ट्रान्जिट प्वाइन्ट बनिरहेको छ नेपाल। यतिखेर पछिल्लो समय छिमेक र तेस्रो मुलुकका नागरिकले पनि नेपाललाई लागु औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनाएको पनि प्रहरी अनुसन्धानले फेला पारेको छ। उत्सुकता र संगतले पनि फँसेका छन्। तपाईलाई जानकारी गराउँ, यतिखेर उमेरजन्य उत्सुकता र साथीभाइको संगत एवं आग्रहले युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्ने गरेको पनि पाइएको छ। गत असो 26 गते राति ओखलढुङ्गाको सिद्धेचरण नगरपालिका चारखुमा 52 वर्षीय रत्न कुमारी कटवाल कार्कीको हत्या गरियो। हतियारधारी समूहले दाहिनेपट्टिको कञ्चट तथा कानको भागमा प्रहार गरी उनको बेभत्स हत्या गरे। हत्यापछि उनको घरमा रहेको नगद र सुनका गहनाहरू लुटेर भागे। त्यहाँ अनुसन्धानमा खुल्दै जाँदाखेरि लागु पदार्थ दुर्व्यसनी गर्नेहरू संलग्न रहेको भन्ने भेटिन आयो। त्यसैले गर्दाखेरि यो दलदलबाट उम्किनका निम्ति, यो दलदलबाट, यो ट्रान्जिट प्वाइन्टबाट मुक्ति पाउनका निम्ति धेरै कामहरू यतिखेर गर्नुपर्नेछ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा छ। 27,80,000,000,000 बीको दावी, 86 प्रतिवादी बनाइएको छ। धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी छन्। एकजनालाई 4 मुद्दाहरू छन्। तपाईलाई जानकारी गराउँ, बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल लगायतहरूले जुन किसिमको जालसाजी र सेटिङमा अरबौं अरब रूपियाँ लुटेका थिए। जिल्ला अदालत काठमाण्डुले भनेको छ कुन अदालतमा कति बीको दावी छ। तपाईँलाई जानकारी गराउन चाहन्छु। मैतिकर 3,73,85,00,000 यो बीमा सम्बन्धी कसुरमा बीको छ। 1,14,46,86,00,000 धितोपत्र सम्बन्धी कसुरमा छ। विशेष अदालतमा करिब 22,25,00,000,000 सम्पत्तिको शुद्धिकरण कसुरमा, उच्च अदालत पाटनमा करिब 42,14,00,000 बैंकिङ कसुरमा सम्पत्ति आर्जन गरेको भन्ने विषय आएको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउन चाहन्छौ हामी आजको नेपाली बहसमा। र नेपाली बहसमा अहिलेको अवस्थामा देशभरि जुन किसिमले आम नागरिकहरूले आशा अपेक्षा गरेको यो सरकार, यसको नेतृत्व र यसले हरेक नागरिकका जनजीवनहरूमा सहजता प्रदान गर्छ भन्ने खालको जुन आशा छ, त्यो आशा कतै निराशामा परिणत त हुँदै छैन। निशुल्क शिक्षामा विरोधाभास छ आदरणीय श्रोता, किनभने जनताले आशा गर्ने भनेको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा हो। तर आज निशुल्क शिक्षाका नाममा विरोधाभास भएको छ। एकातिर संविधानमा माध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निशुल्क भनिएको छ, अर्कोतिर विद्यार्थीसँग सरकारले 3% कर दिँदैछ। यो कस्तो दोहोरो नीति हो? शिक्षा मौलिक हो, त्यसैले मौलिक हकमा ट्याक्स लगाउन पाउँदैन। शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधान विपरीत हुन्छ। श्रोता, तपाईँले जानकारी गराउँ, सन्तानलाई निजी स्कूलमा पढाउन वार्षिक आमदानी 10,00,000 भन्दा बढ़ी नै छ। पढाउनेको 10,00,000 आयकर छूट दिएकै छ र शिक्षामा भएको खर्च र कर कटीमा पनि पर्छ भनेर डा सोनवाङले अर्थमन्त्रीले दावी गरेका छन्। वर्षमा 10,00,000 कमाउनेहरू निजी विद्यालयमा आफ्ना सन्तानहरूलाई पढ़ाइरहेका छन् त। यसलाई तथ्याङ्कमा साँच्चै ढाल्ने हो भने अर्थमन्त्रीको कुरामा कतिको सत्यता छ? नेपालको अहिलेको अवस्था, गरीबी, बेरोजगारी, यी यावत कुराले गर्दाखेरि शिक्षा मन्त्रीले भने जस्तो नै शिक्षामा कर लगाउने कुरा र नेपालीहरूको आमदानी त्यो हो त। आज हामी बहस गर्न चाहन्छौ। यो बजेट फुकीको बेलुन जस्तै हो भनेर भनेका छन् सत्तापक्षकै सांसदहरूले। शिक्षा र स्वास्थ्यमा कर लगाएको प्रति आपत्ति पनि छ। सुलभले गरे बजेट बारे तीन आलोचना अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन भनेर ज्ञानेन्द्र साईले टिप्पणी गरेका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ शरणार्थी प्रकरणमा ओली आरजू सहितलाई झिकाउन माग गरिएको निवेदन दर्ता भएको छ। नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेताहरूलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्लाधन काठमाडौँले दर्ता गरेको छ। आजको नेपाली बसमा यिनै विषयमा चर्चा गर्दैछौ। छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817682123।
4: रेडियो आदि खुला 105.4।
5: अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: खरो विषयमा सरो बहस, नेपाली बहस,
7: यस नेपाली बहसका साथमा
8: प्रीति तयारी चल्छौ।
9: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
10: डिसोम फाइबर नेट।
0: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर सुन्दरमणी दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर सुन्दरमणी दीक्षित सरसँग हामी कुरा गर्ने प्रयास गरिरहेका छौं र नेपालीहरूले जुन किसिमले अहिले शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको करको विषय छ, त्यो करका विषयमा, त्यो बारेमा विरोध जनाएका छन् र आर्थिक वर्ष 2083-84 बजेटप्रति सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसदहरूले नै असन्तुष्टि जनाएका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुईटै बहुमत पाएको राष्ट्रसभाका वरिष्ठ नेता बालन शाह नेतृत्वको सरकारका अर्थमन्त्री डाक्टर वाग्लेले जेठ 15 गते 21,24,34 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। यसै विषयमा पनि हामी कुराकानी गर्दैछौ। कुराकानीका निम्ति राजनीतिक विश्लेषक डाक्टर सुन्दरमणी दीक्षित हुनुहुन्छ, नागरिक क्षेत्रका अगुवा। दीक्षित सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब, अहिलेको अवस्थामा अब शिक्षा र स्वास्थ्यमा लगाएको करको बारेमा चर्को विरोध हुँदैछ। सरकारले ल्याएको बजेटमा कि त चाहिँ यो शिक्षा स्वास्थ्यलाई बढ़ी करको दायरामा ल्याउन खोजियो,
11: सबभन्दा बढ्दा छुट दिनुपर्ने शिक्षा र स्वास्थ्यमा ती चाहिँ ल्याएर यिनले चाहिँ कर जुन लगायो, यो त एकदमै गल्ती हो, एकदमै गल्ती हो।
0: तर तीन प्रतिशत कर लाग्यो यसमा, होइन?
11: स्वयम्वगले बेसिकै नेपालमा धेरै वर्ष बसेका छैनन्, नेपालको रियल समस्या बुझेकै छैन जस्तो मलाई। विदेशमा बसे 34-36 वर्ष चाहिँ मुलुकको चाहिँ अर्थतन्त्र हेरे होलान्, त्यहाँ सक्सेसफुल भयो होलान्, तर नेपालमा बसेका छैनन्। हाम्रो यहाँको मेन समस्या भनेको चाहिँ स्वास्थ्यमा एकदम न्यूनतम बजेट, र शिक्षामा त्यस्तै न्यून भयो. अनि त्यसै गर्दाखेरि अब पढाइ अलिकति शिक्षित अलिकति स्वस्थ व्यक्ति नभएका मुलुक कसरी अगाडि बढ्छ? अब त्यो त पनि ध्यान छैन कि. अब ठुल्ठुला प्रोजेक्ट कुरा गर्छन्, खर्बौ खर्ब प्रोजेक्ट बजेट गर्छन्, खाल्टो ठुलो छ, त्यो पैसा कहाँबाट आउने हो? यो चाहिँ यो अहिले शिक्षा र स्वास्थ्यमा ल्याउनु त यो त अन्याय हो. यो नेपाल नबुझेको मान्छेले गरेछ बुझ्यो.
0: हजुर डाक्टर साहब, अब डाक्टर सोनिम वागले के भन्नुभएको छ भने सन्तानलाई निजी स्कूलमा पढाउनेको वार्षिक आमदानी 10 लाख भन्दा धेरै छ, 10 लाख भन्दा सम्म चाहिँ आयकर छुट दिएकै छ, शिक्षामा भएको खर्चमा कर कटीमा पनि पर्छ भनेर चाहिँ उहाँले उदाहरण दिनुभएको छ कि हिजो.
11: उहाँले उदाहरण जस्टिफिकेसन उहाँ धेरै दिनु खोज्नु होला. तर बेसिकली त्यो सबै जुन कर लाग्छ त्यो कर त्यो बाबुआमालाई हो 10 लाख कमाउला, वर्षको 10 लाख कमाउला नि, मेहनत कति गरे त्यो पनि बुझ्नुहोस् न, कति मेहनत गरेर 10 लाख भने, 10 लाख भनेपछि उसले महिनाको जाने कति 80,000 खर्च गर्ने पाउने भयो. त्यसमाथि उसको कति ठुलो खर्च होला म त्यो सब विचार गर्नु छैन. यति कमायो भने त त्यही सुनको फुल पार्ने कुखुरालाई कुखुराले काट्ने हो र. अब यो चाहिँ उल्टो दिशामा गयो. यिनीहरूले भन्दाखेरि के क्यापिटलिस्ट हिसाबले चल्ने एकदम अब चाहिँ व्यापार बिजनेसलाई प्रोत्साहन दिने भन्छन्, तर इन्डिभिजुअल लेभलमा चाहिँ नि 10 लाख कमाउने चाहिँ अब त्यहाँ माको भार लगाइसके. यो काम हो गरिबको त हेर्दै हेर्दैन, त्यो भिन्दै कुरा हो. गरिबले त ध्यानै दिएनन्, अब यतापट्टि चाहिँ अब कमसेकम आफ्नो कमाई गरिकन बसेकाहरूलाई चाहिँ त्यहाँ पनि अब एकदमै मारसँग भार हालिदिए. अब यो कस्तो खालको बजेट हो यो?
0: अब गृहमन्त्रीमा सुधन गुरुङ फेरि फर्किए नि त होइन
11: यो त्योसी सुदन गुरुङ फर्किँदा दुईटा कुरा छ. सुदन गुरुङले 15 दिने म्यादमा पनि खुब राम्रो काम गरे. उनले सबै भन्नु जनताको सरोकारको विषयमा दुःख पाएको कुरा सबै पर्सनली हेरिकन गरेका हुन् र पुलिसको मनोबल बढाइदिए के. यति राम्रो काम गरे सुदन गुरुङले, फेरि आउनु मलाई त खुसी लाग्यो. तर आउने बाटो यसपालि फरक हो. पहिलोचोटि आउँदाखेरि चाहिँ उनी सफा बिल्कुलै चाहिँ अलिक कोरा थिए, तर उनलाई कुनै किसिमको जात साग थिएन. जेएनजीबाट आएका छन्, ठिक छ, युवा हुन् गर्छन् भनेर गर्न पनि गरे. तर यसपालि आएको बाटो छ, अहिलेसम्म त्यो प्रतिवेदन उनको छानबिनको बाहिर निस्केको छैन. हेर्नुहोस् सरकारले गठन गरेको कमिसनले सरकारलाई बुझायो, त्यही सरकारले फेरि निर्दोष फरायो, त्यही सरकारले चट्ट जाने गृहमन्त्री बनायो. यो त हेर्दा के छ, कहीँ लुकुवा बाटोबाट फस्याओ कि पहिले त सोझो बाटोबाट ठुलो ढोकाबाट भित्र पसेका थिए मन्त्रीमण्डलमा. यसपालि त लुकुवा बाटो सुरुक्क पस्याएको बुझिन्छ. त्यो हुने बित्तिकै नैतिक बल घट्छ. त्यसले यसपालि सुदन गुरुङ जति हामीले मन पराए पनि
0: तपाईँले त मन पराउनु भएको थियो नि त होइन, सुदन गुरुङको एक्सनहरू, सुदन गुरुङले राम्रो काम गर्दैछन्, गृहमन्त्रीमा यस्तै मान्छे चाहिन्छ भन्नुभएको थियो नि त तपाईँले.
11: हो गर्छन् पनि होला, तर अब उनको भित्र पस्ने बाटो फरक भयो कि. जहिले पनि हामीले प्रक्रिया पनि हेर्नुपर्छ, नतिजा भन्दा पनि कहिलेकै जाने बाटो कुनबाट आएको छ भने. कुनै मान्छे एकदम आएर एकदम ठुलो दान दातव्य गर्ला, तर त्यो मान्छे काटिकन आएको छ फर इक्जाम्पल छ भने त त्यो त अन्यायको पैसा हो नि त. त्यसै याद छ तपाईँलाई हन्डुरासमा जब बेबी डकले जाने त्यो पैसा एकदम भयङ्करसँग डोनेसन दिन्थे. मदर टेरिजाले मदर टेरिजा गएर त्यो पैसा लिँदाखेरि कत्रो आलोचना भयो संसारभरि, जाने यस्तो हत्यारोको पैसा तपाईँले कसरी दिनु भएन मदर टेरिजालाई पनि त्यो भएको थियो कि. फेरि सुदन गुरुङको आय राम्रो भयो, बाटो चाहिँ नि लुकुवा बाटो भइदियो.
0: यसको मतलब अब सुदन गुरुङमाथि चाहिँ निष्पक्ष रूपमा छानबिन क्लियर हुन सकेन, प्रतिवेदन बाहिर ल्याइएन होइन.
11: जुन चाहिँ नि जुन छानबिन प्रतिनिधि गरेछ नि त्यो कमसेकम पब्लिकमा या मिडियामा त आउनु पर्यो नि त. सरकारले गठन गर्ने अब उद्देश्य रहेछ उनलाई ल्याउनु भनेर, अब त्यो उद्देश्य प्राप्तिको लागि चाहिँ त्यही खालको कमिसन बनायो, त्यही खालको प्रतिवेदन आयो, त्यही खालको चाहिँ प्रधानमन्त्री ओ निष्पक्ष एकदम निर्दोष भने र गृहमन्त्री बनाए. हामीले हेर्दाखेरि त्यसो देखियो के, त्यसो नदेखिनुलाई उनले पहिले त्यो प्रतिवेदन मिडियामा र जनतामा दिन पर्थ्यो, हामीले पनि हेर्न पाउनु पर्थ्यो. हो जनताले पनि भन्छ मिडियाले पनि होइन यो के एकदम सफा रहेछ मान्छे भनेदेखि अहिले आउनु भने त्यो फ्रन्ट डोरबाट आएको हुन्थ्यो कि सोझो बाटोबाट. यहाँ त हेर्दा के छ, न प्रतिवेदन जनतामा दिन्छन् न मिडियामा दिन्छन्, सोझे निर्दोष भनेर ल्याउँछन्। कसरी भन्ने निर्दोष भनेर?
0: ए भनेपछि उनलाई धोइपखाली गरेर ल्यायो डाक्टर साहब?
11: हेर्दाखेरि उनले सफाई पाएको होइन कि सफाई दिलाइयो जस्तो हामीलाई लाग्छ. अब त्यो कुरा सुदनलाई खराब हो कि हामीले उसलाई मन पराएको व्यक्ति हो, जनताले यो मान्छेले काम हाम्रो लागि गरेको छ भनेर परेको व्यक्तिलाई अब यो हिसाबमा आउँदाखेरि जनताले पनि पर्छ ए बाबा यो त के हो यो भने शङ्का त पर्यो नि. जुन कुरा स्वच्छ हिसाबमा उहाँलाई सोचेको सुदनलाई हामीले हेरेका छौँ दृष्टिबाट, अब त्यो त त्यो नहुने भयो. उसको त्यो त्यसले गर्दा उनको इफेक्टिभनेसको हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ नि क्या हो यो भने त्यो सधैँ त्यो र शङ्का चाहिँ पर्ने भयो कि हेरेका छन् दृष्टिबाट अब त्यो त त्यो नहुने भयो त्यो त्यसले गर्दा उनको इफेक्टिभनेसको हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ नि क्या हो यो भने त्यो सधैँ त्यो र शङ्का चाहिँ पर्ने भयो कि
0: अनि अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ सरकारले
11: भ्रष्टाचारलाई निर्मूल गर भने सुरुदेखि भनिहाल्छ बाबा व्हाइट बडी काण्ड सुन काण्ड भेपिङ काण्ड ललितानिवास काण्ड गिरीबन्धु काण्ड क्याम्बोडिया काण्ड चाङसोको चाङसो मुद्दाहरू त त्यो खोल न बाबा हामीले भन्दा त्यो खोल अब यो अब कहिले चाहिँ राजा हत्याकाण्ड भन्छन् कहिले 46 साल होइन
0: हत्याकाण्डको पनि त छानबिन गर्छु भनेको छ
11: होइन गरून् ठिक छ तर वैश्विक यता जुन अहिलेको ताततातै पोलिटिसियन त्यही हुन् त्यही ओली त्यही देउवा त्यही प्रचण्डहरू छन् पार्टीहरू त्यही हुन् यिनीहरूले यो बिस बाइस वर्ष लुटेर खायो यो मुलुकमा तिनीहरू त कमसे मुद्दा रेडी छ बाबा खोले खुलिसकेका छ त उनी आफै आफै मिलेर त्यहाँदेखि तिनवटा प्रधानमन्त्रीले आफै मिलेर त्यहाँदेखि एउटाको मुद्दा अर्को बन्द गरिदिने अर्को अर्को हेर्न दिने गरेर मिरो मिजोमा सब भएका थियो अब त्यो त मुद्दा खोल बाबा त्यो मुद्दा रेडी छ खोल्न मात्रै बाँकी छ खोलेर अगाडि बढेर दण्ड दिने पर्छ दण्ड दिने व्यवस्था गर त्यो हाम्रो भनाइ छ अहिले ताततातै हाम्रो जाने व्यवस्थिति यताको कुरा गर अब अगाडि त्योभन्दा पछाडि हेर्ने भने पछि गर्दै गरौँ भिन्दै कुरा सक्छौ भने अहिले हामीले त व्यक्ति ती छन् पोलिटिक्समा एक्टिभ छन् यिनले फेरि पावरमा कुनै आउन सक्छन् तिनलाई त भ्रष्टाचार त त्यहाँ त दण्ड हिंसाको अन्त गर्न पर्यो त्यो तिनलाई त त्यही कुरा ल्याएको हुने जनताले के कारण ल्याएको
0: अनि दरबार हत्याकाण्ड छानबिन गर्छु भनेर चाहिँ कतै आफूमाथि लागेका आरोपहरूलाई डाइभर्ट गर्ने र जनताको अलिकति यो पब्लिसिटी कमाउने
11: पब्लिसिटीको कुरा हो यो किन मैले पनि भनिसकेँ कतिवटा मिडियामा त्यो दरबार हत्याकाण्ड कुनै कुनै प्रुफ कतै देख्ने छ त्यो भएको ठाउँको संरचना भत्काइसकेका छन् व्यक्तिहरू कहाँको कहाँ पुगिसके अब सबै 25 वर्ष बितिसक्यो यो त अब कहाँबाट कुन चाहिँ प्रमाण ल्याउने प्रमाण त त्यो स्पटमा गएर हेरेर पो हुनसक्छ त अब स्पटै खत्तम भइसकेको छ सबै खन्जर भइसकेको छ त्यहाँ किनकि यो अहिले यो भन्नु चाहिँ नि पपुलिजम मात्रै हो भने डाइभर्ट गर्न खोजेको मात्रै हो
0: होइन अब डाक्टर साहब यो सरकारका मन्त्रीहरूले पनि काम गर्ने कुरामा डेलिभरी दिने कुरामा नवप्रवर्तन र डिजिटलाइजेसनमा जाने कुरामा होइन अहिले नयाँ मन्त्रालय पनि थप भएको छ महावीर पुन पनि मन्त्रालयमा गएका छन् तर उहाँले चाहिँ झोली झिम्टा बोकेर फेरि मन्त्रालयतिर प्रवेश गर्नुभयो अहिले उहाँको पनि के आलोचना हुँदैछ भने अब हामी नवप्रवर्तनतर्फ अलि अगाडि बढ्नु पर्यो चौचौको पेटीमा चाहिँ मतदान गरिरहेका दृश्यहरू देखिए होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै यो अधिवेशनहरूमा जिल्ला अधिवेशनहरूमा अब प्रदेशमा पनि त्यही हुने होला नवप्रवर्तनका नाममा पैसा चाहिँ छुट्याउने तर यसको प्रगति विवरणहरू चाहिँ दिन नसक्ने यो अन्यान्य स्टनतिर लागे कतै भन्ने खालका पनि विषय आएका छन् कसरी हेर्नु
11: मैले भनेको थिएँ महावीर पुन अहिले मन्त्री हुन पहिला हामीले भन्छ एक जमानामा चाहिँ नि होइन यो कार्यकारी जाँदाखेरि चाहिँ भइगयो टप मोस्ट मान्छेहरू थियौँ सन्दीप रोहित छन् महावीर पुन छन् भनेर कतिको नाम दिएको थियौँ हामीले डाक्टर सुरेन्द्र केजरी यसो नाम दिएको थियौँ कि तर अहिले हेर्दाखेरि त महावीर पुनलाई मन्त्री हुन चाहिँ नि फिट चाहिँ नि होइन भयो उनी धेरै हाई साइन्टिफिक बुद्धि भएको व्यक्ति उनले त सल्लाह माथिल्लो तहबाट सल्लाह दिएर त्यो कार्यान्वयन गर्न उनले चाहिँ त्यो पावर दिन पर्थ्यो मन्त्री बनाएर होइन कि त्यो मन्त्रालयमा उनलाई टप मोस्ट सल्लाहकारको रूपमा कम्प्लिट पावर दिएर राखिदिन पर्थ्यो मन्त्रीले आफ्नो चाहिँ एडमिनिस्ट्रेसन गर्थे ब्युरोक्रेसी चलाउँथे फाइनेन्सहरू हेर्थे तर माथिल्लो साइन्टिफिक सल्लाह दिएर चाहिँ कार्यान्वयन गर्ने उनलाई त्यो पद दिन पर्थ्यो अनफर्चुनेट उल्टो भयो चाहिँ उनलाई चाहिँ मन्त्री नै बनाइदियो मन्त्री बनाएपछि अब त्यहाँ विजय बाबा त्यहाँ ब्युरोक्रेसी हेर्नु पर्छ फाइनान्स हेर्नु पर्छ भ्रष्टाचारको कुरा आउँछ सरुवा बढुवा यो सबै आउँछ त्यहाँदेखि त्यो उनलाई त्यो ठाउँमा चाहिँ दिनु गल्ती थियो उनलाई त्यहाँ उनको ल्याएको अनुसार जो उनको खुबी छ त्यो साइन्स हो टेक्नोलोजी हो त्यसमा उनलाई चाहिँ कम्प्लिट छुट दिनु पर्थ्यो मन्त्री भएर त्यो गर्नै सक्दैन नट पोसिबल
0: होइन मन्त्रीमा चाहिँ मैले कायपलट गर्छु अब यो एकदमै छिटो चाहिँ हुँदैन केही समय कुर्नुहोस् भन्नुभएको छ क्या उहाँले चाहिँ
11: होइन उहाँले पनि ठिक हो तर उहाँले चाहिँ फेरि एउटा पनि भन्नुभएको छ मैले आफै आफै खोलेको पासोमा म आफै परेँ भन्नुभएको छ नि अब त्यो पासोमा परिपरि भनेपछि आउनु हुँदैन उहाँले भन्नु पर्थ्यो कि म ब्युरोक्रेसी म जान्दिनँ म म्यानेजमेन्ट जान्दिनँ म यो सरुवाबाट म गर्न सक्दिनँ मेरो काम हो साइन्सलाई अगाडि बढाउने म कलेज स्कुल एआई कम्प्युटराइजेसन इन्टरनेट त्यसमा सब म लाग्छु मलाई मन्त्रालयमा माथिल्लो तह सल्लाहकार पावर साथ माने देऊ कुनै पद पनि बरु देऊ तर मलाई मन्त्री नबनाऊ. मन्त्रीले त्यहाँदेखि जुन डे टु डे काम गर्ने कुरा त्यो त एकदमै गाह्रो काम छ. सचिवको यता सचिवको उता सरुवा बरुवा फाइनान्स भयो आज यति पैसा यहाँ खर्च भयो त्यो त्यतापट्टि त्यो बुद्धि जान गयो भने त उसले मेन काम त गर्नै सक्दैन. त्यही महावीर पुण्याले मन्त्री हुनुभन्दा माथिल्लो तहको पावर सहितको जाने सल्लाहकार भावी हुन्थ्यो. अब तिमीले अब मन्त्री नै भन्न खोजेछन्. अब पहिले पनि उनी इलेक्सन गराउने हामी भनेर मन्त्री भए सुविधा कार्यक्रमको टाइममा चट्ट मन्त्री छोडेर आफू इलेक्सन गर्न गए. राष्ट्रिय स्वतन्त्र पार्टी उनलाई फेरि एकदम अङ्गलाएर जिताइ पनि दियो. रिजल्ट के भने त्यो बच्चनमा अलिकति ठेगान देखिएन के भनेका थिए. हाम्रो काम इलेक्सन गराउने भन्दाखेरि चट्ट गएर आफै पो इलेक्सन गरे भए गर्दाखेरि उनको त्यहाँदेखि अलिकति चाहिँ बोलीमा अलिकति चाहिँ पदको लोप पनि देखियो के.
0: होइन डाक्टर साहब, अहिलेको अवस्थामा बालेन शाह प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेज अलिकति
11: मन्त्री नै भन्न खोजेछन्. अब पहिले पनि उनी इलेक्सन गराउने हामी भनेर मन्त्री भए सुविधा कार्यक्रमको टाइममा चट्ट मन्त्री छोडेर आफू इलेक्सन गर्न गए. राष्ट्रिय स्वतन्त्र पार्टी उनलाई फेरि एकदम अङ्गलाएर जिताइ

0: आफै फोन गरेर दुई दुई चोट फोन गरेर चाहिँ बालनले बोलाउनु भयो, निम्ता दिनुभयो, जबकि नेपालले निम्ता माग्न पर्थ्यो, निम्ता दिनुभयो, त्यो बालनले लत्या ओके ठिक छ, नेपालको लागि हानि गरे, उनले चाहिँ नि ज्यादै हट माने घमण्ड गरे, बुझ्यो मैले। तर त्यसले बापत रवि रामिछाने गए, हेर्नुहोस्, रवि रामिछाने गएर त्यो त्यस्तो चाहिँ अब नेपाल इन्डियासँग जुन एक प्रकारले चिसोपन त आयो नि, त्यसमा चाहिँ नि रवि रामिछाने जाँदाखेरि त्यसमा नेपालको सरकारले भन्नु पर्यो हो हाम्रो प्रधानमन्त्री बालन शाह ज्यादै बिजी आउन सक्दैन, तर अध्यक्ष हुनुहुन्छ उहाँलाई पूरा समर्थन सरकारको छ, उहाँलाई जे गर्नु त सरकार तर्फ गर्नु भनेर आखिर रवि रामिछाने त पार्टीको अध्यक्ष हो बाबा,
1: भनेको मतलब भ्रमणलाई चाहिँ सरकार स्तरको भ्रमण बनाउन सक्नु पर्थ्यो होइन,
0: उसलाई चाहिँ त्यो उसलाई त अफिसियली एकदम हाम्रो तर्फ नेपालको सरकार तर्फबाट पूरा समर्थन भन्नु पनि ठाउँमा त हामीलाई थाहा नै छैन, यो प्रधानमन्त्री कार्यालय थाहा पनि छैन, उहाँको प्राइभेट भिजिट होला कि के होला, म त त्यसो भन्ने हो भने यो त अनर्थ होइन र भन्नुहोस् मलाई, त्यही पनि भारतले वास्तव गरेन, रवि रामिछानेलाई दिनुसम्म सम्मान दियो, रविले पनि नेपालको हुनुसम्म इज्जत बचाएर आए, तर त्यसपछि मेन नेक्स्ट पोइन्ट के छ, खनाल पुगे, तत्काल दुई दिनपछि खनाल गएका छन् परराष्ट्र मन्त्री, उनीहरूले एउटा कुरा फर्किने बित्तिकै के भन्ने थाहा छ, त्यो मलाई एकदम इन्ट्रेस्ट लाग्यो, हाम्रो यस्तो दुई तर्फ यो उच्च स्तरीय चाहिँ भेटघाट भएको थिएन, मेरो यो भेटघाट पछि चाहिँ यो सुरु भयो भने रवि रामिछाने तीन दिन अगाडि गएर उनको त्यो बाटो त्यत्रो खोलिदिएका छन्, त्यत्रो चिसिएको भारत सम्बन्ध जोडेर आउने रवि रामिछाने, अब यत्रो अध्यक्ष गरेर गएको त्यो उसले वास्तै गरेर मैले गरेर आउँदाखेरि अब चाहिँ भने मैले त्यो बुझेँ, अब चाहिँ नि डेफिनेटली यतातिर रवि रामिछानेलाई त्यो निस्तेज पार्न खोजे उनको भ्रमणलाई प्रधानमन्त्री कार्यालयबाट, यतापट्टि परराष्ट्र मन्त्री भन्छन् रवि रामिछाने वास्तै गरेनन्, त्यत्रो उनले रविले गरेर फिल्ड ठिक गरेको हो, अनि मैले देखि यिनमा डेफिनेटली गडबड भइसकेको छ,
1: अनि एउटा कुरा चाहिँ जस्तो अब रवि लामिछाने त राम्रो सम्मान पाए नि त भारतमा डाक्टर साहब,
0: एकदम राम्रो, माने हामीले सोचे मैले आजसम्म यति वर्ष भयो भारत नजिकै छ, मैले हेरेको छु कुनै पनि यहाँबाट कतै पनि संसारको कोही पनि कुनै पार्टीमा अफिसमा जाँदाखेरि त्यत्रो सम्मान कुनै नेताले आजसम्म संसारकै कुनै नेताले पाएको छैन, हेर्नुहोस्
1: यति राम्रो सम्मान पाए रवि लामिछानेजीले
0: भयङ्कर, र सम्मान दियो माने भारतले नेपालसँग यति चिसेको सम्बन्ध ओली देउबार प्रचण्ड बिगारेका थिए, त्यसलाई भारतले नेपालसँग सम्बन्ध कति राम्रो गर्न खोजेको छ भन्ने कुरा बीजेपीले पनि त्यत्तिकै सम्मान दियो, तत्काल परराष्ट्र मन्त्री, तत्काल अमित शाह, तत्काल मोदी धनाधन भेटियो, सबैले राम्रो सम्मान गरेका छन् भने रविले पनि आफ्नो छवि एकदम राम्रो नेपालको बेइज्जत नहुने गरिकन इज्जत नै कमाउने गरिकन गरे, त्यो रविलाई बधाई छ, किनभने नत्र जो गए पनि आफ्नै बोल्थे, रविले भने मैले त देशको विकासलाई ढोका खोल्न आएको छु भने त्यो बिल्कुल सत्य कुरा हो, मलाई पनि थाहा छ आफ्नो वर्ष अनुभवबाट जो प्रधानमन्त्रीहरू जान्थे या ठूलो व्यक्ति जान्थे आफूलाई कुरा गरेर आउँथे कि या पार्टीको लागि गर्थे, त्यसैले रविले यसपालि इज्जत पनि नेपालको धान्यो, सम्मान पनि भयंकर पायो, नेपाल भारतको सम्बन्धलाई जतिसुकै बालन शाहको सरकारले उनलाई निस्तेज पार्न खोजे पनि त्यो धेरै राम्रो भ्रमण र भारतले त्यो प्रधान हाम्रो यहाँको प्रधानमन्त्रीको हरकतलाई वास्तै गरेन।
1: अब अहिलेको अवस्थामा चाहिँ भारत भ्रमण जानु पूर्व रवि लामिछानेजीको अघिल्लो दिन प्रधानमन्त्री बालन शाहले संसदमा दिएको अभिव्यक्तिको पनि निकै ठूलो कडा आलोचना भइरहेको छ डाक्टर साहब, तपाईँलाई कस्तो लाग्छ?
0: त्यो त हो नि, त्यो भन्न पाइन्छ भने अब त्यो बेलामा क्वेसन त्यो लिपु लेख र लिम्पिया धुराको त्यो क्वेसनमा गएर चाहिँ ठ्याक्कै चाहिँ हामीले पनि भारतको मिचा चाहिँ भनिदिएपछि त अहिले अरू बोर्डरमा मात्र छैन, अब फेरि जहाँ वाद विवाद गएको ठाउँमा कहिले यता कहिले उता जान्छ त भिन्दै कुरा हो, हामीले भारतको भूमि त मिचेकै छैन बाबा, हामी भारतले पनि आजसम्म भनेको छैन कि नेपालले भूमि मिच्या छ भनेर, भारत सरकारले आजसम्म भनेको छैन कि नेपालले हाम्रो भूमि मिच्या छ भनेर, उनले भनेको छैनन्, हाम्रो प्रधानमन्त्री चाहिँ त्यो भनेर भने अर्थ के भयो, प्रधानमन्त्रीले आधिकारिक रूपमा पार्लियामेन्टमा चाहिँ हामीले मिच्या छ भनेपछि त्यो जग्गा त फर्काउनु पर्यो, हामी त धर्मको भूमि हौ, हामी त बुद्ध भगवान्को भूमि हौ, हामी प्राण जाए वचन नजाए त हामी त्यो हाम्रो यहाँ त भनाइ नै छ, सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो, अब सो कुन चाहिँ भूमि दिने, बालन शाहले के विचार गरे त्यो हामीले थाहा पाउनु पर्यो नि त,
1: यसको मतलब प्रधानमन्त्रीको गलत हो, यसमा
0: गलत मात्रै होइन, उनले त माफी माग्नु मात्रै होइन, यस्तो बोलेका छन् कि त्यो बोल्ने व्यक्ति नेपालको प्रधान पदमा बस्ने अब लायक छैन, राजीनामा नै दिनुपर्छ, खालि सत्य माफी मागेर हुँदैन भयो, राजीनामा दिनुपर्छ।
1: अब जाँदा जाँदै देशमा चाहिँ जुन किसिमको भ्रष्टाचारका काण्डहरू आउँदैछन् होइन, जुनलाई बाहिर ल्याइँदैछ तिनीहरूलाई चाहिँ अब कारवाहीको दायरामा ल्याउने भन्ने कुरा छ, यी सबै कुराहरू अस्तिको

0: हुकुमवासी बस्तीमा डोजर चल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै कैयन नेताहरूका र कैयन उनीहरूका नजिकका व्यक्तिका पर्दाखेरि बस्ती हटाउन छोडियो भन्ने कुरा आएको छ। यस्तै यस्तै खालका क्रियाकलाप हुने त होइनन्? कतै सुदन गुरुङको यो दुई पखालीबाट चाहिँ के सन्देश
1: दिन्छ? संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका जुन 181 वटा छन् तिनमा कुनै सिरियसनेस देखेका छैन। यिनी संसदीय व्यवस्था जानेका पनि छैनन्, पोलिटिसियन पनि यिनी होइनन्। घण्टीको सुनामीमा उनलाई पहिचान नगर्ने व्यक्तिहरूमै घण्टीको सुनामी उसलाई चाहिँ भोट दिए, घण्टीमै हाले, कसलाई व्यक्तिले हाले मात्र छैन, घण्टीमा दिए। यिनी कुनै बिल्कुल कोरा व्यक्तिहरू आएका छन्। हेर्नुहोस्, त्यसमाथि अहिले यो छानबिन गर्ने, मलाई डर के छ भनेदेखि बिस्तारै बिस्तारै चाहिँ नि मान्छेको अब हामी भ्रष्टाचार विरुद्ध गर्छ भने पनि बिस्तारै बिस्तारै बिस्तारै भ्रष्टाचार त आउँछ, भयो इन्फ्लुएन्स त आउँछ आउँछ। अघि ठुल्ठुला नेताहरू छन्, यता त तिन तिन चार चार जो प्रधानमन्त्री भएका व्यक्तिहरू, उनले इन्फ्लुएन्स गर्दैन भन्न सकिँदैन। मलाई डर के छ भने मुद्दाहरू अगाडि त लग्लान् र फितलो मुद्दा लगिदियो भने त त्यो त फेरि कोर्टले त फ्याँकिदिन्छ। हेर्नुहोस्, त्यहाँ डर चाहिँ नि छ। त त्यही पनि कमसेकम हामीले देख यो यसपालि ब्यालेन्स उसको सुदन गुरुङको प्रतिवेदन नै मिडियामा दिएनन्, जनतामा दिएनन्। त्यस्तो गुपचुप गरेर त हुँदैन भयो। अब जाने बेला ओट खुल्लेआम पारदर्शी रूपमा चाहिँ नि कडाईको साथमा यी भ्रष्टाचारीहरू 20 वर्ष यहाँ लुटेका भ्रष्टाचारीको तिनको चाहिँ तिनलाई दण्ड दिने व्यवस्थामा जानुपर्छ।
0: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नागरिक सचेतक अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: ए अप्सरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846564123 र 9806061052।
5: रेडियो आदि खोला 105.4।
6: बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल।
7: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
8: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
7: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
8: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
7: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364140696।
5: रेडियो आदि खोला 105.4।
0: हुन्छ तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर नमस्कार.
0: होइन, नेकपा एमाले भित्रको विवाद अहिले मथर हुँदै गएको हो. हिजो अस्तिसम्म हेर्दाखेरि त अब अपरेसनै गर्नुपर्छ भन्ने खालको आवाजहरू सुनेका थिए, तर अहिले सीतामलले सन्चो भयो होइन.
9: विवाद खासै विवाद त थिएन, अब बाहिर
0: खासै विवाद त किन थिएन. महासचिव उपाध्यक्ष लगायतकाहरूले चाहिँ सचिवालय बैठकमै तपाईँ छोड्नुहोस् भने होइन अस्ति भर्खर अध्यक्षलाई.
9: होइन, यो चाहिँ बाहिर प्रचारमा आएको विषय नै हो. बैठकमा चाहिँ जुन ढंगले बाहिर प्रचारमा आयो त्यस्तो बैठकमा त भएको होइन. बैठकको इन्डिङमा अब जुन ढंगले एउटा चाहिँ अब सहमतिका साथ निर्णयहरू गरेर आएको छ र त्यो निर्णय अब कार्यान्वयनको चरणमा छ, अगाडि बढ्दैछ. त्यसो भने बैठकमा जे भइरहेको थियो र त्यो बैठकको विषयलाई लिएर बढाई चढाई जुन प्रचारबाजी बाहिर भयो यति मात्रै हो. त्यसका कारणले गर्दा एमालेभित्र धेरै नै रडाएको छ. यो अपरेसन गर्नुपर्ने के अनेक खालका कुराहरू, शब्द त बाहिर बनाइएको शब्द नै हो त्यो,
0: बैठकमा
9: बनेको शब्द त होइन. बैठकमा बनेको कुरा थिएन, बैठकमा बनेको विषय थिएन. र बैठकमा त अब ठिक छ, आफ्नो दृष्टिकोणहरू राख्छन्, दृष्टिकोणहरू राख्ने सन्दर्भमा आफूलाई लागेको कुरा त खुल्ला खुलस्त राख्न पाइयो. त्यो राख्ने क्रममा राखेका विषयलाई लिएर बढाई चढाई बाहिर चाहिँ अब प्रचारबाजी भए पछाडि एमालेभित्र धेरै नै अब रडाएको भयो कि क्या हो भन्ने जस्तो बुझ्न गएको हो. त्यसैले अब अहिले त
0: पार्टी अध्यक्षले यसको चाहिँ अब मूल्याङ्कन गर्छ.
9: अब हामी छिटै केन्द्रीय कमिटिको बैठक पनि बस्छ, लगभग पार्टीले अब असारको दोस्रो हप्ता केन्द्रीय कमिटि बैठक पनि भन्ने छ. त्यहाँ पनि त राख्छ कुराहरू, केन्द्रीय कमिटिका सदस्यहरू पनि राख्छन्. अब त्यसपछि पनि एकचोटि चर्चा हुनेवाला छ फेरि होइन, एमालेभित्र के हुन लाग्यो भन्ने चर्चा हुनेवाला छ. ठिकै छ, अब चर्चाहरू हुँदै गर्छन्, तर एमाले आफ्नो रफ्तारमा अगाडि बढ्दै गर्छ, आफ्नो हिसाबले अगाडि बढ्दै गर्छ. उसका चाहिँ आफ्नो
0: एमाले अब कसरी बढ्छ अगाडि चाहिँ, बिस्तारै हिँड्छ कि रफ्तारमा दौडिन्छ कि होइन एक्सर्साइज गरिरहेको छ कि कस्तो छ अहिले?
9: अनि ठिकै छ, अब हाम्रा आफ्ना संगठनात्मक संरचनाहरू जस्ताको तस्तै छ, त्यसलाई मुभ गर्नुपर्नेछ. अलि मुभ भइरहेको छैन यो सत्य हो. अहिले धेरै राम्रोसँग एकदमै छिटो गतिमा हिँड्न सकिरहेको छैन. त्यसलाई अब अलिकति पूर्ण ताजकी गरेर अब हिँडाउने गरी पार्टीले अब निर्णयहरू गरेको छ र ती निर्णयहरू चाहिँ को आधारमा तल स्थानीय तहमा अब कार्यकर्ताहरू खट्न थाल्नेछन्, हिँड्न थाल्नेछन्, उसका नेताहरू चाहिँ कार्ययोजना बनाएर हिँड्न थाल्नेछन्. बिस्तारै अब प्रदेशका बैठकहरू सुरु भइरहेको छ, क्रमैसँग जिल्लाका कामहरू गरेर वडा तह, पालिका तह सबैमा पार्टीका चाहिँ पहिला संगठनात्मक संरचनालाई निर्वाचन पछिको उसलाई एकचोटि पुनः ताजगी गरेर त्यस पछाडि अब पार्टी कामलाई अगाडि बढ्छ.
0: अब नेकपा एमाले चाहिँ अहिले सरकारका कामहरू, गतिविधिहरू, प्रधानमन्त्रीका अभिव्यक्तिहरू, सुदन गुरुङको फिर्तीलाई चाहिँ कसरी हेरिरहेछ?
9: अब यो चाहिँ नेपाली जनताले यही खोजेको अहिले होइन, अब कसरी हेरे भन्नु. अब जनताले नै खोजेर भोट हालिदिए, अब जनताले नै भोग्छन्, अब भोगिरहेको पनि छ होइन. हामीले त यस्तो नगरौं, नखोज्नु, यस्तो चाहिँ हुँदैन र यो बाटो सम्भव छैन. उहाँहरूको जुन खालको क्रियाकलाप, जुन ढंगले उहाँहरू उदाउनु भएको छ, अब पूरा तोडफोड आगजनीबाटै उदाएको शक्ति हो. त्यसो भएको हुनाले यसले चाहिँ मुलुकलाई राम्रो गर्दैन भन्ने हाम्रो मत थियो. हामी त्यही आधारमा अब जनताको बीचमा गएका थियौं, तर जनताले हाम्रो कुरालाई त्यतिखेर अलि पत्याएनन्,
0: अलि
9: मुलुकले मुलुकले यसको खेती बेहोर्छ, अब यो अविगत बेहोर्छ, मुलुकले जनताले बेहोर्छ होइन. अब व्यक्ति नै त्यस्तै व्यक्तिहरूलाई, त्यस्तै पार्टीलाई, त्यस्तै मान्छेहरूलाई चाहिँ जनताले छानिदिएका हुन, अब यो त यसको सबै उता जनतालाई नै भोग्छ र हामीले कमसेकम त्यसको क्षतिपूर्ति त्यसको नभोगोस्, त्यस्तो नहोस्, उनीहरूलाई सचेत गराउने, नराम्रो नगरोस्, अब जितेर आइसके पछाडि राम्रो गरोस् भन्ने अभिप्रायले हामीले सच्चिन सच्याउन न हामीले चाहिँ संसदमा होइन, संसद बाहिर हामीले आवाजहरू राख्ने हो, जनताका कुराहरू सुनाउने हो र जहाँसम्म अब जितेर आइसके पछाडि राम्रोसँग चलाओस् भन्ने हाम्रो अभिप्राय हो. त्यसमा हाम्रो सधैँभरि खबरदारी रहन्छ.
0: होइन, अब 30-35 वर्षदेखि चाहिँ आश्वासनका फोकाहरू जनताले कति सुन्ने भने के तपाईँहरूप्रति
9: होइन होइन, यो पनि फेरि भनाइ नै रह्यो. आश्वासनका पोका भन्यो, के भन्यो, गाली गर्यो, अनेक गर्यो, होइन. 30-35 वर्षदेखि मुलुकमा जिरो हो त, केही पनि नभएको हो त. अहिले त हिजो हामीले जे जग बसायौँ त्यही जगमाथि नै साथीहरू अलिअलि यसो लिपोत गर्न कोसिस गर्दैछ, तर लिपोत पनि राम्रोसँग गर्न नसक्ने ढंगले देखेको कारणले नै आलोचना बढ्या हो. अहिले हामीले चाहिँ खबरदारी गर्दै गरेको हो. अब त्यो केही पनि भएन, यसो भयो, उसो भयो, खालि नेगेटिभ, खालि नेगेटिभ, खालि नेगेटिभ. तपाईँहरूको प्रश्नमा पनि सधैँभरि नेगेटिभ प्रश्न के
0: होइन,
9: केही पनि नभएको भनेर कसरी
0: सरकारका फाइलहरु हेर्नुस् त आज बिचौलियाले कसरी राष्ट्र व्यस्त लाग्को रहेछ
9: त्यो त ठीक छ 27
0: अर्ब 80 करोड दिएको दाबी छ अहिले बिचौलियाहरुसँग मात्रै
9: एउटा घटना त्यो त यस्तो मतलब नेकपा एमाले पनि एमालेले हिजो सरकार चलाउँदै गर्दा कोही नेताहरु कोही मतलब भनौं न कोही सरकारमा जिम्मेवार भएका कुनै पदमा जिम्मेवार भएका कुनै प्रशासकहरु बिचौलियाको चाहिँ फन्दामा परेर बिचौलियाबाटै राज्य सञ्चालन गरेको बिचौलियाबाटै तपाईँको चाहिँ प्रभावित भएर कतिपय जस्तो अहिले देखियो नि त तपाईँको चाहिँ करका दरहरूमा होइन अब अहिलेको अर्थमन्त्रीज्यूले जुन झुटमाथि झुट झुटमाथि झुट बोलिरहेको छ हो त्यस्तो प्रभावहरू त अहिले पनि परिसक्यो भन्ने त देखियो नि त अब
0: होइन अर्थमन्त्रीले करका दर हेरफेर गर्ने कुरादेखि लिएर चाहिँ जुन 773 बीवाईडीहरू भेटिएका छन् त्यसमा उनको संलग्नता छ त्यसो भए तपाईँ दावी गर्न सक्नुहुन्छ
9: त्यो अब त्यो त तपाईँको चाहिँ संसदीय छानबिन समिति बनाएर अब अगाडि बढ़ोस् होइन संसदीय छानबिन समितिले चाहिँ त्यसको छानबिन गरोस् हेरोस् त्यस्तो अघोषित सत्ता अथवा बिचौलियाहरू होइन अब सत्तामा प्रभाव गरेर कमाउन खोज्ने सत्तामा प्रभाव गरेर चाहिँ आफ्नो प्रभाव जमाउन खोज्ने आफ्ना हैसियत बढ़ाउन खोज्ने तत्वहरू त विश्वव्यापी नै हुन्छन् नेपालमा पनि छ होइन त्यस्तो चीजबाट प्रभावित भएर हिजो नेकपा एमालेको सरकार वा सत्ता हुँदाखेरि एमालेका मान्छेहरू त्यसमा फसेका त्यस त्यो अनुसार गरेका हुन् भने त्यो कारवाहीको प्रोसेस अगाडि बढ़ाउँदा हुन्छ कसले त्यसो गरे हो हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौं त्यसमा फसेर कोही मान्छेले चाहिँ कोही नेताले कोही नेतृत्वले कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चीजहरूमा अगाडि बढ़ौं हामी एमाले पनि शुद्ध हुन चाहन्छौं एउटा कुरा अर्को दोस्रो कुरो वर्तमान सरकारका पदाधिकारीहरू मन्त्रीजीहरू उनीहरू पनि त्यसमा नफसोस् होइन त्यस्तो गर्न खोज्ने अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ नेपालमा पनि छ र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन अब सम्बन्धित निकायबाट पनि होस् र त्यस्तोबाट चोखो हुनुपर्छ तर अब हिजोका ती सबै चीजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिएको जस्ताको तस्तै नराम्रा चीजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन अनि राम्रा चीजको चाहिँ
0: अर्थमन्त्रीले त भन्नुभएको छ नि त 2 अर्ब होइन 2 रुपियाँ मात्रै घोटाला भएको देखाऊ म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन
9: त्यो भनाइ नै हो होइन अब त्यो त अब देखाऊ भन्ने भन्ने अब संसदीय छानबिन समिति बनाऊ नि त सकिएको नि बाहिर किन बोल्दै हिँड्ने संसदीय छानबिन समिति बनाऊ त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ त्यही प्रतिवेदनको आधारमा अगाडि
0: बढ बारम्बार
9: अनि संसदीय छानबिन समिति बनोस् न त्यस पछाडि चाहिँ अवरोधहरू हट्छ सबै हुन्छ निष्पक्ष ढंगले अगाडि बढ्छ अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ स्याबास भनौंला त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
0: गृहमन्त्री फर्केर आए नि त
9: त्यही त सत्ताको प्रभाव भने त्यही नै हो तपाईँको चाहिँ आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त अब पार्लियामेन्ट चलिरहेछ पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो संसदमा चाहिँ सर्लग्न हुनु पर्यो नि त संसदमा नहुने बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो त्यस पछाडि होइन भनेर अब भन्यो त्यो कसले त्यो पुष्टि गर्ने के त्यसो भएको हुनाले यस्ता चिजले यसले चाहिँ अराजकता बढ्छ यसले सत्ताको स्वेच्छाचारिता बढ्छ यसले चाहिँ तपाईँ जिम्मेवारीपन घट्छ त्यसो भएको हुनाले सरकार सत्ता संसद यी सबै चिजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐना जस्तै छर्लङ्ग हुनुपर्छ
0: अहिलेको अवस्थामा सुनपानीले धोइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शंका आशंका त्यसो भए
9: अब प्रश्नै देखियो नि तपाईँको चाहिँ ठिक छ अहिले चोख्याउनु होला ओके यो पनि हामीले स्वीकार दियौं चोख्याउनु होला आफ्नो समिति बनाउला आफूलाई चोख्याउने समिति बनाउला चोखिएला जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ अब ठिक छ नि त कुनै दिन फेरि त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि
0: अब अर्को
9: दिन आउँछ नि समय त गतिवान छ अगाडि बढ्दै गर्छ त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखेँ म चाहिँ फ्री भएँ मैले चोख्याउने मान्छे राखेर चोख्याए भन्ने लाग्यो होला मनमा, तर अब यो चीज त सधैँ रहि नै रहने भयो। सबै फाइलहरू चाहिँ होइन, उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने
0: त्यस
9: पछाडि यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त अब होइन, यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन। त्यसो भएको हुनाले अहिले चोखिए एकदम चाहिँ उन्मुक्ति पाए भनेर खुसी नमनाए हुन्छ कसैले।
0: होइन, तपाईँ पनि स्वास्थ्य मन्त्री भन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री स्वर्णिम वाग्नेले करकातर हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ। यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
9: अनि यस्तो हो, बजेट चाहिँ कस्तो हुन्छ भने अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब सोइलिङ बजेट हो, अब यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ। अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईँको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ, काम हुन्छ, पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ, अब काम त हुँदैन। त्यसो भएको हुनाले वर्षौं वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन्। त्यसले स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो, एकदमै यो त ब्लन्डरै भएको छ। अब यस्तो चिजले अब स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनायो, अब यो एकदमै दूषित बनाएको छ। त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन गरेर त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ, तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ। अब ठिकै छ त, अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउँ, नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन, युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ, र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ, 100% ग्यारेन्टी गर्न सकिन्छ। अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन, हिजो हामी ठिक छ, हामी यसो सामान्य बहुमत हुँदा यसो बीचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्ता चिजहरू आँट गरेर छलफल चलाएका थियौँ होइन। अब अहिलेको बिमा समेत पनि धान्न नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब? त्यसो भएको भने अब त अगाडि बढौ, अब त किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त, जनताले त अब रुचाएरै हालेका छन् होइन, कि त जनताले गल्ती नै गर्यो, मिस्टेकै गर्यो भन्नु पर्यो होइन, यस पटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यायो भन्नु पर्यो। यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पर्यो, नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो, त्यसमा अलिकति थपथाप गरेर ल्याएको न हो होइन। अब हिजो हामीले रेल मार्गको कुरा गर्दै गर्दाखेरि अब के गर्ने विरोध गर्ने कहाँ बनेर कहाँ बन्छ भन्दै थियो, उही रेल मार्गको कुरा गर्छ अहिले पनि। हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू, सुरुङ मार्गहरूको अध्ययन गर्दै, सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू, आज उही बजेटमा उही कुरा हो। बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौँ त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको। त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार, कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन, त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो। त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँै छैन, र त्यसैले त पार्लियामेन्टमा मान्यज्यूहरूले एकदमै अब भनिराख्नु भएको छ, बोलिराख्नु भएको छ, फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यज्यूहरूले पार्लियामेन्टमा।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
9: हजुर नमस्ते।
0: वाम जी नेकपा एमालेका नेता शेर बहादुर तामाङ आजले श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित गर्नेछु।
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमा।
11: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
12: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
12: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
12: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
12: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
12: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
14: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
15: रेडियो आदि खोला 105.4।
16: अब विषय गते मन्त्रालय तोकिसकेपछि त्यसमा चाहिँ डायस्पोरामा रहेका या नेपाल भित्र रहेकाहरू जो नवप्रबन्धसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठूलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ।
0: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन, अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढंगले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौं भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपाल प्रतिको धारणा अर्थात नेपाल प्रतिको हेराई चाहिँ कस्तो छ?
16: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जेएनजी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जेएनजी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन, निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट 2/3 मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छ फेमजी। विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गर्यौं, अवस्था परिवर्तन भएन र त्यति मात्र होइन एउटा सरकार फुल फेज 5 वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म र अहिले स्थिर सरकार स्टेबल गभर्नमेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
0: होइन, अब नेपालीहरूले एउटा आशाको किरण को शुरूआत त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू। होइन, मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ दुई पखाले क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर सार्वजनिक नहुने, बजेटका करका दरमा हेरफेर हुने, होइन सीमानाकाबाट आएका गाड़ीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुदैन?
16: निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने भनेको बहुमत 2/3 मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए र अहिले पनि तपाईँले जुन प्रसङ्ग उठाउनुभयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग बन्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन, यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु, उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि, तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको खालको बुझाइ छ मेरो बुझाइ अनुसार. रह्यो अर्को तपाईँ गृहमन्त्रीको कुरा उठाउनु भयो, अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो यो कारणले उहाँले क्लिन चिट पाउनुभयो, यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ. रह्यो अर्को कुरा संसदमा राष्ट्रियताको विषयको लागि
0: होइन, डायस्परामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन् विश्वका धेरै ठाउँहरूमा, नेपालीहरूले नेपाल फर्किन चाहन्छन् नेपालीहरू.
16: सिप र ज्ञानलाई भौतिक रूपमा आफू उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने, जहाँ यदि राम्रो उपयोगहरू पनि हुनुहुन्छ भने. अर्को कुरा
0: तपाईँको अडियोमा अलिकति क्लियरिटी आएको छैन जितु उपाध्यायजी, अलिकति यो नेटको समस्या वा इन्टरनेटको समस्या हो, अलिकति क्लियर ठाउँमा गइदिनु प्लिज.
16: निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने, अर्को थरीले हेलो
0: सुन्दै हुनुहुन्छ, सुन्दैछ कन्टिन्यू गर्नु
16: हजुर. अर्को जुन कुनामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित र गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ.
0: अब
16: निश्चित रूपमा आफू संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित, चासो र जिज्ञासु बढी.
0: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ, नेपाल कानेर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ. देश अहिले यो विकसनोन्मुख तर्फ नै अहिले रहिरहनुको कारण एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धितर्फको यात्रातर्फ नडोरिएको नजानुको?
16: अब नेपाल किन बनेन भन्नेको विषयको बस धेरै अगाडिदेखि उठ्दै आएको छ र केही नेपालको विकास निर्माण तिर होइन फेरि कि अहिलेको सरकार हुँदा सबै ठिकठाक हुने र पूर्ववत सरकारले केही पनि गरेन भन्ने कुरा छैन. विशेष गरी खेमजी, हामीहरूको बुझाइ के छ भने पटक पटक व्यवस्था परिवर्तन भयो, हामीहरू सबैजनाहरू व्यवस्था परिवर्तनमा बढी इङ्गेज भयौँ र बीचमा चाहिँ लामो सशस्त्र यसले गर्दा यी एवत कारणले गर्दा. दोस्रो कुरा, सुशासन र स्थिर सरकार सबभन्दा ठूलो बाधक भयो भन्ने बुझाइ छ. अब यो कुरालाई चाहिँ अहिलेको म्यान्डेटले पूरा गरेको हुनाले अब देशलाई सुशासन र स्टेबल सरकारले चाहिँ विकासतिर डोर्याउँछ, पहिले भएको विकासलाई पनि लाई टेक्दै थप समृद्ध देश बनाउनको लागि चाहिँ अगाडि बढ्छ भन्ने आशावादी छौ.
0: हजुर, तपाईँ नेपालमा पनि आउने जाने भइरहन्छ, तपाईँको नेपालमा अलिकति बढी बेसी नै बस्नुहुन्छ, तर नेपालमा जुन किसिमको भ्रष्टाचारका कुराहरू आउँछन् होइन, नेपालमा चाहिँ लगानी गर्न चाहिँ विदेशीहरू रुचाउँदैनन्, लगानीको वातावरण सिर्जना गर्ने खालले चाहिँ सरकारले त्यसको चाहिँ फ्लेक्सिबिलिटी गरिदिँदैन, त्यसको भनौँ त्यो अवसर प्रदान गरिदिँदैन भन्ने आवाजहरू पनि उठ्छन्, अहिलेको बजेट र अहिलेको सरकारको एक्सन कसरी हेर्नु भएको छ?
16: अब अहिले चाहिँ अब यो बजेट भर्खर आएको छ, यसलाई कसरी कार्यान्वयनमा जान्छ त्यो कुरा ठूलो पाठ भयो, किनभने हाम्रो प्रत्येक वर्ष जेठ 15 गते प्रत्येक सरकारले ल्याउने बजेट एउटा निरन्तरता नै हो, यसलाई कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा ठूलो एउटा चुनौती छ. र अर्को कुरा कि अघि तपाईँले भने जस्तो लगानी गर्न चाहन्छन् र लगानी गर्नको लागि दुई तिनवटा कुरा, एउटा चाहिँ तपाईँ झन्झिटुलो यो एडमिनिस्ट्रेटिभ बर्डन हडल छ, त्यो कुरामा ठूलो के अरे झन्झट बेहोरेको धेरैको अनुभव छ कि आफ्नो पुँजीलाई लगानी गर्न गयो, दर्ता प्रोसेसदेखि नै त्यो चाहिँ एडमिनिस्ट्रेटिभ हडल्स हो त्यो कुरालाई चाहिँ स्मुथ गर्न सक्यो, नीतिगत सुधार गर्न सक्यो, एन नियम र कानूनलाई थोरै के अरे लगानी मैत्री चाहिँ परिभाषण गर्न सकियो भने विदेशी लगानी मात्र होइन डायस्पोरामा रहेका धेरै नेपालीहरू जसले आफ्नो सिप र ज्ञान र आफ्नो पुँजीलाई चाहिँ नेपालमा लगाउन चाहन्छन् यो कुरामा वर्तमान सरकारले ध्यान दियोस् भन्ने कुराको हाम्रो आग्रह पनि हो।
0: कतिको आशा छ डायस्पोराका नेपालीहरूलाई अब देश बन्छ भनेर?
16: अब यो हामी सब अब पनि देश बन्छ भन्ने कुरामा आशावादी बाहेक अरू के छ र हामी नेपालीमा कि प्रत्येक सरकारसँग हामीले नै चाहिँ हामी समृद्ध देश बनाऊ भन्ने आशा पहिलेका सरकारसँग पनि थियो यो सरकारसँग पनि छ र यो सरकारलाई के छुट छैन भने कि पहिलेको सरकारसँग केही कुराहरू चाहिँ कि स्टेबल सरकार नहुँदाखेरि कुन बेलामा कुन सरकार चेन्ज हुन्छ भन्ने एउटा कुरा दुविधा थियो त्यसैमा बढी इङ्गेज हुनुपर्ने स्थिति थियो भने यो सरकारसँग त्यो अवस्था छैन त्यो भएको कारणले यो सरकारलाई के अरे
17: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
18: यस समयको साथमा जितु सुनचादी पसल
19: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
18: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
17: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुंवर। सैंग जिला का पहला आवाज रेडियो आधी खोला को समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज www.radioadikhola.org लगन करेर संसार को जुनसुक स्थान में बसेर पनि हामीलाई प्रत्यक्ष रूप में सुन्न सक्नुहुनेछ।
1: इस आधी खुला खबर को साथ में हिमाल सुनसादी पसल उच्च क्वालिटी का आकर्षक गरगहना ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईंक सुख दुख को साथी हिमाल सुनसादी पसल वालिंग बजार सेंजा।
0: आधी खुला खबर शुरू करूं अहिलेसम्म का मुख्य खबरहरूबाट। स्याङ्जाका 11 स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट 4,58,93,00,000 विनियोजन। वालिङ नगरपालिकामा लैंगिक समानता अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम र स्याङ्जाको वालिङमा श्याम स्मृति फुटबल प्रतियोगिता शुरू। स्याङ्जाका स्थानीय तहले आर्थिक वर्ष 2083-84 का लागि संघीय सरकारबाट 4,58,93,00,000 विनियोजन गरेको छ। जिल्लाका पालिकालाई विनियोजन भएको बजेट आर्थिक वर्ष 2082-83 भन्दा 29,88,00,000 कम हो। अर्थ मन्त्रालयले आर्थिक वर्ष 2082-83 स्याङ्जाका 11 स्थानीय तहलाई 4,75,81,00,000 रूपियाँ विनियोजन गरेको थियो। सबैभन्दा बढ़ी पुतली बजार नगरपालिकाले र सबैभन्दा कम फेलीखोला गाउँपालिकालाई विनियोजन गरिएको छ। पुतली बजारलाई जम्मा 59,27,00,000 विनियोजन गरिएको छ भने कम रहेको फेदीखोला गाउँपालिकालाई 27,36,00,000 विनियोजन भएको छ। यसरी समग्रमा स्याङ्जा जिल्लाको 11 स्थानीय तहहरूमा 4,58,93,00,000 रूपियाँ बजेट विनियोजन गरिएको हो। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹1,12,23,00,000, सशर्त अनुदान अन्तर्गत ₹3,13,19,00,000, विशेष अनुदानमा ₹15,14,00,000 र समपूरक अनुदान ₹18,10,00,000 विनियोजन भएको छ। वालिङ नगरपालिकालाई जम्मा 61,16,00,000 विनियोजन गरेको छ। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹15,29,00,000, सशर्त अनुदान अन्तर्गत ₹44,27,00,000 र समपूरक अनुदान ₹1,60,00,000 पाउने भएको छ। गल्याङ नगरपालिकालाई जम्मा 53,36,00,000 विनियोजन गरिएको छ। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹12,65,00,000, सशर्त अनुदान अन्तर्गत ₹39,06,00,000, विशेष अनुदानमा ₹3,30,00,000 र समपूरक अनुदानमा ₹1,35,00,000 पाउने भएको छ। त्यस्तै गरी चापाकोट नगरपालिकालाई ₹46,94,00,000 विनियोजन गरिएको छ। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹10,33,00,000, सशर्त अनुदान अन्तर्गत ₹33,25,00,000, विशेष अनुदानमा ₹1,80,00,000 र समपूरक अनुदानमा ₹1,56,00,000 रहेको छ। पुतली बजारलाई समानीकरण अनुदानमा ₹14,14,00,000, सशर्त अनुदान अन्तर्गत ₹40,29,00,000, विशेष अनुदानमा ₹2,25,00,000 र समपूरक अनुदानमा ₹2,59,00,000 पाउने भएको छ। त्यस्तै भिरकोट नगरपालिकालाई जम्मा ₹39,83,00,000 विनियोजन गरिएको छ। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹9,95,00,000, सशर्त अनुदान अन्तर्गत ₹28,03,00,000, विशेष अनुदान ₹1,35,00,000 र समपूरक अनुदानमा ₹50,00,000 रहेको छ। अर्जुन चौपारी गाउँपालिकालाई ₹29,04,00,000 विनियोजन भएको छ। उक्त रकम मध्ये समानीकरण अनुदानमा ₹8,10,00,000, सशर्त अनुदान अन्तर्गत ₹19,64,00,000 र समपूरक अनुदानमा ₹1,30,00,000 रहेको छ। त्यस्तै गरी आँधीखोला गाउँपालिकालाई ₹34,68,00,000 विनियोजन भएको छ भने मिरुवा गाउँपालिकालाई ₹36,39,00,000 विनियोजन भएको छ। त्यस्तै गरी हरिनाश गाउँपालिकालाई ₹31,96,00,000 विनियोजन भएको छ। व बालिङ नगरपालिकामा लैंगिक समानता अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण जेडसी अडिट सम्बन्धी दुई दिने समीक्षा तथा मूल्यांकन कार्यक्रम शुरू भएको छ। बालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजना तथा स्थानीय सरकार सबलीकरण अस्ट्रेलियन एड द एसिया फाउण्डेशनको सहकारीमा यो कार्यक्रम बिहिबारदेखि सञ्चालन गरिएको हो। कार्यक्रममा उपप्रमुख कविता तिवारी गहिरीले नगरपालिकाले हरेक बजेट समावेशीमूलक निर्माण गर्दै आएको भन्दै अबको बजेट पनि समावेशी हुने बताउनुभयो। लैंगिक समानता र अपाङ्गता तथा सामाजिक समावेशीकरण मूलक बजेट निर्माण गरी विकास तथा नीतिगत तहमा समतामूलक सहभागिता गराइने उपप्रमुख तिवारीले बताउनुभयो। कार्यक्रमको सहजीकरण एवं प्रशिक्षण मुख्य प्रशिक्षक पूर्ण परियारले गर्नुभएको थियो। कार्यक्रम मार्फत वालिङ नगरपालिकाका विद्यमान नीति योजना बजेट तथा सेवा प्रवाहमा लैंगिक समानता अपाङ्गता मैत्री र सामाजिक समावेशीकरणको अवस्थाबारे गहन समीक्षा गरिएको छ। कार्यक्रममा आगामी दिनहरूमा यस क्षेत्रमा गर्न सकिने सुधारका सम्भावित पाटाहरूको पहिचान समेत गरिएको छ। सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै व्यक्ति एवं समूहको अवसर क्षमता र सेवा सुविधामा पहुँच बढ़ाउनका लागि संस्थागत बाधा अवरोधहरू हटाउनु र समतामूलक रूपले सेवा प्रवाह गर्ने नीति तथा वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यसले विशेष गरी गरीब तथा वञ्चितीकरणमा परेका समुदायलाई समेट्ने लक्ष्य राखेको छ। कार्यक्रम आज सकिनेछ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अप स्ट्रीम र डाउन स्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल र 1.7 करोड़ लागतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुंवर बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। सेती नदीको उत्तर साइडमा कारवास लगायत जग्गा धनी तथा व्यवसायीलाई सड़कबाट एसियाली विकास बैंकको नीति अनुसार सड़क पहुँच दिनुपर्ने कारणले दुईवटा घर भत्काउनु परेको थियो। तर जग्गा धनीको माग अनुसार यसको क्षतिपूर्ति र मुआवजा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ। पछिल्लो समय दुईजना जग्गा धनी केदार पौडेल र माधव पौडेलले समेत मुआवजा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुंवरले बताउनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
3: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
2: मिति असार 12 गते शुक्रबार।
3: समय दिउँसो ठिक 12:30 बजेदेखि।
2: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल सिटी हल।
3: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। लमजुङका सामुदायिक र कबुलियती वनमा व्यावसायिक रूपमा अलैची खेती विस्तार गरिने भएको छ। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा कृषि वन प्रणाली परिवर्तन कार्यक्रम अन्तर्गत सामुदायिक र कबुलियती वनमा अलैची खेती विस्तार गर्न लागेको हो। कार्यालयका अनुसार जिल्लाका चारवटा सामुदायिक वन र एक कबुलियती वन समूहमा गरी 16.5 हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिनेछ। जिल्लाका अधिकांश कृषकको रूचि अलैची खेतीतर्फ बढ़दै गएकाले कृषकको चाहना र आय आर्जनसँग जोड़िने हुनाले कृषि वन प्रणाली परिवर्तन कार्यक्रम गर्न लागि डिभिजन वन कार्यालयले जनाएको छ। सामुदायिक र कबुलियती वन क्षेत्रका 39 र मल्लाटोका रूखको छहारी तथा खोल्सा खोल्सी आसपासका क्षेत्र अलैची उत्पादनका लागि उपयुक्त देखिएकाले मर्स्याङदी गाउँपालिकाको 2 सामुदायिक वन, दोर्दीको 1 सामुदायिक र 1 कबुलियती वन र राइनासको 1 सामुदायिक वनमा अलैचीका बिरूवा रोपिने डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो। खबरको अन्त्यमा खेल समाचार। स्याङ्जाको वालिङमा स्यामे स्मृति फुटबल प्रतियोगिता शुरू भएको छ। वालिङ युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता असार 1 गतेसम्म चल्नेछ। वालिङ 8 वालिङ बजारका श्याम थापाको 2051 साल असार 23 गते वालिङ खेल मैदानमा फुटबल खेलिरहेका बेला चट्याङ लागेर निधन भएको थियो। उहाँको सम्झनामा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको हो। स्वर्गीय थापाकी श्रीमती तथा रेडियो आदिखोला एफएमका अध्यक्ष शान्ता थापाले प्रतियोगिताको बिहिबार वालिङ खेल मैदानमा उद्घाटन गर्नु भएको थियो। प्रतियोगिताको उद्घाटन गर्दै थापाले खेलकुदहरूमध्ये फुटबल एक महत्वपूर्ण र विश्वकै लोकप्रिय खेल भएको बताउनुभयो। उहाँले फुटबल खेलको माध्यमबाट धेरै युवाहरूले आफ्नो व्यक्तित्व विकाससँगै राष्ट्रको लागि योगदान दिन सफल भएको उल्लेख गर्नुभयो। वालिङ क्षेत्रबाट पनि दर्जनौं राष्ट्रिय खेलाड़ीहरू उत्पादन भएको व्यक्त गर्दै थापाले सहभागी प्रतियोगी टीमहरूलाई खेलको नियम अनुशासन र मर्यादामा रहेर आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो। क्लबले स्यामस्मृति फुटबल प्रतियोगिता सञ्चालनमा ल्याएर आफ्नो श्रीमानप्रति सम्मान सहित सद्भाव प्रकट गरेकोमा आयोजक क्लबलाई धन्यवाद दिँदै आभार व्यक्त गर्नुभयो। साथै क्लबप्रति आफू र आफ्नो परिवारबाट सधैँ साथ र सहयोग रहिरहने थापाले बताउनुभयो। 2052 सालदेखि सञ्चालनमा ल्याइएको प्रतियोगिता 2057 छैटौं पटक सञ्चालन भएपछि हुन सकेको थिएन। उक्त स्याम स्मृति फुटबल प्रतियोगितालाई निरन्तरता दिने र स्थानीय खेलाड़ीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता सञ्चालनमा ल्याइएको आयोजक वालिङ युवा क्लबका अध्यक्ष केशर बहादुर थापा राजनले बताउनुभयो। प्रतियोगिता सञ्चालनका लागि संस्थागत एवं व्यक्तिगत रूपमा सहयोग पुर्याउनेहरूप्रति धन्यवाद दिँदै अध्यक्ष थापाले क्लबको तर्फबाट आभार व्यक्त गर्नुभयो। वालिङ खेल मैदानमा भएको स्याम स्मृति फुटबल प्रतियोगिताको उद्घाटनका दिन 2 खेल भएका छन्। पहिलो खेल ट्रिनिटी युवा क्लब वालिङ र समाज सुधार युवा क्लब चापाकोट बीच भएको थियो। पहिलो खेलमा ट्रिनिटी युवा क्लब वालिङले अगाडिको यात्रा तय गरेको छ। ट्रिनिटीले समाज सुधार युवा क्लब चापाकोटलाई 7 गोल गर्दै शुरूआती जीत निकालेको हो। चापाकोटले 1 गोल गरेको थियो। यसै गरी स्पन्दन युवा क्लब भकुण्डे र नवप्रभात युवा क्लब बिपी चोक बीच दोस्रो खेल भएको थियो। स्पन्दन क्लबले 4 गोल गरेको छ भने नवप्रभात युवा क्लबले 2 गोल गरेको छ। स्पन्दनले 4 गोल गरेसँगै आफ्नो अगाडिको यात्रा तय गरेको थियो। प्रतियोगिताका विजेताले नगद रू 1,00,000 साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै गरी उपविजेता हुने टीमले नगद रू 50,000 साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रथम पुरस्कार सौजन्य हाल युके रहनुभएका मास्कोटका खिम गुरूङले गर्नुभएको छ भने स्वर्गीय श्याम थापाका पिता घने थापाले सौजन्य गर्नु भएको छ। प्रतियोगिताको मुख्य प्रायोजक एवं संरक्षक वालिङ नगरपालिका रहेको छ। प्रतियोगितामा स्याङ्जा सहित पाल्पा पर्वतका 10 टीमको सहभागिता रहेको छ। प्रतियोगिताबाट बचत भएको रकमले विशेष गरी ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी खुल्ला व्यायामशाला निर्माण गर्ने योजना रहेको प्रतियोगिताका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाका 11 स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट 4,58,93,00,000 विनियोजन। वालिङ नगरपालिकामा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम र स्याङ्जाको वालिङमा स्याम स्मृति फुटबल प्रतियोगिता शुरू। आधी खोला खबर सकियो, साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक सँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खुलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेको छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 29 गते शुक्रबार तदनुसार सन् 2026 जून 12 तारीक ज्येष्ठ अधिकृष्ण पक्षको द्वादशी तिथि दिउँसो 4:16 बजेपछि त्रयोदशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। वृष राशि हुनेहरूको लागि धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खड्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ़नेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला। मिथुन राशि हुनेहरूको लागि दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ़नेछ। कर्कट राशि हुनेहरूको लागि विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारीफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ। सिंहराशि हुनेहरूको लागि आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ़नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
कन्या राशि हुनेहरूको लागि परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दावी गर्लान्, दोहोराएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। तुला राशि हुनेहरूको लागि समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। प्रेम मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा आमदानी बढ़ाउन सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती छिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। धनुराशि हुनेहरूको लागि अवसरका साथै चुनौती समय देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांशहरूलाई बाँड्नु पर्ला। निर्णय लिन अलमल गर्दा काममा पस्ती परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। मकर राशि हुनेहरूको लागि फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु पर्ला। सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कुम्भ राशि हुनेहरूको लागि बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। सेवामा परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कुम्भ राशि हुनेहरू

आज्ञाले वादविवादमा परिने सम्भावना छ। आतिनी बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अधीनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि, जे जे भनिए तापनि, यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा, आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 44 2 85 मा फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 2 85 मा फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: हार्दिक निमन्त्रणा।
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
3: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लान
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
7: मोबाइल 98469918921 र 98469939।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 98560553031।
8: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
7: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
10: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
7: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
10: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9836707071।
10: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Yamaha Monsoon Service Camp. Expert here for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: होइन, के भयो? किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145002, मोबाइल 9850404502 र 9860551401।
6: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: पुनामृत नै किन?
5: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
6: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
5: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
6: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
5: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
6: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
5: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
6: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
5: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
6: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
5: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
6: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
5: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
6: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
5: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
6: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9865028432।
5: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
6: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
5: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
5: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
5: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 9842698145
5: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनु हुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
8: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
8: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
8: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
5: चा कस्तो सास गनाएको तिम्रो त
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
5: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
5: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
11: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
10: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
12: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
10: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
12: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
12: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
10: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
16: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
17: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
16: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।

0: पेज, युट्युब च्यानल, मोबाइल एप तथा अनलाइनमा रेडियो नेपाल अनलाइन .com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। समुन्नत गण्डकी रेडियो कार्यक्रमको आजको पहिलो श्रृंखलामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको कुराकानी र प्रदेश सरकारका गतिविधि प्रस्तुत गर्दैछौ। आरम्भमा कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेको योजना, त्यसको कार्यान्वयनमा आएका समस्या तथा सम्बोधन जस्ता विषयमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको यो कुराकानी प्रस्तुत गर्दैछौ।
1: मुख्यमन्त्रीज्यू, कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेका केही योजनाहरू, जस्तै चैते धान विस्तार, आलू व्यावसायिक रूपमा उत्पादन गर्ने, अहिले जुन नवलपुर, गोर्खा, स्याङ्जा लगायतका जिल्लाहरूमा सफल पनि देखिएको छ, यसलाई अन्य जिल्लाहरूमा विस्तार गर्न यहाँहरूको नीति कस्तो छ र यसको कार्यान्वयनको पक्षहरूको बारेमा केही बताइदिनुहोस् न।
2: अब यसमा चाहिँ हामीले तपाईँले भने जस्तै चार पाँचवटा जिल्लामा शुरू पनि भइरहेछ। अब यसको ती जिल्लाहरूमा कति सफल भए, के भए, त्यसको आधारमा चाहिँ हामीले ती सम्बन्धित जिल्लामा नै विस्तार गर्छौँ र अन्त पनि अरू जिल्लाहरूमा पनि त्यहाँको मागको आधारमा अथवा त्यहाँको सम्भाव्यताको आधारमा हामी यसलाई चाहिँ विस्तार गर्दै जान्छौँ। अहिले दुईटा यो चैते धान र यो आलु छ नि अलिकति सफल भएको छ, कृषकहरू त्यसमा आकर्षित पनि हुनुहुन्छ र अहिले पछिल्लो चरणमा कहीँ कहीँ चाहिँ नि मूल्यका कारणले गर्दाखेरि अलिकति बजारको समस्या हो कि भन्ने खालको छ। बजारको समस्या इन्भेस्ट गर्छ भने हुन त हामीले डाइरेक्ट इन्डस्ट्रियलिस्टहरूसँग नि सम्झौता गराएर पनि गरिदिया छ होइन, तर पनि त्योभन्दा मूल्य अझ बढ्दा खोज्नु खोजेको अवस्था पनि छ। अब त्यो त उहाँहरूले चाह्यो भने पाउनुहुन्छ, नभए त्यो त्यति तोकिएको मूल्यमा त बेच्नै पर्छ। र अर्को कसरी पनि हेर्नु पर्यो भन्दाखेरि यसमा चाहिँ नि कृषकहरूले मूल्य पाएन भन्ने क्रममा चाहिँ एउटा के हेर्नु पर्यो भने हामीले त उत्पादनमा धेरै सब्सिडी दिएको छ नि त, मोर देन 50% लागतमा चाहिँ हामीले लगानी गरिदिएका छौँ। त्यसले गर्दाखेरि मान्नुहोस् तपाईँले 30 रुपियाँ किलोको आलु छ सपोज भने झन्डै 15 रुपियाँ जति उत्पादनमा त हामी लगानी गर्दैकै छौँ। त्यसरी पनि हेर्नु पर्यो कि बजारको मूल्य यस्तो छ त्यस कारण कम भयो भन्ने भन्दा नि लागत कति छ भन्ने कुरा पनि हामीले पनि हेर्नुपर्छ। यसलाई हामी विस्तार गर्छौँ, सफल प्रोजेक्ट भएको छ यसलाई विस्तार गर्छौँ।
1: गण्डकी प्रदेशको गोर्खा, स्याङ्जा, नवलपुरमा धान र आलुको कार्यक्रम सफल भएको छ, बजार व्यवस्थापनको कुरा पनि छ, अरू जिल्लाहरूमा कृषकहरूको माग चाहिँ कस्तो आइरहेको छ मुख्यमन्त्रीज्यू?
2: एउटा कुरा त पहिलो वर्ष हामीले गर्दाखेरि नवलपुर र स्याङ्जामा मात्रै भयो, अरू जिल्लामा यो प्रोजेक्ट अगाडि नै बढ्न सकेन, लगभग सोचे जस्तो भएन, त्यहाँ चाहिँ सोचे भन्दा राम्रो पनि भयो। अहिले अरू जिल्लाहरूमा पनि विस्तार भएको छ, यसलाई हेरेर सम्बन्धित जिल्लाको पालिकाहरू अथवा क्षेत्रहरू पनि डिमाण्डहरू आइरहेछ हामी कहाँ यो प्रोजेक्ट लागू हुनु पर्यो भन्ने कुरा भने अहिले अन्य जिल्लामा पनि त्यो हेरिसकेपछि फेरि हाम्रो कृषि कार्यालयले पनि त्यो कुराहरू भनिरहेछ, सफल यसरी भइरहेछ, तपाईँहरू पनि यसमा आउनुहोस् भनेर। यसको मूल उद्देश्य नै हामीले व्यावसायिक किसिमबाट कृषिमा जोड़ दिनु खोजेका हो होइन, अहिले परम्परागत रूपले मात्रै भएन, अलिकति व्यावसायिक किसिमबाट गर्यो भने समूह नै त्यसमा चाहिँ लाभान्वित हुन्छ, एउटा समुदाय नै त्यसमा लाभ लिन सक्छ भनेर भएको हुनाले यसको डिमाण्ड चाहिँ बढ्दो।
1: समग्रमा गण्डकी प्रदेश सरकारको लगानी र सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ, भौगोलिक विविधतालाई कसरी प्राथमिकता दिएर काम गर्ने, यसमा कसरी अगाडि बढ्न सकिन्छ होला?
2: अब हाम्रो सरकारको प्राथमिकता भनेकै पहिलो प्राथमिकता हाम्रो पर्यटनलाई हो, गण्डकी प्रदेशको हो, किनभने हाम्रो पर्यटनको असाध्य सम्भावना भएको ठाउँ हो र पर्यटनलाई हामीले विस्तार गर्ने क्रममा आफ्नै ठाउँको अथवा गण्डकी प्रदेशभित्रकै उत्पादनलाई पनि बढी जोड़ दिनुपर्छ र हामीले त्यो पर्यटन व्यवसाय अगाडि बढाउँदै जाँदाखेरि जस्तो होटल होला, रेस्टुरेन्टहरू होला, त्यो पर्यटकहरूका लागि आवश्यक पर्ने होटल रेस्टुरेन्टहरू खुल्दै जाँदाखेरि फेरि त्यहाँ चाहिने खाद्यान्नहरूको पनि उत्पादन चाहिँ स्थानीय नै होस्, प्रदेशभित्रै होस् भन्ने उद्देश्यले यसलाई सँगसँगै लिएर जान खोजेको हो। त्यसमा अब तपाईँले भने जस्तै हाम्रो चाहिँ नि हिमाल पनि छ, पहाड पनि छ, तराई पनि छ हाम्रो प्रदेशमा। अब त्यो तीनवटै क्षेत्रलाई समेट्ने खालको के हुनसक्छ त, जस्तो उच्च पहाडी क्षेत्रमा चाहिँ के हुनसक्छ, जस्तो स्याउ होला, त्यसपछि किवी होला, गोखर होला, यस्ता हिमाली क्षेत्रहरू उच्च पहाड़ीमा होला, पहाड़ी क्षेत्रहरूमा चाहिँ त्यही खालको चाहिँ नि अरू फलफूलहरू होलान्, सुन्तलाहरू होलान्, अन्य फलफूलहरू होलान्, अमिलोहरू होलान्, होइन अमिलो जातको विशेष गरेर यी त्यो हाम्रो भूगोल हेरेर के चाहिँ नि कृषिमा सम्भावना छ, चाहे फलफूल होस् चाहे अन्य, जस्तो उच्च हिमालमा चाहिँ नि खाइन आलु होला, चिप्स आलु चाहिँ तराईमा होला, यो सम्बन्धित भूगोलको

0: अवस्था हेरेर चाहिँ हामीले यसलाई पनि प्राथमिक गर्ने गर्छौँ
1: र त्यो यो कृषिको उत्पादनमा मात्रै होइन कि यो पशुजन्य उत्पादनमा पनि हामीले यसरी नै प्राथमिकरण गर्ने भनेर भनेका छौँ। तपाईँलाई पनि थाहा होला गत वर्ष हामीले मुस्ताङमा चाहिँ नि यो चौरीको चाहिँ बिउ वा सोलुखुम्बबाट लिएर आएर त्यहाँ बाँडेको छ मनाङ र मुस्ताङमा। भनेर जुन ठाउँमा जस्तो खालको पशुको सम्भावना छ अथवा कृषिको सम्भावना छ त्यही अनुसार चाहिँ हामीले प्राथमिकरण गरिरहेको छ। अर्को एउटा चाहिँ हाम्रो प्रदेशमा अन्त पनि लागू भएको छ। हाम्रो प्रदेशमा अर्को एउटा के प्रोजेक्ट छ भन्दाखेरि यो नाफा भन्ने ऊ पहाड़ी काष्ठ फलफूल आयोजना भन्ने छ। पहाड़ी काष्ठ फलफूल आयोजना चाहिँ हाम्रो दसवटा किन पहाड़ी भन्या उनीहरूले नवलपुरमा छैन। अब नवलपुरको पनि हामीले भन्न त भनिरहेको छ, नवलपुरको पनि केही भागहरू पहाड छ, त्यहाँ पनि यो प्रोजेक्ट लागू गर्नु परेन। तर पहिले यो चाहिँ फिक्स भइसकेको हुनाले दसवटा जिल्लाको 34 पालिकामा त्यो काष्ठ फलफूल आयोजना पनि लागू भइरहेको छ। त्यसको उद्देश्य पनि जस्तो मुस्ताङ मनाङमा स्याउ नै हो, त्यहाँ किवी नै हो, ओखर नै हो, अनि पहाड़ी भूभागमा सुन्तला हो, अन्य जातको हो, जे जे सम्भावना छ त्यो खालको चाहिँ नि हामीले हावा पानी र भूगोलको बनोट अनुसारको जे उत्पादन हुनसक्छ त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ, चाहे फलफूलमा होस् चाहे पशुपालन होस् कृषि उत्पादनमा।
2: प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ र सफल पनि छन् कार्यक्रमहरू, तापनि बजार व्यवस्थापनको विषयमा कहिलेकाहीँ गुनासो चाहिँ उठ्ने गर्छ, यसलाई कसरी सम्बोधन गरिएको छ त?
1: अब यो बजारको बेला बेला गुनासो पनि आउँछ, कतिपय अवस्थामा त्यो देखिन्छ पनि बजार नपाइरहेको भने जस्तो। त्यसैलाई सम्बोधन गर्नु हो हामीले कन्ट्राक्ट फार्मिङ भन्ने चाहिँ एउटा पोलिसी लिएर आएको। त्यो भने कस्तो भन्दा किसानको उत्पादन र उद्योग त्यसको बीचमा चाहिँ सरकार चाहिँ मिडिएटर बनेर कन्ट्राक्ट गराए कि किसानले गरेको उत्पादन उसले लिनुपर्ने, कतिमा लिने, कति लिने भन्ने कुरो चाहिँ त्यो कन्ट्राक्ट फार्मिङको हिसाबले त्यो भइ पनि राखेको छ। त्यो विशेष गरेर नवलपुरमा असाध्यै सफल भएको छ। अहिले त्यो उद्योगहरू चाहिँ हामीले क्रमशः रूपमा पहाड़ी अरू जिल्लाहरूमा पनि लागू गर्दैछौँ। त्यो कन्ट्राक्ट फार्मिङ त्यसरी अगाडि बढ्नलाई चाहिँ उत्पादन र बजारलाई जोड्नको लागि। त्यस्तै अहिले हामीले अर्को के भनेका छौँ भन्दाखेरि यो चाहिँ लार्ज स्केलमा उत्पादन गर्दाखेरिका कुराहरू यो सहज छ, तर सानो सानो रूपमा पनि पहाड़हरूमा ठाउँ ठाउँमा उत्पादन भइरहेछ, तिनले पनि बजार नपाएको अवस्था पनि छ। तिनलाई चाहिँ कसरी बजारीकरण गर्ने भन्दा चाहिँ तिनलाई शहरमा ल्याउनु पर्यो जहाँ चाहिँ खपत हुन्छ, होइन? त्यो खपत हुने ठाउँमा बजारको ठूलो बजार भएको क्षेत्रमा ल्याउनु पर्यो। जस्तो गण्डकी प्रदेशकै हकमा हुनुहुन्छ, अन्त कहीँ नभए पनि पोखरामा बिक्री हुन्छ, किनभने ठूलो मार्केट छ। यहाँसम्म कसरी लिएर आउने त भन्दाखेरि हामीले के भनेका छौँ भन्दाखेरि अब स्थानीय पालिकाहरूले चाहिँ एउटा सङ्कलन केन्द्रहरू स्थापना गर्नु पर्यो, एक ठाउँ दुई ठाउँ तीन ठाउँ कति हुन्छ, बरु त्यहाँबाट बजारसम्म ल्याउनको लागि चाहिँ कृषि एम्बुलेन्स त्यसको व्यवस्था चाहिँ प्रदेश सरकारले गर्ने र त्यहाँ स्थानीय बजारमा जस्तो बाग्लुङ अब बाग्लुङमा चाहिँ कुनै उत्पादन भयो बाग्लुङको बजारले मात्रै भ्याएन, त्यहाँको बजारमा मात्रै खपत भएन, त्यसलाई पोखरा ल्याउनु पर्यो भने उहाँ स्थानीय पालिका जुन पालिकाको हो त्यसले सङ्कलन केन्द्र गरेर सदरमुकामसँग ल्याउनु पर्यो, सदरमुकाममा खपत भए ठिकै छ, नभए हामीले कृषि एम्बुलेन्स सम्बन्धित पालिकासँग साझेदारीको रूपमा त्यसैले हामीले बजेट व्यवस्था गरेका छौँ। कृषि एम्बुलेन्स खरिद गर्नको लागि स्थानीय पालिकासँग साझेदारी कार्यक्रम भनेर हामीले त्यसलाई पनि बजेटको व्यवस्था गर्छौँ। त्यसको उद्देश्य के हो भने त्यहाँ उत्पादन भएका वस्तुहरू सङ्कलन केन्द्रमा ल्याउने, सङ्कलन केन्द्रबाट अनि बजारसम्म चाहिँ कृषि एम्बुलेन्सको माध्यमबाट ल्याउने, यसरी चाहिँ एउटा बजार नपाउने अवस्थालाई चाहिँ अन्त्य गर्नुपर्छ भन्ने छ। त्यस्तो अहिले पछिल्लो चरणमा त्यति ठूलो समस्या छैन, बजारीकरणको समस्या खासै ठूलो छैन, तर त्यो देखियो भने पनि त्यसलाई हामीले सम्बोधन गर्ने प्रयत्न पनि गरेका छौँ, एउटा कुरा त्यो हो। अर्को कुरा चाहिँ के भन्दाखेरि हामीले ठाउँ ठाउँमा कोल्ड स्टोर चाहिँ नि को पनि विस्तार गर्ने भनेर त्यसलाई पनि अनुदानको व्यवस्था गरेर ठाउँ ठाउँमा हामीले त्यो पनि खोलिरहेका छौँ। त्यो के हो भन्नु होला भन्दाखेरि त्यो पनि यस्तै उत्पादनलाई बजारीकरण गर्न सकिएन भने अथवा मार्केटको भ्यालु चाहिँ एकदम कम भयो भने केही समयसम्म त्यहाँ होल्ड गर्न सकोस् र पछि चाहिँ बिक्री हुनेछ, अफ सिजनमा त बिक्री हुन्छ नि, त्यो बेलामा चाहिँ ल्याउन सकियोस् भनेर हामीले ठाउँ ठाउँमा चाहिँ त्यो कोल्ड स्टोरलाई पनि अनुदान दिने व्यवस्था गरेर त्यो ठाउँ ठाउँ चल्या पनि छ, त्यो व्यवस्था पनि गरेका छौँ। मूल कुरा भनेको उत्पादनलाई व्यवसायीकरण गर्ने र त्यसरी भएको उत्पादनलाई बजारबाट वञ्चित नहोस्, बजार पाउनबाट नरोकियोस् भन्ने उद्देश्यले यी केही कार्यक्रमहरू चाहिँ अगाडि हामीले गरेका छौँ। र यसमा पनि अब कतिपय कुरा चाहिँ हामीले स्थानीय पालिकाहरू यति मात्रै होइन अन्य कुरामा पनि हामी साझेदारीको कार्यक्रमहरू गरौँ, स्थानीय पालिका कृषक प्रदेश सरकार र त्यसमा चाहिँ नि उद्योगपतिहरूलाई पनि जोडौँ र यसरी बजारलाई पनि जोडौँ, उद्योगपति बनायो भने त बजारलाई पनि जोडौँ। यो गर्न सकियो भने चाहिँ नि उत्पादन पनि अलिक व्यवसायीकरण हुन्छ, लार्ज स्केलमा हुँदै जान्छ र कसैले पनि बजार पाइएन भन्ने गुनासोबाट पनि बजारले पनि सामग्री पाइएन भन्न पनि नपरोस्, सामग्रीले पनि बजार पाइएन भन्न नपरोस्।
2: पालिकासँगको समन्वय र समझदारी, त्यस्तै किसानसँगको समन्वय र समझदारी प्रदेश सरकारले निरन्तर रूपमा गरिरहेको छ, त्यो कतिको प्रभावकारी भएको छ, कस्तो पाउनु भएको छ त्यो?
1: तपाईँले अघि नै भने जस्तो त्यो चैते धान र आलुको त अलिक धेरै सकारात्मक रिजल्ट आएको छ, अन्य कुरामा चाहिँ तपाईँ हामीले जे जसरी सोचिरहेका छौँ तर जस्तो किसिमबाट व्यवसाय खेती होला भन्ने हाम्रो एजम्सन छ नि, र त्यो होस् भनेर हामीले जति लगानी गरिरहेका छौँ नि त्यो अनुसारको चाहिँ असन्तुष्ट हुने ठाउँ चाहिँ नि हामीले पाइरहेका छैनौँ। अलिकति रुचि पनि त्यति देखिरहेको अवस्था छैन। अर्को हाम्रो चाहिँ नि कृषि पेसालाई हेर्ने दृष्टिकोण नै हामीले बदल्न सकेन। हामी विदेशमा गएर यही कृषि काम गर्नमा तयार छौँ होइन, हुन त विदेशमा जाँदाखेरि यही काम गर्दाखेरि हामीलाई आमदानी धेरै हुन्छ भन्ने छ, तर आमदानी मात्रै होइन नि त, हाम्रो समाज छ, परिवार छ, सँगै आफ्नै मुलुकमा बसेर आफ्नो परिवारसँग रहेर आफ्नै समाजमा केही आमदानी गर्न सकिन्छ भने अमेरिकामा गएर कमाएकोसँग तुलना गर्न हुँदैन, मिल्दैन भन्ने हो मेरो कुरा चाहिँ होइन। तर पनि मानिसहरूले चाहिँ जति आकर्षण, जस्तो म चाहिँ नि युरोपतिर जाँदाखेरि त्यहाँ धेरै हाम्रो यहाँबाट गएको साथीहरू कृषिमा काम गरिरहेको देख्छु मैले, त्यहाँ गर्दा पैसा त धेरै आउँछ सही कुरा हो, तर पनि के भन्दा समाज परिवार त यहाँ छ नि त, भनेपछि यहाँ जोडिन चाहिँ गाह्रो मान्नुहुन्छ कृषिमा पनि, त्यसमा त्यो जति सोचे अब हामीले त्यो अनुसार कृषिप्रति आकर्षण चाहिँ गराउन सकिया छैन, हुन सकेका छैन। त्यसैले यी सबै छोडेर मैले मान्छेहरूले कहिलेकाहीँ भन्नुहुन्छ किन तपाईँहरूले यस्तो काममा लागिरहनु भएको छ, मैले गाँजाको खेती गर्छु भन्ने कुरालाई लिगलाइज गराउँछु भन्ने कुरा, लोकल मदिरालाई ब्रान्डिङ गराउन लिगलाइज गराउँछु भन्ने कुरा, यो कृषिसँगै जोडिएको कुरा हो, उत्पादनसँग जोड्न खोजेको हो, कृषि उत्पादनसँगै हो। अहिले जति पनि बाँझो जमिनहरू छ तपाईँले त्यसका लागि गाँजा खेती गर्नको लागि हामीले लिगलाइज गर्यो भने अहिले जुन फलफूलका लागि अथवा अन्य तरकारीको लागि अन्य चाहिँ उत्पादनको लागि जति मेहनत गर्नुपर्छ त्यति मेहनत त्यसको लागि गर्नु पर्दैन, त्यो चाहिँ उत्पादनमा जोड्न सकिन्छ हामीले। अनि जति चाहिँ नि हामीले यो लोकल मदिरालाई ब्रान्डिङ गर्ने हामीले भनिरहेका छौँ त्यसलाई जति खपत गराउन सहज छ, मार्केट पाउनदेखि लिएर मार्केटमा बिक्री गराउन जति सहज छ अन्य अझ असहज होला, त्यसैले त्यसका लागि चाहिने कच्चा पदार्थमा पनि यी चाहिँ खाली रहेका जमिनहरू चाहिँ जोडियो। फेरि हामीले के भनेको छ त्यसमा भने त्यो मदिरा उत्पादन गर्नको लागि चाहिने कच्चा पदार्थ गण्डकी प्रदेशभित्रै उत्पादन गर्नुपर्छ है, त्यो कच्चा पदार्थ बाहिरबाट ल्याउने भने नपुग भयो भने मात्रै सरकारसँग अनुमति लिएर ल्याउन पाइन्छ, नभए त्यो चाहिँ यही उत्पादन भनेको छ, त्यो भनेको के भने जति सक्यो धेरै उत्पादन बढाउनु पर्यो भने मतलब चाहिँ यो बाँझो जमिनहरूलाई त्यसलाई चाहिँ अथवा कृषिमा लाग्ने कृषि कर्म गर्नेहरूले दुई किसिमबाट आकर्षित हुन् भन्ने, एउटा केही इन्डस्ट्री त्यही कृषिको माध्यमबाट पनि जोडियोस् भन्ने हो, अर्को कृषकहरू पनि त्यसमा चाहिँ जोडिन् भनेर हामीले यो पनि त्यसैको लागि लिएर आएको कुराहरू पनि हुन्। र अर्को चाहिँ अहिले जस्तो हामीले पछिल्लो चरणमा चाहिँ गत वर्षदेखि यो जुन हाम्रो मध्यपाडी राजमार्ग छ नि गण्डकी प्रदेशमा चाहिँ भएको यो मध्यपाडी राजमार्गलाई चाहिँ त्यो मध्यपाडी राजमार्ग लक्षित बाख्रा पालन कार्यक्रम भनेर हामीले भनेको छौँ, त्यो मासुको उत्पादनलाई हामीले जोडिदिन ल, किन भन्दाखेरि जस्तो किसिमबाट हाम्रो यो मध्यपाडी राजमार्ग गइरहेछ त्यसको बनोट चाहिँ नि विशेष गरेर पशुपालन अर्थात त्यो पनि बाख्रा पालनको लागि उपयुक्त जमिनहरू हुन् ठाउँहरू हुन्, त्यसैले त्यसलाई लक्षित भनेर यो चाहिँ पाइलट प्रोजेक्टको रूपमा गत वर्षबाट सुरु भएको छ, त्यसमा पोहोर चाहिँ गोर्खाबाट सुरु भयो, अहिले चाहिँ अब आउने वर्ष चाहिँ हामीले गोर्खा लमजुङ तनहुँलाई त्यो तान्ने चिन्ताजिल्ला हुँदै त्यो हाम्रो प्रदर्शनलाई जाने घाँसहरू पनि भएको त्यो एरिया भएको हुनाले त्यसलाई पनि लक्षित गरेर चाहिँ हामीले कार्यक्रम गरेका छौँ। तपाईँले सोधेको जस्तो त्यसमा पनि गोर्खा जिल्लामै सुरु गरियो पाइलट प्रोजेक्ट, किनभने गोर्खाबाट नै हाम्रो मध्यपहाडी राजमार्ग स्टार्ट हुन्छ गर्नेलाई छुन्छ, त्यहीँदेखि क्रमिक रूपमा पश्चिम जाने भनेर गरियो, तर मेरो आफ्नै जिल्ला पनि हो, तर जुन एक्सपेक्टेसन थियो नि हामीले जुन लगानी गरे अनुसार कृषकहरू चाहिँ आकर्षित हुन्छन् भन्ने लागेको थियो नि त्यो अनुसारको चाहिँ अझ पनि पाउनु छ, त्यो दुईवटा कारण होला। एउटा मान्छेलाई मैले अघि नै भनेको थिएँ कृषि कर्मप्रति किन यति चाहिँ नि मान्छे आकर्षित उत्साह नभएको त्यो पनि छ मूल कुरा चाहिँ होइन, अर्को कुरा चाहिँ यस्ता कार्यक्रमहरू छन् है सचेतना पनि कम भए पनि हुनसक्छ स्थानीय पालिकाहरूलाई पनि हामीले यो कुरा उहाँहरूसँग बैठक हुँदा गर्दा पनि हामीले म त आफै पनि कतिपय गाउँघरमा विभिन्न कार्यक्रममा जाँदाखेरि मैले भनि पनि राखेको छु यस्तो यस्तो कार्यक्रम छ तपाईँ जिल्लामा जानुहोस् पशु कार्यालयमा जोडिनुहोस् सोध्नुहोस् कृषि कार्यालय छ हाम्रो त्यहाँ जानुहोस् के कार्यक्रम छ गर्न सकिने कार्यक्रम के हो त्यो पनि हेर्नुहोस् त्यसका केही अप्ठ्याराहरू छन् हामीले केही मापदण्डहरू बनाएछौँ कार्यविधिहरू बनाएछौँ त्यो कार्यविधिले किसानलाई जोडिन अप्ठ्यारो छ भने त्यो फिडब्याक पनि दिनुहोस् हामीलाई हामी त्यसलाई परिमार्जन पनि गर्छौँ भनेर हामीले भनि पनि राखेका छौँ। त्यसमा मैले भने दुईवटा एउटा चाहिँ नि कृषिप्रतिको मान्छेलाई सकारात्मक सोच आउन नसकेको अर्को हामीले अवेर गराउन अथवा चाहिँ मार्केटिङ गर्न नसकेका पनि हुनसक्छ।
2: राज्य किसान र बजारको बीचमा चाहिँ के कुरा सुनिन्छ भने राज्यले अवलम्बन गरेका महत्वपूर्ण राम्रा कार्यक्रमहरू टाठाबाटाहरूको पहुँचमा पुग्छ, वास्तविक किसानको पहुँचमा पुग्न निकै गाह्रो छ, यस्तो नहोस् भन्ने कुरामा गण्डकी प्रदेश सरकार कतिको सचेत छ त?
1: तपाईँले भने जस्तो पहिला हुन त मैले पुरानो सरकारलाई दोष दिएको चाहिँ होइन, तर पहिला के आयो एउटा भने तपाईँहरूले पनि अथवा पत्रकार जगतले पनि अथवा सोसाइटीले पनि के भन्यो भन्दाखेरि टाठा बाठाहरूले अनुदान लिएर आए काम पनि गरेनन् अनि अनुदान सरकारको अनुदान कागज मिलाए खाए एउटै बाख्रा र गोठ देखाए भैँसी देखाएर यो के अरे एउटा गोठ देखाएर पाँचजनाले लिए, एउटा भैँसी देखाएर चारजनाले लिए भन्ने गुनासो आयो. त्यसपछि भएपछि चाहिँ हामीले चाहिँ त्यो गुनासोलाई सुनिसकेपछि अथवा धेरै गुनासोहरू आइसकेपछि हामीले के भन्यौँ भन्दाखेरि अनुदान दिने जे गर्छस् गर भनेर छोड्ने होइन, उत्पादनमा आधारित अनुदान भनेर तिमीले जस्तो मान्नुहोस् फलफुल खेती गर्नको लागि पहिला के आएको छ भने खन्नु पर्यो, खाल्डो खन्नु पर्यो नि, त्यसपछि बेर्ना ल्याउनु पर्यो, त्यो रोप्नु पर्यो, मल हाल्नु पर्यो, सिँचाइ चाहियो होइन, त्यसपछि बल्ल उत्पादन हुन्छ, त्यसको लागि मार्केट चाहियो. त्यो हो भने खाल्टो खन्नको लागि हामीले कति अनुदान दिने, खाल्टो खन यति प्रतिशत अनुदान पाउँछौ, बेर्ना किन यति प्रतिशत अनुदान पाउँछौ, मल किनेर ल्याऊ तिमीलाई यति प्रतिशत अनुदान हुन्छ, त्यसपछि चाहिँ त्यसलाई सिँचाइको लागि तिमीलाई यति प्रतिशत अनुदान हुन्छ, हुर्काउनको लागि तिमीलाई यति प्रतिशत हुन्छ भनेपछि त्यो कसो खाल्टो खनेपछि मात्रै उसले चाहिँ खाल्टो खन्ने पैसाको अनुदान पाउँछ क्या. नभए पहिला के भने खाल्टो खन्ने मल तपाईँ एकमुष्टी लग्यो कति गर्यो कति गरेन ताठा बाठाले एउटा देखायो खायो भन्ने खालको चाहिँ हुन्थ्यो. बाख्रा पालनदेखि त्यसो बाख्रा पालन गुठ बनाउनु पर्यो, बाख्राको बिउ बाख्रा लिएर राख्नु पर्यो, त्यसपछि चाहिँ त्यसलाई घाँस उत्पादन गर्नु पर्यो, यी सबैलाई चाहिँ छुट्टै छुट्टै शीर्षकमा यति यति पाउँछौ. तर कहिले पाउँछौ पहिला त्यति गरी खोर बनाऊ बल्ल पायो अनुदान, बाख्रा किन त्यसले बाख्रा लिएर आऊ त्यसपछि घाँस रोप्ने अनुदान पायो, घाँस रोप त्यसलाई हुर्काउने अनुदान पायो. यस्तो किसिमले चाहिँ उत्पादनमा आधारित अनुदान भनेर हामीले चाहिँ त्यसलाई केही परि मार्जनहरू चाहिँ गरेका छौँ. अहिले त्यो चाहिँ नि पहिलाको तुलना चाहिँ प्रभावकारी छ. तर अझै पनि कृषकहरूको गुनासो के छ भन्दाखेरि यो मापदण्डलाई मिट गर्न गाह्रो भयो भन्ने कुरा चाहिँ गुनासो छ. त्यसमा अलिकति उहाँहरूले अप्ठ्यारो चाहिँ मान्नु भएको छ. त्यसमा हामीले उहाँहरूलाई के भनेको छौँ भन्दाखेरि जस्तो हामीले बाख्रा पालनलाई अनुदान दिँदाखेरि कम्तीमा चाहिँ नि त्यसमा पाँचवटा किसानको परिवार सम्मिलित भाव हुनु पर्यो, त्यसमा चाहिँ नि कम्ती तीसवटा बाख्रा पालिया हुनु पर्यो त ठिकै छ. तीसवटा बाख्रा एउटैले पाल्न सक्छ, मैले यो खालि उदाहरण दिएँ है, एक्ज्याक्ट चाहिँ नम्बर त कति छ त्यो हाम्रो मापदण्डमा हेर्नुपर्छ. मैले भने यदि तपाईँ जस्तो तपाईँ भयो म भयो उहाँ भयो एक्लै तपाईँले चाहिँ तीसवटा पाल्न सक्नु भएन भने तपाईँ पाँचवटा पाल्नुहोस्, तपाईँ पाँच पाल्नुहोस् म पाँच पाल्छु अर्को पाँच पाल्छ छजनाले पाँच पाल्नु तीस त हुन्छ. त्यसले सामूहिक रूपमा हाम्रो फार्मिङ बनाउनु, त्यो चाहिँ एउटा समूह बनाउनु, तपाईँको पाँचवटाको एउटा म तपाईँ म गरेर छजनाको एउटा समूह बन्यो भने त्यो समूह मिलेर त्यहाँ चाहिँ जानुहोस् कृषि उसमा. त्यसो समूहले पाउने हुन्छ, म एक्लै तीसवटा पाल्नै सक्दिनँ मैले पैसा पाइनँ भन्न परेन नि, समूहमा आफू छजन त मिल्नु पर्यो नि त. त्यस्तै यसमा पनि हो, फलफुल पनि छ यो तरकारी सरकार यसमा पनि यति रोपनी जमिन यति घर लाभान्वित भन्ने कारण पनि त्यही हो क्या. मूल उद्देश्य के हो भन्दाखेरि यसलाई सामूहिक खेती गर्नु पर्यो, व्यावसायिकतातिर जानु पर्यो. तपाईँले दुई किलो चाहिँ उत्पादन गर्ने बजार पाइएन भन्ने, अब मैले चार किलो गरेँ बजार पाइएन भनेर भन्ने, तपाईँको दुई मेरो चार अर्कोको छ अर्कोको गरेर सय किलो पुर्यायो भने सय किलोको बजार पाइएन भन्न पाइयो नि त. त्यो हिसाबले चाहिँ नि हामीले यो कुरा भन्या हो. राज्यले पनि त लगानी गर्दाखेरि त्यसको लगानी अनुसारको प्रतिफल किसानलाई होस् भने त सोच्नु पर्यो नि त. त्यो हो, त्यसमा केही अप्ठ्यारोहरू भयो भन्नुभएको छ, तर यसलाई तैपनि केही समस्याहरू छन् भने त्यसलाई हामीले परिमार्जन त सुरुको वर्षभन्दा दोस्रो वर्ष गऱ्यौँ, दोस्रो वर्षभन्दा फेरि गरौँला अहिले, तर अलिकति मान्छेहरू व्यावसायिकतातिर जाउन् भन्ने नै हाम्रो चाहिँ नि लक्ष्य हो.
2: मुख्यमन्त्रीज्यू, किसानहरू कृषि सामग्रीहरू मल बिउ सिँचाई औजारहरू समयमा उपलब्ध भएन भन्ने कुराहरूको धेरै गुनासो पनि सुनिन्छ. यो यस्तो खालको गुनासोलाई प्रदेश सरकारले कसरी कस्तो सम्बोधन गरेको छ?
1: अब मलको कुरा त त्यो हाम्रो मात्र बसको कुरा होइन, मूलत संघीय सरकारको कुरा हो होइन. अब त्यसको लागि चाहिँ गत वर्ष जस्तो संघ सरकारले मल खरिद गरिसकेपछि प्रदेश वाइज कोटा तोक्या हुन्छ, यो प्रदेशलाई यति यति यो प्रदेशलाई यति, गत वर्ष चाहिँ हामीले त्यो प्रदेशको कोटा नै बढायौं. हामी कहाँ डिमान्ड बढी भए हुनाले केही कोटा बढाउन सकिया हुनाले हामीलाई खासै सर्टेज पनि भएन, तै पनि भयो. तर यसको लागि चाहिँ हामीले गर्ने भनेको के हो भन्दाखेरि दुईटा काम गर्नु पर्यो. एउटा मलको कारखाना हामीले आफैले खोल्न सक्नु पर्यो एउटा कुरा, दोस्रो चाहिँ चाहिने समयभन्दा पहिला नै मल खरिद गरेर हामी स्टकमा राख्नु पर्यो. भदौमा चाहिँ हामीलाई मल चाहिएको छ मान्नुहोस् भने असोजा मलले रात भएन नि, त्यो कम्तीमा असारमा ल्याएर हामी यस्तो गर्न सक्नु पर्यो कि. हो यो काम चाहिँ नि हामीले मात्रै गरेर हुने कुरा होइन, हामीले मात्रै होइन हामीले गरेर हुने कुरा होइन, संघ सरकारले गर्नुपर्छ. यसमा चाहिँ हामीले गर्ने सहजीकरण चाहिँ हामी गर्छौँ, गरि पनि रहेछौँ गर्छौँ. बिउ र सिँचाइ त हामीले अलिकति अहिले धेरै त्यसलाई चाहिँ अहिले हामीले एउटा वर्कआउट पनि गरिरहेका छौँ. अहिले हाम्रो सिँचाइ ऊर्जा खानेपानी र सिँचाइ भन्ने एउटा मन्त्रालय छ, कृषि भन्ने एउटा छ. अब त्यो कृषि र सिँचाइलाई जोड्नको लागि चाहिँ यो बजेट बनाउनुभन्दा पहिला कृषिले पहिला कहाँ कहाँ सिँचाइ गर्नुपर्ने प्राथमिकरण हो त्यो उनले लेखेर सिँचाइमा दिनु पर्यो, अनि सिँचाइले चाहिँ त्यसको लागि चाहिँ बजेटको व्यवस्थापन गर्नु पर्यो. सिँचाइले आफ्नै खालकोबाट व्यवस्थापन गर्नु
0: भने कृषिले आफ्नो किसिमबाट गर्ने हो भने त्यो टाइअप हुन सकेन, मिलेन. त्यसले गर्दाखेरि चाहिँ हामीले कृषि उत्पादनमा कहाँ कहाँ जोड दिइरहेको छ कृषि मन्त्रालयले, त्यो क्षेत्रमा चाहिँ नि सिँचाइको अवस्था के छ भनेपछि त्यो सिँचाइ र कृषि उत्पादनलाई चाहिँ बजेट सम्बोधन गर्ने भन्ने कुरा चाहिँ हामीले सुरु गरेका छौँ. त्यसलाई वर्कआउट पनि भइरहेको छ, समन्वय पनि गराइरहेको छ.
2: अन्त्यमा गण्डकी प्रदेशका किसानहरूलाई यहाँले थुप्रै सन्देश त दिइसक्नु भएको छ, जस्तै सामूहिक खेती गर्नुहोस् होइन, राज्यले लगानी गरेको छ त्यसमा सहभागी हुनुहोस् भन्ने कुराहरू त रह्यो नै, समग्रमा गण्डकी प्रदेशका किसानहरूलाई के सन्देश दिनुहुन्छ?
0: कुरा त करिब करिब यिनै कुराहरू नै हुन् होइन. कृषिमा चाहिँ मैले सुरुमा पनि भने पर्यटन हाम्रो प्राथमिकता हो, सम्भावना पनि हो, गण्डकी प्रदेशको समृद्धिको, त्यसलाई अगाडि बढाउनको लागि पनि कृषि चाहिँ आवश्यक छ. त्यसैले पर्यटन र कृषिलाई हामीले सँगसँगै लैजान खोजेका छौँ. त्यसमा उत्पादनलाई चाहिँ हामीले प्राथमिकता दिएको छौँ, त्यसैले अनुदानको पनि व्यवस्था हामीले गरेका छौँ. यी कुराहरू कृषकले चासो राखिदिनु पर्यो, बुझिदिनु पर्यो, र कृषिको माध्यमबाट पनि गाउँमै पनि उत्पादन गरेर हामीले स्व आर्जन गर्न सक्छौँ, रोजगारी सिर्जना गर्न सक्छौँ. र यो पलायन हुने परिस्थिति मात्रै मानसिकता मात्रै होइन कि यहीँ केही गर्न सकिन्छ भन्ने मानसिकता पनि हामीले विकास गर्नु पर्यो. यदि मार्केटको समस्या हो, बिउको समस्या हो, मलको समस्या हो, सिँचाइको समस्या हो, अथवा हाम्रो नीतिको समस्या हो भने तपाईँहरूले हामीलाई त्यो फिडब्याक पनि दिनुहोस्, त्यसलाई हामी परिमार्जन पनि गर्छौँ. र हाम्रो चाहना भनेको गण्डकी प्रदेशका लागि आवश्यक पर्ने हरेक कृषिका उत्पादनहरू यहीँ उत्पादन गर्न सकियोस् भन्ने हाम्रो चाहना छ. त्यसको लागि चाहिँ समस्या के हुन् हामीलाई बताउनुहोस्, समाधान के हो समेत आउनुहोस्, खालि भएन मात्रै गरेन मात्रै भनेर भएन, हुन पर्यो भने भएन भने के भएन, गर्नु पर्यो भने के गर्नुपर्ने, के गर्दै हुने त्यो पनि हामीलाई लिएर छलफल गरौँ र त्यसलाई चाहिँ अगाडि बढाउँ. त्यो निराशाले मात्रै कहीँ पुग्दैन, नकारात्मकले मात्रै कहीँ पुग्दैन, पहिला बुझौँ, बुझ्ने कोसिस गरौँ र उत्पादनसँग जोड्ने प्रयत्न गरौँ.
2: हवस् त मुख्यमन्त्रीज्यू, यो समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद.
2: भर्खरै सुन्नुभयो कृषिलाई आत्मनिर्भर गराउन प्रदेश सरकारले शुरू गरेको योजना, त्यसको कार्यान्वयनमा आएका समस्या तथा सम्बोधन जस्ता विषयमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेसँगको कुराकानी. अबको क्रममा राख्दैछौ गण्डकी प्रदेश सरकारका गतिविधिहरू.
3: गण्डकी प्रदेश सरकारले 2083 सालमा 3 दिन सार्वजनिक बिदा दिने भएको छ. हालै बसेको मन्त्री परिषद बैठकले 3 दिन बिदा दिने निर्णय गरेको हो. भानु जयन्ती, कोजाग्रत पूर्णिमा र प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको बताइएको छ. सरकारले यो वर्ष 4 दिन सार्वजनिक बिदा दिएको थियो. यस्तै मन्त्री परिषदले गोर्खाको छेविटारमा ज्येष्ठ नागरिक आश्रम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ. यसै गरी चैत्र 8 गते प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ. गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री इन्दु कुमार थापाले माध्यमिक शिक्षा परीक्षा एसईई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित 2 दिने माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो. मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरकारवालाहरू बीच अनुभव आदान प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो. उहाँले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी मैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु

0: क्षेत्रमा आफ्नो अधिकार अनुरूपका काम अगाडि बढ़ाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई समेत सिफारिश गर्ने जानकारी दिनुभयो। उक्त कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारवाला शिक्षक परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि र सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। यसै गरी मन्त्री थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औल्याउनु भएको छ। वडा स्तरीय दलित सञ्जाल पोखराद्वारा आयोजित मानसिक स्वास्थ्य प्रबन्धन का लागि सचेतनामूलक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। विशेष गरी दलित समुदाय सहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तिकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता उल्याउँदै उहाँले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गर्दै पिछड़िएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो। उहाँले प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको पनि जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष 24 पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन्। बेनीमा रहेको एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरूका लागि प्रदेश सरकारले 1,40,00,000 बजेट विनियोजन गरेको छ। तीनवटा योजना सम्पन्न भइसकेको कार्यालयका नायब सुभाष सुवेदीले जानकारी दिनुभयो। 5,50,00,000 बजेट विनियोजन भएको बेनी नगरपालिका 9 को ढाडा पन्धेरा अरूटा पाखाथर र रघुगंगा गाउँपालिका 3 को गलेश्वर बगैंचा पदमार्ग निर्माण सम्पन्न भएको हो। मालिका गाउँपालिका 7 मा प्रभुचेला ध्यानाश्रम बीम डाँडा गाउँ पदमार्गलाई 10,10,00,000, मालिका 3 को लामखोरिया डाँडा गाउँ र मालिका 4 को गौखोरे मतौका पदमार्गलाई 6,00,000 विनियोजन भएको छ। 5,00,000 बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका 4 को नाचेङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ। 10,00,000 बजेट विनियोजन भएको चिमखोलादेखि कालीबराह पदमार्ग र रू 8,00,000 बजेट विनियोजन भएको धौलागिरी गाउँपालिका 4 को किबाङ चेचुङ पदमार्ग निर्माणाधीन रहेको छ। 5,50,000 बजेट रहेको बेनी नगरपालिकाको बराहपाको पदमार्ग लवली डाँडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेको एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख शमशेर घरती छेत्रीले बताउनुभयो।
1: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू। होइन हजुरआमा, रेडियोमा के सुनेर बस्नु भएको?
2: सुनेर सुखयाम लाइसको जता ततै डरेलो लागेको खबर सुन्नमा आइराखा। हाम्रो वन जङ्गलमा डरेलो लागिहाल्यो भने कसरी नियन्त्रण गर्ने भनेर सुनेको नि।
1: ए, रेडियो अलि ठुलो बनाउनु न हजुरआमा, म पनि सुन्छु।
2: कहिले सुन्छे?
3: तुरन्त उपलब्ध भएका सामग्रीको प्रयोग गरेर आगो निभाउने, प्रतिरोधात्मक आगो लगाएर आगो निभाउने, डडेलो क्षेत्रको निरीक्षण गरी बसेको आगो निभाउने, सुक्खा मौसममा वन क्षेत्रबाट ज्वलनशील वस्तुहरू हटाउने, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था गर्ने, वन जंगलमा घाँसपात गर्न जाँदा सलाई तथा लाइटरको जथाभावी प्रयोग नगर्ने।
1: एउटा रुखबाट लाखौं सलाईका काँटी बन्न सक्छन्, तर त्यही एउटा काँटीले हजारौं हेक्टर वन क्षणभरमै सखा पार्न सक्छ। त्यसैले वन डडेलो नलाग्ने वातावरण बनाऊ, लागिहालेमा सबै एकजुट भई तुरन्त निभाऊ।
4: रेडियो नेपाल पोखरा र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: चट्याङबाट आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ।
6: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
5: पौडिने, माछा मार्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
6: खुल्ला मैदानमा नबस्ने,
5: धातुबाट बनेका तारबार नजिक नबस्ने,
6: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
5: तार सहितको टेलिफोन ल्यान्डलाइन प्रयोग नगर्ने,
6: घरबाट बाहिर ननिस्कने,
5: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
6: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
4: हवस्त यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई

धन्यवाद। आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, रेडियो नेपालका सूचना अधिकारी सुरेन्द्र बाबु तिवारीलाई विशेष धन्यवाद दिँदै, प्राविधिक मित्रहरू गोविन्द पाठक र तुलसी पौडेल, सहकर्मीहरू खेम सारू, शान्ति राणा र शान्ति गुरूङ बिदा हुन्छौ। नमस्कार।

0: रेडियो आदिखोला 105.4
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
2: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार,
2: समय दिउँसो 12:30 बजेदेखि।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
2: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
3: अनि तयो कागज के मेथि वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वदि
4: पर्सनल मोबाइल नम्बर मि उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई।
3: अनि बैंगरी
4: बैंगरी
3: अ
4: चार चाहिँ तले लगपर्दि
3: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तय विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थुनी प्रज्ञा सचेत तल परिम
2: सतर्क तन ठगी तब्द क्या जोगिन
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
9: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने सर, सिसिटिभी जडान गर्नु सर। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
10: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
11: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
11: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
10: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
10: मोबाइल 9849618921 र 9862439399।
12: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
13: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
12: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
13: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
14: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
15: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
16: सम्पर्क मोबाइल 97484-34484।
17: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
18: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
19: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
18: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
19: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
18: हाम्रा सेवा तथा सुविधाहरू,
19: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
18: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
19: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
18: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
19: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
18: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
16: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: ज्ञानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493
4: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा

0: happiness to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छप मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छप मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86-647

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: चरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
7: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9460216629 र 9461868251।
10: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
11: थाइराइड जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364140087, मोबाइल 98469701747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
12: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
11: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
12: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
11: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
12: पाण्डे सु सेन्टर, वालिङ बजार।
11: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
12: मोबाइल नम्बर 98460086005।

0: अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश, 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार, विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो, 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सयबुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया आदि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फर्मा स्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा अस्तर्गत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउन शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इफानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इपान भिजन 2029 को नारासहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुशन कर्माचार्य लगायत रहनु भएको छ। अब विदेशको खबर। सुडानको रणनीतिक शहर एल ओबेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये 2 बाल बालिका र 1 महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डारफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर फिफा विश्वकप 2026 को समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक चेकिया मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध एक गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले एक गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एक पटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध एक गोल प्रहार।

0: रेडियो आधी खुला 105.4
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
2: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार,
2: समय दिउँसो ठिक 12:30 बजेदेखि।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
2: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
3: बैंकिंग खैमत बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469 18921 र 98462 39399।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051।
11: छिटो भनेको वर्ल्ड लिङ्क। हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
12: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
11: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
12: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
11: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
12: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
11: मोबाइल नम्बर 9855054313 र 9141443 32।
12: मूल्य होइन स्वास्थ्य रोजौं।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33। के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 98462 98145।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: हार्दिक निमन्त्रणा।
4: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते कोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रमहरू
4: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
3: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
4: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
3: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
4: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
3: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
4: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
3: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
4: मोबाइल नम्बर 9856027966, 9856040126 र 9864181136।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क

0: अनुभवी डाक्टर एसए अहिबाबाट चेकजाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-60-40-502 र 98-60-51-401।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिल्यै नछोड्ने भयो।
1: हैन ए दाई, बीमारले फेरि च्यापेकै क्या हो, गुनगुनाई रहनु भएको त।
0: बीमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565686।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: चा कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र,
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241-4700-29।
7: भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: यस भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
7: हाम्रा विशेषताहरू:
8: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने
8: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
7: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
8: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
7: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063-441-2023,
8: मोबाइल नम्बर 98-41-70-05-52
7: र 98-32-64-38।
8: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङ आठ स्याङ्जा।
9: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30-829।
0: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
1: फोन 0
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
11: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
10: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
11: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
11: फोन 0364142558
12: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
13: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
13: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
13: हाम्रा सेवाहरू
12: दाँत तथा मुखको परीक्षण
13: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
13: दाँत टल्काउने
12: मुख गनाउने समस्याको उपचार
13: दाँत रङको सिमेन्ट भर्ने
12: दाँतको जरेदेखिको उपचार
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
12: साधारण दाँत निकाल्ने
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
13: गिजाको शल्यक्रिया
12: कृत्रिम दाँत राख्ने
13: दाँत रङको वा मेटलको खुर लगाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
12: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
13: डाक्टर किरण गुरुङ फोन नम्बर 0365900025 मोबाइल 9860408822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
14: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
15: के गर्नु बहिनी
14: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
15: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
16: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज

0: खास प्रोजेक्ट छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना। यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ। मिति असार 12 गते शुक्रबार, समय दिउँसो ठिक 12:30 बजेदेखि। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
5: समिति हो 14 क्यामे बौद्धे लोटी पर्दी रो बैंगे विवरण पी विषय मई खाता खै हम्रो खै खै बहु कोई लोटी पर्दिल
6: लोटी पर्दी छाई गुरी
5: बर्दी आ बर्दी लोटी खाली पर्दीम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै विषय खै मई विश्वास आनन्द फोन खाले पनि आफै विवरण खै मई आपिन खबै बने वित्तीय संस्था कोही पासवर्ड पिन खै मई आरी सुमी बैंक आफै बने आरी
6: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
8: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
8: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
8: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
8: मोबाइल नम्बर 98066141870 र 98665494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: एसई परीक्षा 2082 एसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: पुरामृत नै किन,
4: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन,
9: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन,
4: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन,
9: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
4: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
9: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
4: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
9: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
4: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा छ खाजाको आनन्द लिन
9: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
4: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
9: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
4: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
9: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
4: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ्ग फुलबारी स्याङ्जा
9: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856328432
4: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
9: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
10: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
11: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
10: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्सर बिक्री तथा रिफिल पनि गरिन्छ
11: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
10: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468 32809 र 9856501

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चौरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखिए त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
5: सम्पर्क फोन नम्बर 0364-41-6024।
9: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलभेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857-62-866 र 9847-29-866।
12: पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: चोरलीमा बता चलो, बता चलो, बता होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
14: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
13: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
14: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
13: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
14: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
13: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-582-494-582-78।
4: Yamaha Monsoon Service Camp, Expert Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा FI स्टेशनबाट जेन्युन FI हेल्थ रिपोर्ट पाउनुहोस्।
5: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
6: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
7: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
6: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
7: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
6: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
6: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817-1682-23।
9: बिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

शिक्षा अनिवार्य गरेको हुँदा चार वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा

0: कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखफेर गर्न पनि सजिलो होस्।
0: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
5: होइन, के भयो? किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
9: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण

दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469701747।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुङ भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560309888 र 98560555988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135564696।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443131, मोबाइल 98565531।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आठ्याब घटना तल आपिबै लागि समय समय आफैना पासपोर्ट फेरदिल परि मुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
6: हार्दिक निमन्त्रणा।
7: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रमहरू
7: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
6: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
7: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
6: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
7: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन को लागि भण्डारा खुल्ला गरिनेछ।
6: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
7: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
6: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल,
7: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
6: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
0: रेडियो आदिखोला 105.4

0: No! No! No!
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842349399

0: एसईई पछि को गंतव्य सीपीयुक्त गुणस्तरीय शिक्षा
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 मा साधारण तथा प्राविधिक धार तर्फ भर्ना खुल्यो।
0: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन,
1: प्राविधिक धार तर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू,
1: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
1: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
1: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
1: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण एजेट 7 गतेदेखि,
1: कक्षा सञ्चालन एजेट 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
1: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9459727847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9556 19076, 9861 71 96 76 र 9817 16 82 23।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
7: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464 85411।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न,
1: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9556031966।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्प को अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856333246 दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075756 र 9846065756। नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
5: मोबाइल नम्बर 9847621380।
6: कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
6: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
6: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
6: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 9846086005।
11: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856038029।
12: ओम शान्ति म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 98135-56-496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुर लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनत न अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो आदि खोला 105.4
4: जातिको भाव बढ्यो सुन तोलाको 2,92,000 रुपियाँमा कारोबार कैलालीको गोदावरीमा बाढ़ीमा बगेर दुई महिलाको ज्यान गयो कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्ययोजना अनुमोदन मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने अनुमान र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत नेपाल खबरमा अब पूरा खबर आज र भोलि कोशी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ राति पनि कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ भोलि कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा अन्य भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ पछि आइतबार देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेश सहित हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ मधेस बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पर्सी वर्षाको सम्भावना छ मेघगर्जन चट्याङ र ठूलो वर्षाको सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा यात्रा गर्ने नदी तथा खोलानाला आसपास बसोबास गर्ने र कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ विशेष गरी कोशी प्रदेशका केही जिल्लामा ठूलो वर्षाको कारण आकस्मिक बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाको सुझाव छ हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ यसअघि हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा सन् 2026 को शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटेको हो नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो यो भाव अहिलेसम्मकै उच्च हो यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ हिजो 90 रूपियाँले घटेको चाँदीको भाव तोलामा आज 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदीको भाव तोलाको 4,650 रूपियाँ थियो कैलालीको गोदावरी नगरपालिका चारमा बाढ़ीमा परि दुईजना महिलाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमाला र 40 वर्षीय कल्पना साउतको ज्यान गएको हो आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन् उनीहरूको शब वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरले जनाएको छ यता कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकार योजना 2083 अनुमोदन गरिएको छ प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रनको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा कार्यशाला गोष्ठी मार्फत योजना अनुमोदन गरिएको हो विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवालासँगको समीक्षा परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो सरकारवालाहरूसँग विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 को मसौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भएको उहाँको भनाई छ गोष्ठीमा पालिका सरकार तथा गैर सरकारी निकाय सुरक्षा निकाय विकास साझेदार निजी क्षेत्र संस्थान आपतकालीन कार्य संचालन केन्द्र सूचना प्रविधि तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न उद्योग मन्त्रालयको निर्देशन पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानूनी तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी संचालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा उल्लेख छ। पाल्पाका किसानहरू उन्नत जातका धान उत्पादनमा आकर्षित भएका छन्। निमै, सिन्टारी, राई, मनुवा, अञ्जना, मनसुली, थापा, चिनी लगायत स्थानीय जातका धान रोप हुने क्रममा रहेका छन्। बढ़ी फल्ने वर्णशंकर जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका धान लोपोन्मुख अवस्थामा पुगेका हुन्। धानका जातहरू मध्येको अनधी धान लोपोन्मुख अवस्थामा पुगेको छ। माडीफाटका 58 वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनधी धानको चिउराको स्वाद आकर्षक हुने बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको ईरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋण लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी ईरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसत भन्दा 36% बढ़ी हो। मलखादको मूल्य पनि उल्लेख्य रूपमा बढ़ने प्रक्षेपण गरिएको छ। यसले खाद्यान्नको मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर 1.3%सम्म झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जित सहित महत्वपूर्ण 3 अंक जोड़ेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा कप्तान लेडिज क्लाभा क्लेजीले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवस्था सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी शुरूआत गरेको छ। आज राति नेपाली समय अनुसार पाउने 1 बजे समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान पाउने 7 बजे समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्ययोजना अनुमोदन। मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने अनुमान र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं

0: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बम्मल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांग्रो जिल्लाको पहिलो आवाज आधी खोलाको स्पन्दन सामुदायिक रेडियो आधी खोला 105.4।
1: अनि तयो कागज के मे थिवा अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिस तरी आइर ब्लक लैर खलखाई अनि बैंगरी बैंगरी आ चार चाहिँ तली लग पर्दी चमनल पति न आफैन मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाई बिषा आफैन ब्याङ्क देबिनि जानकारी पिन परिम दे आफैन ब्याङ्क खातैन जानकारी अरुइन योरी थनि बेक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगिना
3: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 98 0661 48 870 र 98 6 65 94 497।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
8: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
7: मिति असार 12 गते शुक्रबार,
8: समय दिउँसो 12:30 बजेदेखि।
7: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
8: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
10: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
11: नहेरा आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
11: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
11: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
6: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
11: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरे पंगेनी
6: मोबाइल नम्बर 98467 21380।

0: भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443432।
2: मूल्य होइन स्वास्थ्य रोजौं। हार्दिक निमन्त्रणा।
4: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू
4: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
2: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
4: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
2: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
4: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
2: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
4: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
2: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
4: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460-81-136।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433031, मोबाइल 9856055331।
6: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 03704146624।

0: to all.
1: 하지요, 쓰면서 흑시가 커버를 해야죠. 아마 뉴로로코 우파자 오크라메 온차 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
4: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै

0: ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
3: मुटुको जाँच, ईसीजी सेवा।
4: भाँचिएको हड्डी प्लास्टर सेवा।
3: डिजिटल एक्सरे सेवा।
4: चिरफार गर्ने,
3: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
3: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364140087, मोबाइल 9849701747।

0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: च्या कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
5: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
5: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
7: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ 1 रामबाजा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
2: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
1: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
2: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली 19 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364-12-133
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
9: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
9: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 0364-41-258

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने
5: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बानीमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्कार म लोक गायक अर्जुन गैरे तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन गर्दछौ कार्यक्रम गामसिका भाकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गामसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ खबर शहरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। विशेष गरी आजको व्यवसायमा पनि यहाँहरू समक्ष विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्नको लागि उपस्थित भइसकेकी छु म आरती कुँवर। सांगली जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बुसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाईको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अर्को भिन्न श्रृंखला अनि अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको सन्दर्भ बसाईमा छौं। शुक्रबारीय बसाईमा रहेर हामी दोपहरमा आज विशेष गरी हामी दोपहरका आवाजलाई कार्यक्रममा स्थान दिने दिनमा छौं तर हाम्रो टेलिफोनमा चाहिँ केही समस्या भएका कारण हामी दोपहरसँग कुराकानी गर्न सक्दैनौं। यद्यपि हामी विशुद्ध नेपाली लोकगीत भाकाहरूलाई क्रमबद्ध रूपमा पस्किँदै अगाडि बढ्नेछौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा दैलो घार्छौं सुमधुर खालको भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा मिरमिरे उज्यालो भाले बासेको जुन तारा साथी छन् माया गाँसेको यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामबस्तीका भाकामा। आज हामी कार्यक्रम कामबस्तीका भाकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको सन्दर्भ व्यवसायमा छौं। आजको व्यवसायमा हामी दबहरूसँग कुराकानी गर्नुपर्ने दिनमा छौं, तर हाम्रो प्रविधिमा केही समस्या भएका कारण दबहरूसँग कुराकानी गर्न सक्दैनौ। यद्यपि हामी हाम्रो रोजाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा क्रमबद्ध रूपमा अगाडि वर्णिज्य मर्गमा जुटिरहेका छौं र यति बेलाको क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063441696।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467 21380।

0: ব্যাংকিং খাইমত বিলি চি এটিএম মোবাইল দে ইন্টারনেট ব্যাংকিং এ গোপে বিবরণ আরি খাই বিলে তুই মাধ্যম ক্যারে নিও দেপ্রে ছালি জানকারি রি বিষয়া নিও কল পর দিমো সময় নিও ঠকদিল খামো ব্যাঙ্গর বে কর্মচারী বীরা নিও দেপ্রে বিবরণ রি বিষয়া ব্যাংক দি নীল পর দিমো নিও তানে সতর্ক তানা ঠদরে ক্যা বচেনা সিদ্ধার্থ ব্যাঙ্গর ক্যালে জনহিতারি জারি সন্দেশ
1: সিদ্ধার্থ ব্যাংক সম্বন্ধ সদাই ভাই লাই
2: কি ভয় দাই হাজুরলাই রিসলে রাতো পিরো ভাগো ছ ত অনুহার কি হোনো র ভাই ইউ নেট চললাই চললাই না আজ পনি কাম গর্ন পাইয়েন হো র দাই মেরো পনি নেট না চলে র হাইরান নাই ভাগো ছ ভনেগো কি গর্নি ও খাই
3: হাইন দাজু ভাই কো গফ ত নিকাই জামেকো ছ খাসমা কি ভয় ছ
2: হেরা না বইনি ইউ নেট লে কাম না গরে র অফিস কো কাম গর্নাই পাইয়েন এতা ভাই কো নি এস্তাই ছ ভন্দাই ছন
3: হো র অব হাজুর হারুলে বিশ্ব স্তরীয় রূপমা ইন্টারনেট সেবা দিদাই আইকো র দেশ কা 77 ওটি জিল্লামা সঞ্চার ভয়কো ওল্ডিং জোন यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050 सहयोगका लागि मोबाइल 9805230051
5: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
4: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
4: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
4: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
4: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
4: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण
4: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
4: दाँत टल्काउने
6: मुख गनाउने समस्याको उपचार
4: दाँत रङको सिमेन्ट भर्ने
6: दाँतको जरेदेखिको उपचार
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
6: साधारण दाँत निकाल्ने
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
4: गिजाको शल्यक्रिया
6: कृत्रिम दाँत राख्ने
4: दाँत रङको वा मेटलको खुल लगाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
6: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
4: डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
8: रेडियो आदिखोला 105.4

आहा हेरिराख मायालु नजरैले सयको गुण तिरौला हजारैले यस मधुर खालको भाकासँगै पनि स्वागत गर्दछौ कार्यक्रमका मिसिका भाकामा आजको व्यवसायमा हामी नयाँ स्पेस मधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने जमर्कमा जितिरहेका छौ र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँ भने हामीसँगै रहनुहोला।

0: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वाली उद्योग वाणिज्य संघको सूचना।
1: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
0: मिति असार 12 गते शुक्रबार,
1: समय दिउँसो ठिक 12:30 बजेदेखि।
0: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
1: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साङ्जा।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 98462-98145।
4: होइन, के भयो, किन बन्द भएको हो गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-5502, मोबाइल 98560-40-502 र 98460-51-401।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50-119 र 98560-33-246।
9: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ
5: बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
9: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
9: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
10: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
10: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
9: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
11: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
11: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
12: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस थोटुवानी अन्तिम व्यापारिक विश्रामसँगै एक पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भागमा। आज हामी कार्यक्रम गाम्बसीका भागकाको शुक्रबारीय श्रृंखलामा रहेर तपाईँहरू समक्ष सुमधुर खालका भागहरूसँगै सहयात्रा गर्दा गर्दै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भागहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भागहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण गीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमा झर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर बसाई शुक्रबारीय बसाईबाट म कार्यक्रम संचालिका आरती कुमार पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अहिले यो त 7105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ के हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
2: समिति हो 14 के में बोधे लोटी पदीरो बैंगने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु
3: कोई लोटरी भर दिलवा
4: आंगी समझ लोटरी पर दी छापताई गुरी
2: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
4: सिद्धार्थ ब्यागर क्यारे जन हेदरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
6: मोबाइल 98469918921 र 98462439390।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
8: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
9: पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 मा यसरी पूर्णानि भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
1: पुनामृत नै किन
0: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
0: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
0: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
0: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
0: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
0: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
1: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 98568832
0: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-6100-04,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-44-331, मोबाइल 98-55-55-331।
11: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
12: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846-24288 र 9843-86-647।

0: France Nepal Acoustic Festival.
1: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनु हुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0367 41 6024।

0: Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9855-19076, 9861-79076 र 9817-16823।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथहरू गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: गत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
8: सरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
0: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
0: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ। र
10: नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123 र 9806661052।
11: म्युजिक नेपाल
10: जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9860-21-629 र 9861-68-251।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-6667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
7: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364-41-087, मोबाइल 9864-69-7174।
8: च्या, कस्तो सास गनाएको तिम्रो त,
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
12: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर, वालिङ बजार,
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
13: मोबाइल नम्बर 9846086005।
14: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
15: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
14: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
15: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
14: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
15: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
15: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
15: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
15: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दि स्याङ्चा।
15: फोन 0364460000।
16: बर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: बासिन्दाद्वारा प्रतिकार अहिले अवस्था सामान्य बल मिचाई बारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ सत्रमा प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको मूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद अर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबू ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्ध सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने वहाँको भनाइ छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक दुई घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले आएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिचाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणपछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दैछन्।

0: सामाजिक सञ्जाल जी छानले जाँजी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खनयामो बिमारी छानले खोना दे खुल्दिबा वेबसाइट एना यूआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 9849718921 र 9862439390
8: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
9: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
8: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
9: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323109 र 9856501

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9855051068 र 9836707071।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल।
1: कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9855051068 र 9836707071।
0: एकपटक आएर त

0: ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचानी पसलमा मात्रै पाइन्छ
2: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
4: सरा किन बोलाएको मलाई
5: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि
6: हाम्रा विशेषताहरू
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
6: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
7: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
6: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: कोही एमसी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
4: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
2: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308329
5: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
6: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
5: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
6: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोबेट सेन्टरले उपलब्ध गराउँछ
7: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
7: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोबेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
0: पर्वत जाने गेट सहारा एग्रोवेट

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जा।
3: जेस्ट 24-30 दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यमहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप
5: जानकारी
0: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: भन्दै जाक होइन, यो त 7.5 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: कागज के में थी वा
1: हाँ चिल्काई
0: फिर पर्सनल नंबर ब्लॉक लाई वधी
1: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखा खाई
0: अनि बैंगरी
1: बैंगरी
0: हाँ
1: सर से तली लल पड़ दी
0: संग लल पड़ दी ना आपने ना मोबाइल नंबर फिर दिया वधी रा ब्लॉक ताया विषय आपने ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आपने ना बैंक खाते ना जानकारी और ही ना योरी थोनी दक्या सचेत तल पर हिम
1: सतर्क तना ठगी तब दक्या जोगी ना
2: सिद्धार्थ बैंक क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: फ्रिज बिग्रिएर सब्जीहरु सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत नौ वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560954963 98560551104 र 98028447723
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 63961900004
8: सम्पर्क मोबाइल 97484 34484
9: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63644331 मोबाइल 98565531 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
10: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
11: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
11: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
11: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
8: सम्पर्क फोन नम्बर 0364146024

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24 to 30। दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्टमा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
5: रेडियो आदिखोला 105.4।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9860216629 र 9861668251।
9: पलङ, लुबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
10: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
9: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
10: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
11: भिरकोट नगरपालिकाको अनुरोध: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
12: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापिदियो क्या हो, गुनगुनाइरहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँग निकालेका विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856586667।
15: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
16: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिल भ्यू रिसोर्ट, मोबाइल 9856605556 र 9846605556।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7147।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
4: चा कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा

0: मोबाइल 98465 48622 र 98241 40 49 29। साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
1: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
0: मिति असार 12 गते शुक्रबार,
1: समय दिउँसो 12:30 बजेदेखि।
0: स्थान वालिम उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
1: अनुरोधक वालिम उद्योग वाणिज्य संघ वालिम साइन्जा।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर वालिङ बजार,
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460 86005।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
3: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
4: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
4: हेर भाइ, म वालिङ समिरदीमा रहेको हृदय सिटीमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
4: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
4: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
4: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
4: फोन 0364-40-600।
5: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुङ भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
5: मोबाइल 98560-30988 र 98560-55988।
8: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98460-24288 र 98460-86646।
9: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
10: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
9: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
10: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
9: मोबाइल 98135-56496।
11: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लाग्यो हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
12: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
11: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्न म कहीँ पनि।
12: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
11: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
11: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063-44-594।
13: हार्दिक निमन्त्रणा।
14: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत्संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
13: कार्यक्रमहरू
14: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
13: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
14: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
13: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
14: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
13: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
14: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
13: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
14: मोबाइल नम्बर 98-560-27-966, 98-560-40-126 र 98-460-81-136।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-183।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क क्षेत्रमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
11: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
13: ब्याङ्की खैमत बिली क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो ही माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
14: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
15: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
12: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
15: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक आन खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
12: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
15: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
12: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
15: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
12: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
15: मोबाइल नम्बर 9806641870 र 9865494497।
12: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
16: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
17: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
16: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
17: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
16: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
17: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
16: मोबाइल 9849618921 र 9862439399।
18: नौहेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
12: एकै ठाउँमा सबै पाउने भए त सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
18: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
12: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
18: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
12: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
18: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
12: मोबाइल नम्बर 9847621380।
19: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
20: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
21: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
20: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
21: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9848 32809 र 9856501।
22: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
23: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
22: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
23: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
22: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
23: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
22: मोबाइल नम्बर 9856054313 र 9841443842।
23: मूल्य होइन, स्वास्थ्य रोजौ।
24: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
23: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
24: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
23: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 3333, 6444 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
22: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
23: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856551068 र 9836707071।
22: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा हजनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846605756।
3: ओहो, कहिले आयो भने विदेशबाट?
4: हिजो आयो मामा, हिजो
3: यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
4: लु लु लु नानी हो, चम्मच ल्याऊ, यता ल्याऊ, बाबु राम्रो आएर विदेशबाट
2: बस्नुहोस्।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: लो, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
3: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला? जचाउमा पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: यस बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
7: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
5: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
7: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
5: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063-4141-223,
7: मोबाइल नम्बर 98-41-70-05-52
5: र 98-32-67-038।
7: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल, वालिङ आठ सेन्चा।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
9: सुखको
10: दुखको खजना प्रोप्राइटर हिमलाल सुनार एंड सन्स विश्व हिमाल सुन चांदी पसल
11: फोन नंबर 063-44-235 मोबाइल नंबर 98-560-55-250
12: नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98-461-24-288 र 98-63-86-647।
13: सरा किन बोलाको मलाई?
14: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
13: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
15: हाम्रा विशेषताहरू
16: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
15: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
16: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर
15: हाम्रा विशेषताहरू
16: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
15: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष

0: ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: पतिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे सेन्जामा कक्षा एघारमा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन,
1: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू,
1: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
1: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
1: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
1: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
1: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
1: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9469 77 847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
2: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
3: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पोइन्ट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846-21629 र 9861-68251।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386। पर्वत जाने गेट सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: माँ अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो
4: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद थप, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा एउटा दुर्घटना सम्बन्धी दुखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोकका लागि छुटेको 2383-98 नम्बरको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरूष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरणीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहित 16 जनाको उद्धार गरिएकोमा 1 जनाको ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
1: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको तीस वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापिका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा अधिकरण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 आउँदो असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित नौजनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच सुस्ता क्षेत्रमा एसएसबी छिरेको र स्थानीय बासिन्दाले प्रतिकार गरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। आजको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्र बाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि शुरू हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घण्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जान्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नव प्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नव प्रवर्धन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव र संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश गेवालीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापनाबाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
12: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौं। अनुसन्धानका पाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो। त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
13: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
12: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका केही अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन् ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
13: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान्? अहिले
12: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठूलो चुनौती चाहिँ छ। तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौं, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौं। एउटा सोच विकास हुनुपर्छ। पहिलो काम कानूनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्कुलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
13: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौ?
12: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौं। बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौं। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौं, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौं भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इन्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्कका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तर दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खोलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुरूराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ाइएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
15: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6096।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका चारको बाढ़ीमा परे दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक योगेन्द्र तिमेसेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
0: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको 1-2 ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठूलो पानी पर्न सक्ने सम्भावना भएका पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसून पनि भित्रने तर्खरमा रहेको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4 अंकले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्यूचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 वटा कम्पनीका शेयर घटेकोमा 91 वटाका बढ़ेका छन्। यस्तै 13 वटा कम्पनीका शेयर भने गड़बड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब करोड़को कारोबार भएकोमा आज 342 वटा कम्पनीका 98,56,000 किता शेयर 4.34 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू दुबईको इपानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाई छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ।
1: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराती र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एण्ड हर्ज गोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोभिनासँग क्यानाडाको टोरन्टो रंगशालामा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटक समय चनौटबाट बाहिरिएको क्यानाडाले 6 खेलमा 2 गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्ज गोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रंगशालामा नेपाली समयअनुसार बिहान पाउने 7 बजे शुरू हुनेछ। यसअघि गए राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
0: र न्यूजील्याण्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 वर्षीय अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजील्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाड़ी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियम्सले सन् 2016 24 अवधिमा 3 फर्मेटमा न्यूजील्याण्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आईसीसी एक दिवसीय विश्वकपमा 2 पटक फाइनल र 3 पटक सेमी फाइनल खेले। त्यस्तै सन् 2021 न्यूजील्याण्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काभ्रेको गुच्चाकोटमा बस दुर्घटना, 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै।
0: 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्थामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा,
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण जेएससी सम्बन्धी अडिट तथा मूल्यांकन कार्यक्रम वालिङमा सम्पन्न। बाल श्रमलाई रातो कार्ड, बाल बालिकाको लागि निष्पक्ष खेल, वयस्कको लागि मर्यादित काम भन्ने नाराका साथ बाल श्रम वृद्धको दिवस सेङ्गामा पनि मनाइयो। र वालिङमा एआई एक्सरे मेसिनद्वारा क्षय रोगको परीक्षण। आँधी खोला खबर अब विस्तारमा। वाली नगरपालिकामा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण जेडसी सम्बन्धी अडिट र मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ। वाली नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सबलीकरण, अस्ट्रेलियन एड र एसिया फाउण्डेशनको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय तहका नीति, योजना, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहमा लैंगिक समानता, अपाङ्गता मैत्री र सामाजिक समावेशीकरणको वर्तमान अवस्थाको समीक्षा गरिएको छ। साथै संविधान, स्थानीय सरकार संचालन ऐन तथा समावेशी विकास सम्बन्धी राष्ट्रिय नीतिको मर्म अनुसार नगरपालिकाले अवलम्बन गरेका अभ्यासहरूको मूल्यांकन गर्दै सुधार गर्नुपर्ने क्षेत्रहरूको पनि पहिचान गरिएको छ। दुई दिने अडिट तथा मूल्यांकन प्रक्रियाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका फाउण्डेशनको सहकार्यमा यो कार्यक्रम संचालन गरिएको हो। कार्यक्रममा स्थानीय तहका नीति, योजना, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहमा लैंगिक समानता, अपाङ्गता मैत्री र सामाजिक

कार्यक्रम संचालन गरिएको उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि विषयगत शाखाका प्रमुख तथा कर्मचारी कहरूको सहभागिता रहेको कार्यक्रममा द एसिया फाउण्डेशनका प्रदेश संयोजक पूर्ण परिहारले सहजीकरण गर्नुभएको थियो। बालश्रमको समस्या र यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ स्याङ्जामा विविध कार्यक्रमका साथ विश्व बाल श्रम वृद्ध दिवस मनाइएको छ। एकीकृत सेवा कार्यालयको आयोजना र अर्जुन चौपारी गाउँपालिकाको समन्वयमा बाल श्रमलाई रातो कार्ड, बाल बालिकाको लागि निष्पक्ष खेल, वयस्कको लागि मर्यादित काम भन्ने नाराका साथ अर्जुन चौपारी गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा बाल श्रम वृद्धको दिवस मनाइएको हो। प्रभात फेरीपछि भएको अन्तर्क्रिया एवं अभिमुखीकरण कार्यक्रममा सहभागीले बाल श्रमले बाल बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय सबैको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा वडाध्यक्ष रणबहादुर थापाले बाल बालिकालाई सम्मानजनक जीवन बिताउन बाल श्रमको अन्त्य अति आवश्यक रहेको बताउँदै स्थानीय बाल मैत्री शासन स्थापित गर्न पालिका अगाडि बढ़िरहेको बताउनुभयो। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल्यकाल हाँसखेल, मनोरञ्जन, माया र ममता तथा गुणस्तरीय शिक्षाको छहारीमा बित्नुपर्ने कुरामा जोड़ दिँदै बाल बालिकाको बाँच्न पाउने संरक्षणसँगै विकास र सहभागिताको अधिकार सुनिश्चितताको लागि बाल श्रम अन्त्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्रहरी चौकी अर्जुन चौपारीका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर रिमालले बाल श्रम कानून र संविधानले वर्जित गरेको बताउनुभयो। कार्यक्रममा बाल बालिकाहरूले विभिन्न साहित्य र सृजना मार्फत बाल अधिकारको सुनिश्चिततासँगै बाल श्रमको अन्त्यको लागि आवाज उठाएका थिए। उनीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यालयको तर्फबाट बाल बालिकाहरूको हातमा ईटा होइन कपी कलम र पुस्तक हुनुपर्छ भन्ने सन्देश दिन बाल बालिकालाई कापी कलम र बाल साहित्य पुस्तक पनि प्रदान गरिएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन अर्जुन चौपारी गाउँपालिका महिला तथा बाल बालिका शाखा प्रमुख मनिषा घिमिरेले गर्नुभएको थियो। नेपालको संविधानले भाग 3 धारा 39 बाल अधिकार सम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ। हाल नेपालका 11 लाख बाल बालिका बाल श्रम गर्न बाध्य रहेको तथ्याङ्क रहेको छ। वालिङमा एआई एक्सर मेसिनद्वारा क्षयरोगको परीक्षण गरिएको छ। बालबालिका नगरपालिकाको आयोजनामा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा एआई कृत्रिम बुद्धिमत्ता आधारित एक्सरे प्रविधि मार्फत क्षयरोग स्क्रीनिङ शिविर गरिएको हो। क्षयरोगको समयमै पहिचान गरी उपचारको पहुँच बढ़ाउने उद्देश्यले संचालन गरिएको शिविरमा नगर क्षेत्रका विभिन्न ओडाबाट आएका कुल 453 जना नागरिकले सेवा लिएका छन्। सेवा लिनेहरूमध्ये 289 जना महिला र 54 जना पुरूष रहेका छन्। शिविरमा सहभागीहरूको एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरी क्षयरोगको सम्भावित जोखिमको मूल्याङ्कन गरिएको छ। परीक्षणका क्रममा 4 जनामा क्षयरोग पहिचान भएको र उनीहरूलाई थप परीक्षण र आवश्यक उपचार प्रक्रियाको लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क तथा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो। कार्यक्रमले समुदाय स्तरमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको वालिङ नगरपालिकाले जनाएको छ। एआई प्रविधिको प्रयोगले छिटो, प्रभावकारी र गुणस्तरीय रूपमा क्षयरोगको प्रारम्भिक पहिचान गर्न सहयोग पुगेको स्वास्थ्य कर्मीहरू बताउँछन्। वालिङ नगरपालिकाले क्षयरोग मुक्त समाज निर्माणको लागि यस्ता नवीनतम प्रविधिमा आधारित स्वास्थ्य कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै क्षयरोगका लक्षण देखिएमा नजिकै स्वास्थ्य संस्थामा गई समयमै परीक्षण तथा उपचार गराउन नगरवासीलाई अनुरोध पनि गरेको छ। कास्की पर्वत र संज्ञाको संगमस्थलमा पर्ने पर्यटकीय क्षेत्र 85 नमूना बाटो बन्ने भएको छ। 1.30 करोड़ लागतमा पोखरा उपत्यकालाई र पर्यटकीय क्षेत्र 85 जोड़ने विशेष पहुँच मार्ग बन्न लागेको छ। घाटी छिनादेखि भन्ज्याङसम्म नमूना सड़क सहित आधुनिक साइकल मार्ग र अध्ययन केन्द्र बनाउन लागि छ। पोखरा महानगरपालिकाको बिहिबार बस्तीको कार्यपालिका बैठकले परियोजनाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले एसियाली विकास बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा संचालित क्षेत्रीय शहरी विकास परियोजना तथा शहरी उत्थानशीलता र जीवनयापन सुधार परियोजना अगाडि बढ़ाउन लागि भनी बताउनुभयो। यो आयोजनाले पोखराको पर्यटन प्रवर्धन, दिगो शहर यातायात र पर्यावरणीय मैत्री पूर्वाधार निर्माण र जैविक विविधता अध्ययनका लागि योगदान पुर्याउनेछ। उहाँले भन्नुभयो, पोखरा नजिकैको प्राकृतिक भ्यू टावरका लागि 85 परीक्षित छ। 85 समुद्री सतहबाट 2517 मिटर उचाइमा छ।

0: आवासीय क्षेत्रमा 143 प्रजातिका सुनाखरीहरू पाइने जानकारहरू बताउँछन्। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
2: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार,
2: समय दिउँसो ठिक 12:30 बजेदेखि।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
2: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। बिहानको घामसँगै मध्य पहाड़ी लोकमार्गको बागलुङ पोखरा खण्डमा सवारी साधनको चाप बढ़न थाल्छ। फराकिलो र चिल्लो सड़कमा तीव्र गतिमा हुइकिएका सवारी साधन क्षणभरमै आँखाबाट ओझेल पर्छन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सड़कमा तैनात भएता पनि तीव्र गतिमा घुरिरहेका सवारीको गति मापन गर्ने उपकरण उनीहरूसँग छैन। न स्पीड गन छ, न त अत्याधुनिक प्रविधि। सड़क निर्माणमा उभिएका प्रहरीका लागि चालकको गति अनुमान गर्ने आधार आँखा बाहेक अरू केही छैन। परिणामस्वरूप राजमार्गमा बढ़दो सवारी चाप र तीव्र गति बीचमा दुर्घटना नियन्त्रणको जिम्मेवारी अझै परम्परागत कागजात जाँचमै सीमित देखिएको छ। पर्वतमा पछिल्लो समय दैनिक 2000 भन्दा बढ़ी सवारी साधन मध्य पहाड़ी लोकमार्ग हुँदै आवाजावत गर्ने गरेका छन्। फराकिलो सड़कका कारण सवारीको गति बढ़ने गरेको छ, तर आवश्यक प्रविधि र उपकरणको अभावमा ट्राफिक प्रहरीले प्रभावकारी रूपमा गति नियन्त्रण र सवारी चेक जाँच गर्न कठिनाई भोग्नु परेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक बलबहादुर गुरूङले सवारी चेक जाँचको लागि आवश्यक उपकरणको अभावले ट्राफिक व्यवस्थापन प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार कार्यालयसँग स्पीड नाप्ने लिडर गन, मापसी परीक्षण गर्ने उपकरण, बेरिकेड, रोड फर्निचर तथा कन्भेक्स मिरर लगायतका आवश्यक सामग्री छैनन्। उहाँका अनुसार ट्राफिक व्यवस्थापनमा आवश्यक प्रविधि र उपकरण नहुँदा नियम उल्लंघन गर्ने सवारी साधनमाथि प्रभावकारी निगरानी गर्न कठिन भइरहेको छ। विशेष गरी राजमार्ग तथा ग्रामीण सड़कमा तीव्र गतिमा गोड्ने सवारीको गति मापन गर्न नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती थपिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 8 मंगले खानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेल मैदान निर्माण गरेका छन्। मैदान निर्माणका लागि रघुगंगा गाउँपालिकाले चालू आर्थिक वर्षमा 10 लाख रूपियाँ बजेट विनियोजन गरिएकोमा स्थानीयले 34 लाख भन्दा बढ़ी जुटाएका छन्। श्रीकृष्ण युवा क्लबको अगुवाईमा खेल मैदान निर्माण गरेको हो। उपभोक्ता समितिका अध्यक्ष फमान सन्त्यालका अनुसार 44,30,000 लागतमा निर्माण भएको खेल मैदान बनाउन दाताहरूले 26,90,000, रघुगंगा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला मंगली राहुघाटको प्रवर्धक तुदी पावरले 5 लाख र ठूलो खोला जलविद्युत आयोजनाको प्रवर्धक संयुक्त ऊर्जा कम्पनीले 2,50,000 प्रदान गरेका छन्। स्वर्गीय डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उहाँका परिवारले 2 लाख सहयोग गर्नुभएको छ। अन्य सहयोगी प्रवास र पूर्व खेलाड़ी तथा स्थानीयबाट जुटाएको छन्त्यालले बताउनुभयो। 16 मिटर चौड़ा र 30 मिटर लामो खेल मैदानमा प्याराफिट लगायतका दर्शकका निमित्त आवश्यक संरचना पनि निर्माण भएका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। वालिङमा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण जेडसी सम्बन्धी अडिट तथा मूल्यांकन कार्यक्रम सम्पन्न। बाल श्रमलाई रातो कार्ड, बाल बालिकाको लागि निष्पक्ष खेल, वयस्कको लागि मर्यादित काम भन्ने मूल नाराका साथ बाल श्रम विरूद्धको दिवस तैंजामा पनि मनाइयो। र वालिङमा एआई एक्सरे मेसिनद्वारा क्षयरोगको परीक्षण। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुरा 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-65-19-076, 98-61-71-90-76 र 98-17-16-82-23।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 03-4141-502, मोबाइल 98-65-40-502 र 98-60-51-401।
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइ रहनु भएको त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
11: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
13: थाइरा जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41-087, मोबाइल 9864-69-7174।
1: चा कस्तो सास गनाएको तिम्रो त,
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9421447029।
16: हार्दिक निमन्त्रणा।
11: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू:
11: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
11: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा, साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन,
11: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
11: नोट: आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ आठ बगाले टोल,
11: मोबाइल नम्बर 9856027966, 9856040126 र 9860 81136।
17: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जा।
18: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
19: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
18: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
19: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
20: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
21: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
20: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
21: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
19: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
20: मोबाइल 9856309988 र 9856555988।
22: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
23: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
22: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
23: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
22: मोबाइल 9135564696।
19: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
18: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
19: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
18: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
19: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
18: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
19: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
24: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
18: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 0638445094।
25: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
19: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
25: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढार कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
4: यस समयको साथमा जितु सुनचाँदी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
26: सुख दुःखका तरेलीहरूसँग रम्दै
27: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
26: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
27: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
26: 105.4 मेगाहर्ज।
28: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
29: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
28: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
29: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
28: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
29: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
28: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
29: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
28: मोबाइल नम्बर 9806641870 र 9865494497।
29: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
30: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
31: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
30: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
31: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
30: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
31: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
30: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9800847723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443842
3: मूल्य होइन स्वास्थ्य रोजौ
4: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
0: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
0: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9855051068 र 9876707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0364-40-600।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: रेडियो आदिखोला 105.4
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
2: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
1: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। स्टेयरिङको सन्तुलन गुम्दा दुर्घटना।
3: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग। विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
4: प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
1: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
6: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
3: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, वडा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआईसीयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
6: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको
3: 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआईसीयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ

0: एसी असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग र रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
1: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाण्डु महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
2: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छ सभा महोदय।
1: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
3: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख
1: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
4: यस पटक त अर्थमन्त्रीले के भन्नु, सर क्याबिनेटले पास गरि ल्याएको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हुँ, घटाएकै हुँ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन। त्यसो पाइँदैन, जति पेज हो त्यति पेज हो। संसदले टुङ्गाइ, क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त हुन्छ त प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
1: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।

0: संस्थामा कर्मचारीहरूको भूमिका जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यावसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
1: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनिएका 2 जना प्रतिवादीलाई चाहिँ बयान तारिख शुरू भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने र कङ्ग पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड़ 27 लाख 71 हजार 59 रूपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटि जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1 बजे शुरू हुनेछ। भोलि बिहान भने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजारा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
2: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
3: वर्ग खमा छन्, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
7: सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
8: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो, सबोत मिलेको छ, औषधि खर्च घर खर्च।
7: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
3: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाल्ने हिजो मात्रै, त्यही अनुसारले एउटा टनलको बराबर आयो भने 1,00,000 लगभग लिनुपर्ने सर।
7: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
9: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिपिएसएमका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले त्यहाँनिर मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
7: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
10: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौं। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौं। यो किरा जन्ने रोग, यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
7: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
11: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम
2: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 जना बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाश चन्दले छलफल गर्नुभएको छ।
14: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेश तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
15: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
14: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12 14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
15: ऋतु उत्तर राईज्यू, स्वतन्त्रता अभियान नेपालले बालबालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
16: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्टरले चाहिँ त्यो होइन, जस्तो अहिले तपाईँले मधुसले भन्नुभएको 87% कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटरमाइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा लगेको छ.
15: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
16: श्रमको रूपमा लिइन्छ. अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ. तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानून रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको. त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन स्व मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो. त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ.
15: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो. अब एफिओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहनु भएको छ यो बारेको जानकारीको लागि
14: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ. दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ. कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
15: शारीरिक
14: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न
15: कहीँ
14: माने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सक्छ.
15: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो. यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढ़ी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य
14: पक्कै छ. यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड दुवैमा हामी काम गर्दैछौँ.
15: माग र आपूर्ति
14: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ. त्यो अहिले कार्यान्वयनको चरणमा छ. विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रोड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कूल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिकयुक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो.
2: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ. 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ. मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ. विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ. सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ. भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439390
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
6: सुखको गहना दुखको खजना
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856-55-250

0: भूपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: यस भूपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङमा कक्षा 11 मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
1: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
1: प्रयोगत्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
1: मोबाइल नम्बर 9841707552
0: र 9832674038।
1: भूपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङ आठ स्याङ्जा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
4: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9860216629 र 9861868251।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरी का 200 भन्दा बड़ी डीलर तथा आधिकारिक सर्विस सेंटर स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशन जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 98462-98145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: नेपाली सेवाको साँझ पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फोरिङ र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: त्यो त हाम्रो गोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नुहुने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा केही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति तर्कातर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सतर्क के हो भन्ने हिसाबले
2: दिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो हामी जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बोला हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपीले 26 नम्बर गणको एसएसपीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन,
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ रहन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाइ।
2: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले एसएसपी यता शस्त्र प्रयोग गर्दै सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ बुझाएर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु जस्तो विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेशन लेभलमा पनि अब उता डीएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारीहरू कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमारेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणेन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमारेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: अवस्था यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचादी पसल
7: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
9: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4

0: सुनिस न अहिले हाम्रो गर्नेमा 10 बजेको छ
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: सुखी र सुरक्षित युवा यो हो खुल्दुली.com मा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अरूको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग मानेश्वरबाट हामी बोलिरहेका छौँ। झ्याल ढोकाको चुक्को लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्। सकारात्मक सोच र सकारात्मक व्यवहारले तपाईँले आफ्नो मनमा जे कुरा भित्राउनुहुन्छ तपाईँले आफ्नो मन र मस्तिष्कमा जस्तो चित्र कोर्नुहुन्छ अनि ठ्याक्कै भोलि कहीँ कतै चित्र कोर्नु भयो भने त्यो चित्रसँग मनको चित्र र तपाईँले हातले कोरेको चित्र उस्तै उस्तै मिल्न जान्छ। तपाईँले मनमा, हृदयमा, व्यवहारमा, खास गरी मनमा रिस, अहंकार, लोभ, लालच, ईर्ष्याहरू मात्रै भित्राउनु भयो भने तपाईँले गर्ने व्यवहार पनि झन्नै झन्नै त्यस्तै त्यस्तै हुन्छ। होइन, तपाईँले आफ्नो मनमा, तपाईँले आफ्नो विचारमा सकारात्मक बन्नुभयो भने, सुन्दर कल्पनाहरू गर्नुभयो भने, सुन्दर विचारहरू भित्राउनु भयो भने त्यसको परिणामहरू पनि, आउने परिणामहरू पनि सुन्दर नै हुन्छन्। एक सरकारी तथ्याङ्क मात्र होइन, सरकारी तथ्याङ्कलाई आधार मानियो भने अहिले टोटल जनसंख्या झन्नै झन्नै 3 करोड़ जनसंख्याको 1/3 भनेको झन्नै 33% भन्दा बढ़ी जनसंख्या युवा र किशोर किशोरीकै छ। झन्नै झन्नै 3 करोड़ जनसंख्या नेपालको, त्यसमा 1 करोड़ जनसंख्या छ युवा तथा किशोर किशोरीकै छ। त्यसैले आज युवा र किशोर किशोरीहरूका लागि अलि बढ़ी उपयोगी हुन त हामी खुल्दुली.com युवा र किशोर किशोरीकै कुराकानी गर्छौं। उमेर परिवर्तन सँगसँगै आउने विभिन्न कुराहरू छलफल गर्छौं। यो कुराहरू भनेपछि अमूर्त हुन्छ। आजको श्रृङ्खलामा चाहिँ हामी यो युवा र किशोर किशोरले कसरी जिम्मेवार भनौँ कि युवा तथा किशोर किशोर साथीहरू आफै जिम्मेवार बन्ने अथवा युवा तथा किशोर किशोर साथीहरूलाई जिम्मेवार बनाउने अथवा युवा तथा किशोर किशोरी साथीहरूका बारेमा घर परिवारभित्र पनि छलफल र कुराकानी हुनपर्छ है भन्ने कुराकानी गर्न खोजेको हो। सामान्यतया 30-40-45 वर्षको उमेरमा मान्छेले घर बनाउने, जग्गा किन्ने, घडेरी किन्ने अथवा अब स्थायित्व चाहिन्छ भन्ने सोच बनाउँछ अनि त्यसका लागि मान्छे लगभग 18-20-22 वर्षको उमेरदेखि मेहनत गर्छ। अहिले पनि हामीले हेर्यौँ भने चाहे उच्च अध्ययनका लागि क्यानाडा, अमेरिका, अस्ट्रेलिया जाने, बेलायत जाने अथवा युरोपियन कन्ट्री जाने विद्यार्थी साथीहरूको कुरा गरौं अथवा चाहे जापानमा भाषा पढेर जापान जान्छु भन्ने साथीहरूको सोच बनाऊ, चाहे पढ्न सकिएन के गर्ने भनेर के भन्छ साउदी, कतार, दुबई, मलेसिया, खाडी मुलुकमा जाने साथीहरूको पनि हेऱ्यो भने झन्डै 20-22 वर्षको उमेरमा साथीहरू बाहिर जानका लागि प्रभावित हुनुहुन्छ। त्यो भनेको अहिले मेहनत गर्यौं भने अब बीएससी पनि गर्नुपर्ला, बीएससी गरिसकेपछि बच्चा बच्ची जन्मेलान् अनि बच्चा बच्ची जन्मेपछि घरजम गर्नुपर्ला, घर व्यवहार राम्रो गर्नुपर्ला भन्ने सोच चाहिँ सबैको हुँदो रहेछ अनि त्यही हिसाबले चाहिँ लगभग 40-45 वर्षको उमेरमा गएपछि चाहिँ एउटा के भन्छ घरसर बनाउने भन्ने कुरा हुन्छ अनि त्यो घर बनाउने बेलामा चाहिँ धेरै डिस्कसन हुन्छ। जग्गा कहाँ किन्ने, कति कोठाको घर बनाउने, कति तलाको घर बनाउने होइन, अनि कस्तो रङ लगाउने, लिभिङ कस्तो बनाउने, किचन कस्तो बनाउने, टोयलेट कहाँ बनाउने भनेको हामी एकदमै धेरै त्यो बेलामा चाहिँ एकदमै धेरै डिस्कसन गर्छौँ, एकदमै धेरै ठुलो छलफल गर्छौँ है। त तर एउटा तर त्यो घरमा हामी बच्चा बच्ची छन् किशोरावस्थाका छोराछोरी छन् भने उनीहरूको चाहिँ भविष्य कस्तो छ भनेर हामीले सितिमिति सोधिखोधी गर्दैनौ। अभिभावकलाई यत्रो वर्ष मिहिनेत गरिसके, यत्रो वर्ष सङ्घर्ष गरिसके, उसलाई घरको उहाँलाई जति घरको चिन्ता हुन्छ, हुर्कनै अथवा बढ्दै गरेका छोराछोरीहरू र उनका आनी बानीमा त्यति धेरै चनाखो भएको चाहिँ हुँदैन। हामी एउटा कुरा चाहिँ के गर्छ भने मैले जस्तो दुःख छोराछोरीले नपाओस्, होइन मैले जस्तो दुःख छोराछोरी नपाओस् भनेर हामी गर्छौँ कि अरे आफूले भन्दा छोराछोरीले सुख पाउन् भनेर आफूले जे जे कुरा गर्न नपाएको, अङ्ग्रेजी भाषा बोल्न नजानेर कमजोर भएको छ भने अङ्ग्रेजी भाषामा पढाउने, स्कूलमा छोराछोरी पढाउने, आफूले चाहिँ हिजो राम्रो बेन्चीमा बस्न पाइएन, भुइँमै बसेर पढ्ने भने अल्ली बेन्ची हुने, टेबल कुर्सीमा बस्ने, स्कूलमा पढ्न पठाउने, हिजो आफूले खाजा खान त्यत्रो खाजा राम्रोसँग खान पाइन्थेन भनेर राम्रो खाजा खान खाजा पानी खुवाउने, स्कूलमा पढाउने, भनेको छोराछोरीको आवश्यकता चाहिँ पूरा गरिएको छ, पूरा गर्नका लागि दत्तचित्त हुने, तर छोराछोरी कुन बाटोमा हिँडिरहेका छन्, उनीहरूको सोच कसरी डेभलप भइरहेको छ, उनीहरूले अहिलेको समाजलाई कसरी बुझिरहेका छन्, ती तपाईँले हुर्कै तपाईँले आफैले जन्माउनु भएको हुर्काउनु भएको बच्चा बच्चीले तपाईँलाई कसरी बुझिरहेका छन्, उनीहरूको साथी सङ्गत कस्तो छ, उनीहरूको सोच कस्तो छ, उनीहरू के बन्न चाहन्छन् भन्ने कुरामा चाहिँ सामान्यतया अभिभावक र छोराछोरी बीचमा चाहिँ कुराकानी हुँदैन कि भन्ने कता कता मनमा चास लाएर यो कुरा आज खुल्लो लड्कामा प्रस्तुत गर्न आँटेको। एसईको एक्जाम सकिसकेको छ अनि प्लस टू भनौँ विभिन्न एक्जामहरू सकिसकेका छन्, सकिने क्रममा छन्, होइन भविष्यको छनौट गर्नुपर्नेछ, विषयको छनौट गर्नुपर्नेछ, छोराछोरीले कस्तो सोच्छन् भन्ने कुराको त्यो उनीहरूको सोच के छ त्यो त्यसको पहिचान गर्नुपर्नेछ। किन भन्दाखेरि आजको स्वस्थ किशोर किशोरीले नै भोलि घर चलाउने हो, देशको मुहार आजकै किशोर किशोरीले भोलि फेर्ने हो, देश साँक्ने हो, देश बनाउने हो। त्यसैले चाहिँ किशोरावस्थाका बारेमा थाहा पाइराख्नुपर्छ युवा तथा किशोर किशोरीले पनि अनि अभिभावकहरूले पनि, र उमेर परिवर्तन सँगसँगै मनमा यौन र यौनजन्य सम्बन्धी कुराहरू धेरै आउन थाल्छन्। खास गरी किशोर अवस्थामा माया प्रेम साथी सम्बन्धका बारेमा एकदमै चासो बढ्न थाल्छ। यही उमेरमा मन जिज्ञासु हुन्छ, हरेक कुरामा चासो हुन्छ, यही उमेरमा प्रजनन अङ्गको विकास छिटो हुन्छ, आफूलाई के हुन लागेको भन्ने कुरा आफूलाई थाहा भएको हुँदैन, विकसित हुँदै गरेका अङ्गले के काम गर्छन् भन्ने कुरा जिज्ञासा पढ्छ, जिज्ञासा बढ़िरहेको हुन्छ, तर त्यसको त्यो कहाँ गएर सोध्ने, यसका बारेमा कसले भनिदिन्छ होला, यो शरीरमा आइरहेको परिवर्तन के हो, यो मनमा आइरहेको परिवर्तन के हो भन्ने कुरा काउन्सिलिङ गर्ने, सरसल्लाह दिने चाहिँ अर्को कोही हुँदैन। अनि आफूलाई के हुन लागेको हो, केले प्रभावित पार्छ, साथीभाइको दबाव हुन्छ, सुनेको भने कुरामा एकदम प्रयोग गर्न एक्सपेरिमेन्ट गर्न मन लाग्छ, असल के हो खराब के हो छुटाउन सकिँदैन, मनमा यति धेरै कुरा खेल्छन् कि ती छिनछिनमा फेरिरहन्छन्। भोलि कस्तो मान्छे बन्ने भन्ने समयमा हामी धेरै तनावमा र दोधारमा, खास गरी हामी भन्नाले युवा तथा किशोर किशोर साथी चाहिँ दोधारमा र तनावमा बिताइरहेको हामीले भेट्टाउँछौ। त्यसैले चाहिँ युवा र किशोर किशोरी साथीहरूका बारेमा, बढ्दो उमेरका छोराछोरीका बारेमा यो चाहिँ इन्डिकेसन चाहिँ मैले घरभित्रको कुरा अहिले गरिरहे पनि यो चाहिँ समाजका अगुवाहरूका लागि पनि हो है, समाजका अगुवाहरूको लागि पनि यो कुरा भन्न खोजेको छ, जोड्न खोजेको छ। जस्तो तपाईँ वडा सदस्य हुनुहुन्छ, तपाईँ वडा अध्यक्ष हुनुहुन्छ, तपाईँ महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, गाउँपालिका नगरपालिका उपाध्यक्ष अथवा उमेर हुनुहुन्छ, मेयर अथवा अध्यक्ष हुनुहुन्छ, स्कूलको टिचर हुनुहुन्छ, सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ, तपाईँ सामाजिक एउटा सामाजिक कार्यकर्ताको रूपमा चाहिँ तपाईँ कहीँ उभिनु भएको छ, तपाईँ केही नेतृत्व चाहिँ भूमिकामा तपाईँ हुनुहुन्छ भने तपाईँको वरिपरि रहेका युवा र किशोर किशोरी, खास गरी किशोर किशोरी साथीहरूलाई सही सल्लाह गर्नु दिनुपर्ने, सही नेतृत्वको विकास गरिदिनुपर्ने, सही निर्णय गर्नका लागि सल्लाह दिनुपर्ने, हाम्रो कस्तो भइदिन्छ भने गाउँघरतिर टोलतिर पनि चिया पसल हुन्छ, चिया पसल ए फलानको छोराछोरी त फलानको छोरा फलानको छोरी बिग्री ए बाबा बिग्री खत्तम भयो, अब त्यसले गाँजा खान थाल्यो, त्यो लफङ गएर हिँड्यो भने त हामीले जति आरोप लगाउन सक्छौँ, उसलाई ब्लेम लगाउन सक्छौँ, त्यति नै चाहिँ हामीले उसलाई सल्लाह दिए पनि त हुन्छ होला नि त, हुन्न होला र हुन्छ होला बाबु यहाँ हो त सुसु खोर्नुहुन्न है, चिया पसलको चुर के अरे चिया पसलमा बसेर चिया खाइरहेको हुन्छ, आफू त्यो फाँ पारेर चुरोट तानिरहेको हुन्छ होइन, अनि एउटा आउँछ ए चुरोट खान्छस् हाउको हुन्छ, चुरोट किन खानु हुँदैन भनेर भनिदिए पो बुझ्छ होला त होइन र हो जस्तो लाग्छ है मलाई त। हेर तिमीले अहिले किशोर अवस्थादेखि नै तिमीले चुरोट खान थाल्यौ भने चुरोट वृद्ध अवस्था पनि खानु हुँदैन, युवास्तमा पनि खानु हुँदैन होइन, पाको उमेरमा पनि खानु हुँदैन होइन, अर्धवैंशी उमेरमा पनि खानु हुँदैन चुरोट चाहिँ, तर खान हुँदैन भनेर झपार्नु भन्दा चाहिँ चुरोटले के नोक्सानी गर्छ भनेर भनिदियो भने त्यो कारण बताइदियो भने चाहिँ बच्चा बच्चीले चुरोट खाँदैनन् कि। जमानामा मैले एउटा धादिङमा एकजना अभिभावकलाई भेटेको थिएँ, उहाँले देउराली र गैँडा चुरोट खानुहुन्थ्यो, दिनमा 5 किलो 10 किलो चुरोट खाँदा कति पैसा नोक्सान हुँदो रहेछ भनेर उहाँले समग्रमा चुरोट खाँदाखेरि कति नोक्सान हुन्छ भन्ने कुरा हिसाब किताब गरेर चुरोट खान छोड्नु भएछ। त्यसैले गर्दाखेरि युवा र किशोर अवस्थाको कसैलाई पनि कोही पनि यो बढ्दो उमेरका केटाकेटीहरूलाई कसैले पनि ब्लेम लगाउने भन आरोप लगाउने यो नगर त्यो नगर भन्दा पनि त्यसका कारणहरू भनिदिए भने चाहिँ राम्रो हुन्छ भनेको उनीहरूको भविष्य सुनिश्चित हुन्छ, उनीहरूको भविष्य सुखी हुन सक्छ र आजको स्वस्थ किशोर किशोरले नै भोलिको अघि पनि भन्यो भोलि देश चलाउँछ। रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट हामी बोलिरहेका छौँ खुल्लु .com को आजको श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस् र साथीहरूका लागि खास गरी बढ्दो उमेरका साथीहरूको लागि चाहिँ भन्नै पर्ने कुरा चाहिँ के भने फेरि पनि म रिपिट गरेर भन्छु किशोर अवस्था शारीरिक र मानसिक रूपमा परिपक्व हुँदै गरेको उमेर हो, यो उमेरमा उत्साह हुन्छ, हरेक कुरामा जाँगर चल्छ, माया पिरतीका कुरा गर्न मन लाग्छ, साथीहरू धेरै बनाउन मन लाग्छ, धेरै बनाउन खोजिन्छ, चाहे त्यो साथी आफै समलिङ्गी होस् चाहे त्यो विवरलिङ्गीको होस् है, साथीभाइहरूको असाध्यै ठूलो प्रभाव पर्छ, घुम्न जान मन लाग्ला होइन, हाहु गर्न मन लाग्ला, हरेक कुरामा एक्सपेरिमेन्ट गर्न मन लाग्ला, त्यति मात्र होइन छिटो रिस उठ्ला, कुनै पनि कुरामा अडिरहन नसकिएला, अरूबाट छिट्टै प्रभावित भइएला, मन परेका हरेक कुरामा नक्कल गर्न खोजिएला, यी सबै किशोर अवस्थाका उमेरहरू हुन्। यो चाहिँ तपाईँ यस्तो मनमा परिवर्तनहरू आइरहेका छन् भने चाहिँ यी स्वाभाविक परिवर्तनहरू हुन्, यस्तो चाहिँ स्वाभाविक रूपमा हुन्छ भनेर आफूले आफूलाई चिन्नुहोस्, यस्तो बेलामा आत्तिनु पर्दैन, यस्तो व्यवहारले कहिलेकाहीँ राम्रो भन्दा नराम्रो परिणाम ल्याउन सक्छ भनेको साथीभाइको लहलहीमा मात्रै तपाईँ लाग्नुभयो भने होइन, साथीभाइको लहलहीमा मात्रै तपाईँ लाग्नुभयो, साथीभाइको प्रेसरमा मात्र लाग्नु, सबै साथी चाहिँ सही साथी नहुन पनि सक्छन् है, सबै साथीले तपाईँ सही सल्लाह मात्रै दिन सक्छन् भन्ने पनि छैन है। खुल्लु .com को साथमा रहनुहोला, हामी एकैछिनपछि अरू थप कुराकानी गर्न आउनेछौँ। स्टुडियोमा यति बेला रविन्द्र हुनुहुन्छ, मेरो नाम दिपेन्द्र, यो खुल्लुली .com हो।
2: Congratulations.

0: tragedy attracts them.
1: स्टुडियोको रविन्द्र म दिपेन्द्र ठुलो लड्को मन परेर अनि हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्त जसलाई पनि सुन्न भनिदिनुहोस्। किशोर हस्त यस्तो मजा कुराकानी भइरहेको छ भइरहेको छ सर दिपेन्द्र, आज किशोर अवस्थामय बनौ न भनेर भन्नुभयो रविन्द्रले, मैले यसलाई नाइ नास्ति गरिन, मैले यसमा धेरै बोलिन।
2: नमस्ते, म कलाकार दिपाश्री निरौला। म श्रोताहरूलाई के भन्न चाहन्छु भने यहाँहरूकै मायाले गर्दा, यहाँहरूकै आशीर्वादले गर्दाखेरि आज म यहाँसम्म छु। र म के भन्न चाहन्छु भने मेरो बालापन, मेरो बाल्यकाल विराटनगर गहेली टोल वार्ड नम्बर 10 विराटनगरमा बित्यो। त्यतिखेर बच्चामा त केही नै सोच नै हुँदैन, खालि हाँस्ने खेल्ने, कसरी हुन्छ आमासँग पैसा लिने अनि स्कूल जाने अनि त्यो पैसा खर्च गर्ने, साथीहरूलाई देखाउने, यति खाजा किने यो पैसाले भन्ने, यो मात्रै हुन्थ्यो। जब टिनेजरमा प्रवेश गरियो, जब किशोर अवस्थामा प्रवेश गरियो, त्यसपछि चाहिँ आमा बुवाले पनि भन्नुहुन्थ्यो कि तिमी अब ठूलो भइसक्यौ, अब केही सोच्नुपर्छ भन्दाखेरि त्यति पनि मलाई केही लाग्दैनथ्यो, के भइहाल्छ नि, जिन्दगी बितिहाल्छ नि जस्तो सोच्थे। जब मैले फिल गरे, जब मेरो एउटा के सोच आयो भने मैले चाहिँ कलाकारिताको क्षेत्रमा अगाडि बढ़ाइरहेको थिएँ। जब मैले स्टेपिङ गर्थे 2040 विराटनगरको रंगमंचमा डान्स गर्थे, नृत्य गर्थे, त्यतिखेर चाहिँ के फिल भयो भने म पनि केही बन्न सक्छु भन्ने एउटा किसिमको जुन मलाई फिल भयो, त्यो फिल चाहिँ मलाई किशोर अवस्थाले गरायो। किनभने बाल्यकालमा त केही पनि दिमागमै हुँदैनथ्यो कि यो गर्ने ऊ गर्ने, खालि आमालाई दङ्ग्याउने, बुवालाई दङ्ग्याउने, यो नयाँ लुगा किनिदिनु भन्ने, मामा घर लग्दे भन्ने, यस्तै यस्तै मात्रै हुन्थ्यो, फिल्म हेराउने, यस्ता मात्रै कुराहरू हुन्थ्यो। तर जब टिनेजर, जब किशोर अवस्थाको भइसकेपछि चाहिँ मान्छेहरूलाई एक किसिमको फिल त्यतिखेर मैले जिन्दगीको फिल त्यतिखेर गरे, जुन बेलामा चाहिँ अग्निपथ भन्ने सिरियल विराटनगरमा निर्माण भएको थियो, त्यो अग्निपथ निर्माण गर्दा 2048 त्यतिखेर चाहिँ जब अग्निपथ त खेले, तर खेलिसकेर आए तपाईँ खेल्ने त हो नि भन्ने कुरा थियो। जब म काठमाडौँबाट मलाई एउटा विशेष सम्मान अभियान श्री पुरस्कार भनेर जुन पुरस्कारले मलाई यति प्रोत्साहन दियो, यति माया दियो, र त्यतिखेर मैले फिल गरेँ कि अब चाहिँ म फर्को मारेर राष्ट्रिय स्तरमा कलाकारिताको रूपमा अगाडि बढ्नुपर्छ भन्ने जब मैले फिल गरे, त्यो फिल मेरो किशोर अवस्थामै थियो। र म के भन्छु भने मान्छेले जे पनि निर्धारण गर्छ आफ्नो चुलबुले बेलामै, आफ्नो आफूलाई कन्ट्रोल गर्ने भनेकै किशोर अवस्थामा हो। र किशोर अवस्थामा मान्छे बहकिन पनि सक्छ, मान्छे यता जाउँ उता जाउँ हुन्छ नि, त्यस्तो खालको हुन्छ। त्यस कारणले गर्दाखेरि किशोर अवस्थामा चाहिँ एकदमै ध्यान पुर्याउनु पर्छ कि मेरो उद्देश्य, मेरो इच्छा केमा छ, किन इच्छा नलागेको विषयमा मान्छेले केही पनि गर्नै सक्दैन। त्यस कारणले गर्दा मैले चाहिँ मेरो इच्छा, मेरो सपना सबै क्षेत्र कलाकारिता थियो, त्यो कलाकारिताको क्षेत्रलाई चाहिँ कसरी हुन्छ अगाडि बढ़ाउने कोशिश गरे, जुन कोशिशले गर्दाखेरि यहाँहरूले अहिले मलाई यति धेरै माया गर्नुभएको छ, र अहिले मैले एकदमै सबैजनाले मायाको पात्र बनेको छु, म धेरैजनाको आशीर्वादको पात्र हुँ, म त्यसरी नै भन्न चाहन्छु। किनभने जे छोए पनि, जस्तो काम गरे पनि यहाँहरूले मलाई स्याबासी आशीर्वाद दिनुपर्छ, र हाम्रो पनि इच्छा के रहन्छ भने राम्रो काम गरौं, एकदमै मनोरञ्जन दिउँ, दर्शक श्रोतालाई एकदमै धेरै खुशी बनाऊ, हाम्रो जुन उद्देश्य हुन्छ त्यो उद्देश्यलाई यहाँहरूलेको साथ, यहाँहरूको माया, यहाँको आशीर्वादले त्यो साथलाई मिट गराएको जस्तो लाग्छ मलाई। र म सबैजनालाई के भन्छु भने मेरो किशोर अवस्थाको माई मान्छेले चाहिँ आफ्नो निर्धारण गर्छ कि म के बन्छु, म के हुन्छु, र अप्ठ्यारो पनि हुन्छ किनभने त्यतिखेर सोच्न सक्ने स्थिति हुँदैन, तर पनि कस्तो हुन्छ भने बाल्यकालमा पो अलिकति मान्छे एकदमै धेरै चञ्चल हुन्छ, तर टिनेजरमा पनि मान्छे कोही त चञ्चलै हुन्छ, तर मेरो हकमा कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ किशोर अवस्थामै मैले धेरै कुराहरू जिन्दगीको भोगाई उतार चढ़ावहरू भोग्नु पर्यो। मेरो आमाको डेथ भयो, आमाको डेथ भएपछि सबै जिम्मेवारी मेरो काँधमा आयो, काँधमा आइसकेपछि मैले नै त्यो घर सम्हाल्ने, मेरो बुवाको अनुहारमा खुशी ल्याउने मेरै जिम्मा भयो, र त्यतिखेर तलमाथि केही गर्ने स्थिति मेरो हकमा चाहिँ भएन, किनभने फुरुङ्गा भएपछि मान्छेले जे पनि गर्छ भन्छ नि, र बहकिन्छ भन्छ नि, त्यो बहकिने अवस्था चाहिँ मैले पाइनँ। किनभने मेरो घरको जिम्मेवारी, मेरो आफ्नो जिम्मेवारी, मेरो भाइ बहिनीको जिम्मेवारी मेरो काँधमा थियो। सो र त्यो जिम्मेवारीले गर्दा पनि अहिले मलाई मजबुत बनाएको छ। किशोर अवस्थामा म कस्तो थिएँ? किशोर अवस्थामा म किशोर त थिइनँ, किशोरी थिएँ। जस्ट फन। रह्यो कुरा अप्ठ्यारो सजिलोको, अप्ठ्यारा कठिनाई भन्ने कुरा त जीवनमा आइ नै रहन्छ र आउनु पनि पर्छ र किनभने जिन्दगी नै संघर्ष हो जस्तो लाग्छ मलाई। जिन्दगी नै यस्तो भोगाई हो, सुखद भोगाई हो जस्तो लाग्छ मलाई। जसरी भोग्छ त्यस्तै हो जिन्दगी, जिन्दगीको परिभाषा गर्नुपर्दा। र अप्ठ्याराहरूलाई चाहिँ म कुल्चिँदै जान्छु, म अगाडि बढाउँदै जान्छु, किनभने जिन्दगी भनेको मेरो हो। र कसैले एक दुईजनाले अर्थी उपदेश दिनुहुन्छ, त्यो अर्थी उपदेश मेरो लागि कहाँसम्म जायज छ, कहाँसम्म राम्रो छ भन्ने कुरा मैले नै निर्धारण गर्ने कुरा हो। त्यस कारणले गर्दा जिन्दगीमा अप्ठ्यारो उकाली ओह्राली त भइहाल्छ नि। त्यही भएर त मान्छेले भन्छ उकाली ओह्राली अप्ठ्यारो गाह्रो नभइकन मान्छे पोख्त हुँदैन रे नि। त्यही भएर म पोख्त भए जस्तो लाग्छ मलाई। मेरो परिवारमा हामी संख्यात्मक हिसाबले हामी धेरै छौ, तर सबैजना ट्यालेन्ट हुनुहुन्छ। मेरो दिदीहरू, मेरो बहिनी, मेरो भाइ सबैजना एकदमै, मेरो बुवा आमाले धेरै नपढेको, तर मेरो बुवा आमाको इच्छा के थियो भने एकदम धेरै पढुन् मेरो छोराछोरीले, एकदम धेरै समाजमा चाहिँ एकदम उनीहरूको नाम अगाडि बढ़ोस् भनेर मेरो बुवा आमाले सोचेको के अरे बुनेको सपनालाई आज सबै छोराछोरीहरूले पूरा गरिरहनु भएको छ। र म त झन् घरकी साइली छोरी, अहिले पनि मलाई साइला, मेरो साइला छोरा भन्नुहुन्छ। हुन त लैङ्गिक विभेद त होइन, तर पनि उहाँहरूले मिठो तरिकाले बोलाउँदाखेरि मलाई साइला भनेर बोलाउनुहुन्थ्यो। र अहिले पनि विराटनगरमा दसैँमा टिका लाउन जाँदाखेरि पनि ऊ साइला आई, साइलालाई टिका लगाइदिनु पर्यो भनेर भन्नुहुन्छ। त्यो माया रूपी शब्दहरू मैले पाइरहेछु। र म के लाग्छ भने किशोर अवस्थामा मान्छेहरूले चाहिँ चञ्चल नभइकन र त्यो एजको मोहलाई पनि लिइकन, किनभने किशोर अवस्था त पाइँदैन नि। अहिले पनि हामी भन्छौँ तपाईँ सानो हुनुभएको भए, तपाईँ अब आफू एजभन्दा एकदम कम हुनुभएको भए के सोच्नुहुन्थ्यो भन्थ्यौँ। केही पनि सोचिँदैन थियो, किनभने त्यो बेलाको सोचाइ र अहिलेको सोचाइलाई त मिटै गर्न सक्दैन। किनभने अहिले एक किसिमको के सोचाइ हुन्छ भने जिम्मेवारी, अहिले राम्रो काम गरौँ, राम्रो कुराहरू दर्शकहरूलाई दिउँ, श्रोतालाई दिउँ, दिपाश्रीले गरेको कामहरू तितो सत्य होस्, दुनिया की दुनिया होस्, स्टेजको प्रोग्राम होस्, छ एकान्त छ होस्, अरू यावत कार्यक्रमहरू एडहरू होस्, जे होस् दिपाश्रीले राम्रो गरिरहेछ भन्ने कुरा अहिले मलाई फिल हुन्छ होइन। त्यतिखेर चाहिँ काम भयो भने भइहाल्यो भन्ने खालको कुराहरू हुन्थ्यो। त्यसले त्यतिखेर इजी टेक गरिन्थ्यो। तर म सबैजनालाई, मेरो किशोर किशोरीहरूलाई म के भन्न चाहन्छु भने जिन्दगीलाई इजी टेक नगरौं, किनभने जिन्दगी एकदमै गहिरो छ, बुझ्ने कोसिस गरौं। र उत्ताउलोपन त भइ नै हाल्छ एजमा, तर त्यो उत्ताउलोपनलाई पनि अलिकति संयमित हुँदै जीवनलाई अगाडि बढ़ायो भने चाहिँ जीवन स्वर्ग जस्तै मिठो हुन्छ। देखेको त छैन तर पनि अनुभव फिल त गर्न सकिन्छ नि त। त्यस कारणले गर्दा जिन्दगी मिठो हुन्छ र त्यो मिठासलाई चाहिँ जीवनभरि रमाइलो गर्दै बिताउन सकिन्छ जस्तो लाग्छ मलाई। र मेरो किशोर अवस्थामा चाहिँ उतार चढ़ाव भयो जिन्दगीमा। त्यतिखेर आमाको स्वर्गारोहण हुनु अनि जिन्दगी घरका सबै प्रब्लमहरूलाई मैले सल्भ गर्नुपर्ने र यता मेरो करियर, यता मेरो पढ़ाई र के गर्ने कसो गर्ने त्यो अन्तर मनमै मैले चाहिँ आफ्नो करियरलाई रोजे र आज म यहाँ छु। र जे गर्ने हो, जस्तो गर्ने हो, त्यो चाहिँ मनदेखि गर्नु पर्यो। म किशोरहरूलाई, किशोर अवस्थाका भाइ बहिनीहरूलाई म त्यही भन्न चाहन्छु कि मनदेखि लागेको, इच्छा लागेको काम चाहिँ गर्नुपर्छ। त्यो पनि पोजिटिभ भएर, र पोजिटिभ भएर गर्नुभयो भने संसार नै पोजिटिभ देखिन्छ जस्तो लाग्छ मलाई। सोचे जस्तो हुन्न जीवन,

0: जीवन।
1: किशोर अवस्थाको कुराकानी गर्दा किशोर अवस्थाकै प्रसंग जोडिदिनु भयो रविन्द्र, थ्याङ्क यू। खुल्लु लटकममा हामी यो यो यो अनुभव आदान प्रदानलाई कन्टिन्यू राख्नेछौ, एकैछिनपछि आउनेछौँ।

0: confusion, get the solution. It's the coolduli.com. Get the solution. It's the coolduli.com.
1: अब चाहिँ यस्तो गरौँ जस्तो लाग्यो रविन्द्र, किशोर अवस्थाको बारेमा सुनिहाल्यो, तर नाटक त्यहाँनिर प्रस्तुत गरौँ अनि नाटक सँगसँगै यो नाटकहरू चाहिँ हामीले यो मन परेको गीत जस्तै, मन परेको कुनै पनि सिनेमा जस्तै, मन परेको किताब पढेको जस्तै हामीलाई अलिकति कन्टिन्यू गर्न खोजा हो हाम्रो रेडियो अडियोको खुलु डट कमको अडियो ब्याङ्कमा भएको कन्टेन्टलाई हामीले प्रस्तुत गर्न खोजेको। धेरैलाई मनपर्छ होला अनि मन परेको कुरा रिपिट गरेर सुन्न पनि राम्रो हुन्छ होला भनेर मात्र जोड्न खोजा हो। एउटा नाटक खुलु डट कममा प्रस्तुत गर्दैछौ।
2: ओहो, नयाँ बेहुली पनि धारामा आइदिएको? एक हप्ता भइसक्यो अमृता दिदी, अब त पुरानो भइसक्यो नि।
3: हामी त दुई चार वर्षसम्म पुराना भएका थिएन हौ।
2: अब तपाईँहरू सबलाई चिनिहाले, घरको सब कामहरू पनि गर्न सुरु गरिहाले, अब त पुरानै भनौँ न।
3: अनि कस्तो चल्दैछ त वैवाहिक जीवन?
2: राम्रो छ नि दिदी।
3: राम्रो भने कस्तो हो कुन्नी? बुढोले कतिको माया गर्छन्।
2: यो दिदी पनि
3: भन न भन, अब त्यति भन्दैमा हामीले केही गर्दैनौ क्या रे?
2: अब त्यो त तपाईँलाई नि थाहा होला नि।
3: ल हेर लजा कि
4: सुस्मिता।
3: हजुर। ल हेर, देवर बाबु पनि आइपुग्नु भएछ। कता पुगेर हो बिहान बिहानै? कि बुढीलाई अर्कैले लगिदिन्छ भनेर चियो बुझ्दै हिँडेको?
4: होइन नि बाबुजू, तपाईँ पनि कुरोलाई यत्तिकै घुमाएर कहाँ पुर्याइदिनुहुन्छ। म यसो खेतमा पुगेर आएको। खै म बोक्छु गाग्री।
2: पर्दैन, म बोकिहाल्छु नि, तपाईँलाई किन दुःख दिनु बेकारमा।
4: ल के भयो त मैले बोकेर? जसले बोक्यो नि आखिर एउटै घरमा पुग्ने हो के अरे पानी?
3: हो हो, माया गर्नेलाई माया गर्न दिनुपर्छ के
4: भाउजू पनि
2: गयौँ ल दिदी।

0: अमृता, ए अमृता,
1: किन हो?
0: खै चिया खाऊ न।
1: म बनाउँदैछु के, एकछिन कुर्नु न।
0: ल, यस बेलासम्म बनाएको छैन।
1: भर्खर त पानी लिएर आकी।
0: होइन, कति ढिला गर्ने भए कि अमृता तिमी, म त छक्क परिरहेको छु आजकल तिमीलाई देखेर। म दस गाउँ चारेर आइसकेँ।
1: तपाईँले अलिअलि सघाए पनि त हुन्थ्यो नि।
0: के कुरा गरेकी होली तिमीले, मेरो त्यत्रो काम छ, अहिले फेरि सहकारीको बैठक छ।
1: पहिले त सघाउनुहुन्थ्यो त तपाईँ मलाई, के भएको छ हौ तपाईँलाई आजकल?
0: सधैँ पहिले जस्तो हुन्छ र, के भएको अमृता तिमी?
1: खै बुझेर पनि बुझिनसक्नु हुनु भएको छ है तपाईँ। एकछिन टुसुक्क बसेर मनको कुरा गर्ने समय हुँदैन तपाईँसँग, के भन्नु?
0: अब बुढेसकालमा बसौला नि। ल, चिया बनाऊ, खाएर निस्किहाल्छु म त।

0: अयो
1: सुष्मिता के भयो? ओहो चोट त लागेन?
0: छैन।
1: खै खै हेरौँ। ओहो लगाएर कस्तै दशा रहेछ खुट्टा, अलि राम्ररी हिँड्न पर्छ नि।
0: हाँसेर हिँड्दा देख्दै देखिन नि, तपाईँ फेरि के कुरा निकालेर हँसाइरहनुहुन्छ अनि?
1: अब नहाँसेर रोएर हिँड्नु त। ल उठा।
2: होइन कता हिँडेका हौ यस्तो ठाटिएर?
1: बजारसम्म जान लागेको भाउजू, सुष्मितालाई यसो डुलाइदिउँ, गएको बेलामा दुई चारवटा कपडा पनि ल्याऊ भन्दा।
2: ए ल ल यसो हाम्रो बजार घुमाएर ल्याउनु। ल है सुष्मिता मजाले घुमेर आऊ।
0: भइहाल्छ नि दिदी।
3: ए अमृता।
0: हजुर।
3: के हेरेर आएको यहाँ?
0: हेर्नु न बिरे बाबु र सुष्मिता बजार गएका, यिनीहरूको जोडी त साह्रै राम्रो छ है।
3: केही दिन हो जब व्यवहार थिचिँदै जान्छन् तब सकिँदै जान्छ, हेर्दै जाऊ न तिमी।
0: आ जेमा पनि नराम्रो देख्नुहुन्छ क्या तपाईँ त, आफूलाई वहाँ उनीहरूको मिल्ती देखेर कस्तो डाँडा लागिसक्यो।
3: हामी नि त्यस्तै त थियौँ नि कुनै दिन, होइन कि बिर्स्यौ?
0: यही कुरा त म तपाईँलाई सम्झाउन खोज्दैछु त, हामी अब फेरिसक्यौँ, हामीले एक अर्कालाई समय दिन भुलिसक्यौँ।
3: के भन्छ तिमी फेरि?
0: भाकै कुरा भन्या त हो नि, अब त बच्चा पनि ठुलो भइसके, तर पनि हामी परपर भइरहेको जस्तो लाग्यो, अरूको जोडी देखेर पनि मन हरहर हुन्छ।
3: तिम्रो कुरा सुनेर मेरो मन चाहिँ थरथर हुन्छ। ल
0: कस्तो खालको मान्छे होला, कुरै सुन्ने होइन।

0: के ल्यायो फेरि सुत्ने बेलामा?
1: तुलसी हालेको चिया।
0: ओहो, यतिका वर्षपछि सम्झ्यो तिमीले मलाई कुन चिया मन पर्छ भनेर।
1: मलाई तपाईँ कस्तो चिया मन पराउनुहुन्छ, नुन कति खानुहुन्छ, कुन कुन तरकारी तपाईँलाई मनपर्छ सब थाहा छ नि।
0: भनेपछि पछि पछि व्यवस्था गरे।
1: जिन्दगी चल्दै जाँदा छोरा छोरी घर व्यवहारमा भुले होला नि म पनि। अबुई, के हो यो
0: तिम्रो बिहेको बेलाको घडी?
1: अनि कसरी आयो त यहाँ? यो त पोको पारेर कतै राखेको जस्तो लागेको थियो मलाई।
0: मैले बनाएर ल्याएको नि। ल ल।
1: ओहो, अझै पनि कति राम्रो छ है यो घडी। कस्तो खुसी लाग्यो नि मलाई बुढा।
0: मलाई तिमी कुन कुरामा रिसाउँछौ, कुन कुरामा फुरुङ्ग हुन्छौ, के लगाउन मन गर्छौ सब थाहा छ नि।
1: तर हामीले एकअर्काको कुरा नसुनेको धेरै भयो नि जितु। एउटा कुरा चाहिँ मैले के बुझेँ भने नि, सँगै बस्दाखेरि कहिलेकाहीँ एकअर्काको महत्व नै बिर्सिने रहेछौँ हामी। अरूले सम्झाइदिएपछि पो ए हो त भने जस्तो लाग्दो रहेछ। तपाईँलाई थाहा छ पर्सि हाम्रो के हो?
0: पर्सि 18 गते हाम्रो बिहे भएको 7 वर्ष लाग्दैछ है।
1: त्यो दिन हामी कतै जाउँ न।
0: भइहाल्छ नि।
1: अनि केही नजिकका मान्छेहरूलाई बोलाएर केही खुवाउन।
0: खुवाउन चाहिँ के खुवाउने अमृता?
1: खानै खुवाइदिउँ न।
0: हुन्छ।

0: खाना कस्तो छ सुस्मिता?
1: मैले बनाएको भन्दा त धेरै मिठो छ दिदी।
2: लो दिदीले पनि हाँस्यो। सुस्मिताले झुट बोल्या हो कि के
3: हो नि? उनले बनाएको पनि भाउजूले बनाएको भन्दा कम चाहिँ हुन्न है दाजु।
0: एक दिन हामी पनि खाना आउँछौ है, भइहाल्छ नि दिदी। हामी वर्षौं पछि आए पनि तपाईँहरूको जोडी यस्तै भइरहेछ है।
3: भइहाल्छ नि भाउजू, तपाईँको देवरले यिनलाई एकछिन मात्र माया गरेको हो र बिहे गरेको 7 वर्ष लाग्दा पनि तपाईँहरू चखेवाको जोडी जस्तो देखिनुहुन्छ। त्यहीबाट मैले पनि त केही सिक्नु पर्यो नि।
2: अहिले भन्छस् नि त, 1-2 वर्ष पछि सब बिर्सिन्छस् तैँले।
3: त्यति बिर्सिने मान्छेमा चाहिँ पर्दिन है म। मैले यिनलाई 5 वर्ष अघि हाट बजारमा देखेको थिएँ। 5 वर्ष पछि देखेर चिनेर बोलेर नजिक भएको त हामी।
2: भनेपछि स्थितिमिति
0: त्यही भइरहेछ है।
3: भइहाल्छ नि भाउजू, तपाईँको देवरले यिनलाई एकछिन मात्र माया गरेको हो र बिहे गरेको 7 वर्ष लाग्दा पनि तपाईँहरू चखेवाको जोडी जस्तो देखिनुहुन्छ।

0: प्रतिक्रियाहरू केही छन्, सल्लाह सुझाव छन् भने तपाईँले हामीलाई हाम्रो फेसबुक पेज facebook.com/khulmuli यो पेजमा तपाईँले हामीलाई आफ्ना प्रतिक्रियाहरू सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। तपाईँसँग पनि यस्ता अनुभवहरू छन्, तपाईँसँग पनि नाटकमा प्रस्तुत गरिएका पात्रहरू तपाईँको जीवनसँग मिल्दोजुल्दो छन् भने ती कहीँ ती कन्टेन्टहरू हामी जोड्न मिल्छ भने प्लिज फिल फ्री तपाईँले हाम्रो फेसबुक पेजमा अथवा 9801610 पनि वाट्सएप नम्बर हो यो, यसमा अडियो पठाउन सक्नुहुन्छ, कन्टेन्टहरू पठाउन सक्नुहुन्छ। केही बेरमा आउनेछौ, अर्को अब चाहिँ के सर अवस्था लिएर आउनेछौ, खुल्लुली.com को साथमा रहनुहोला।
1: खुल्लुली।

0: कमेडी हाइट नारायण स्मारक मानेश्वरबाट हामी बोलिरहेका छौं। झ्याल रोगेको चुक्कु लगाउनु, छेउमा पारी ल्याउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्, आफूलाई माया गर्नुहोस्। तपाईँले आफूले आफूलाई माया गर्नु भने माया गर्ने मान्छे पनि पाउन सक्नुहुन्छ। यो कुरा भन्दै गर्दाखेरि अब तिस्रो अवस्थाको केही प्रसंग खुल्लो लड्कमा रविन्द्रको चोइसमा।
1: नमस्कार, म सीताराम कटेल धुर्मुस। तपाईँहरूले मलाई विभिन्न भूमिकामा मेरीवासीमा देख्नु भएको छ र मेरीवासी मार्फत म कलाकारितामा अगाडि बढ़िरहेको छु। विशेष गरी यो अवस्थासम्म आउनका लागि मेरो किशोर अवस्थाले महत्वपूर्ण भूमिका खेल्दछ र म एउटा दुर्गम ठाउँ सोलुखुम्बुको नेचा बेतघारी भन्ने ठाउँमा जन्मेको मान्छे र झापा गौरादमा बसाई सरेर चाहिँ त्यहाँ पुग्यो र मेरो बाल्य अवस्था सोलुखुम्बुमा बित्यो भनेदेखि किशोर अवस्था झापामा बित्यो र त्यही बेला यो अवस्था जसले नै भविष्य कता लाने भन्ने निर्धारण गर्दो रहेछ र मैले अहिले आएर प्रश्नसँग भन्नुपर्छ। मान्छेका हरेक जिन्दगीका प्रगतिको पछाडि मेरो दण्डको भूमिका किशोर अवस्थाले खेल्या हुन्छ र त्यही बेला जग कसरी कस्तो बसाल्ने भन्ने चिज पनि त्यसले महत्वपूर्ण भूमिका खेल्छ होला। सायद म अन्य बाटोतिर नराम्रातिर लाग्न पनि सक्थे, साथीभाइको संगतले बिग्रिन पनि सक्थे होला, सबैलाई राम्रै मात्र हुन्छ, राम्रै मात्रै पलहरू आउँछ भन्ने छैन। तर मेरो अवस्था नै त्यस्तो भयो, मेरो पारिवारिक पृष्ठभूमि पनि त्यस्तै भयो कि मैले कामै गर्नु पर्ने थियो, म घरको जेठो छोरा थिएँ, मेरो पारिवारिक दायित्व पनि एकदम छुट्टै थियो। त्यसले गर्दाखेरि स्कूलमा पढ्ने राम्रो चित्र बनाउँथे, त्यसबाट मेरो पढाइ खर्च जुट्थ्यो अनि त्यो पछाडि म कलाका विभिन्न पाटोहरूमा भाग लिन थालेँ। मैले चाहिँ नेपाली मिडियमको बोर्डिङ स्कूल पढेको हो, श्री ज्ञानज्योति माध्यमिक विद्यालय गौरादा, जो अहिले पनि निरन्तर चलिरहेको छ। र त्यस्तो बेलामा म स्कूलमा पढाइमा सबभन्दा राम्रो थिएँ, मेरो पोजिसन एकदमै राम्रो थियो र स्कूलमा जति पढ्यो र त्यो दिमागले जति टिप्यो र पढ्नु पर्छ र एउटा पारिवारिक दायित्वलाई माथि लानुपर्छ, एउटा परिवारलाई राम्रो बनाएर लानुपर्छ, भाइ बहिनीको भविष्य पनि मेरो काँधमा थियो। म एकजना मात्रै त्यो अवस्थामा बिग्रेको थिएँ, एकजना मात्रै म अगाडि बढेको थिइनँ भने मेरो सिङ्गो परिवार तस नस हुने अवस्था थियो, किनभनेदेखि त्यो सबै दायित्व ममा थियो र मेरो ठाउँ जहाँ झापा गौरादामा अहिले पनि मलाई एउटा किताबको रूपमा हेर्नुहुन्छ त्यहाँको समाजले, त्यहाँको परिवारले र मेरो परिवारमा चाहिँ हजुरआमा, बुवा आमा अनि मेरो भाइ कुमार कटेल जिक्री भएर जो अहिले भद्रगोल टेलिफिल्म चलाएको छ, कलाकारिताबाट उसले पनि असाध्य

0: राम्रो काम गरेको छ। अनि मेरो कान्छो भाइ छ प्रकाश कटेल, ऊ चाहिँ मास्टर पढिरहेको छ। बहिनी एकजना बहिनी उसको बिहे भइसक्यो र अर्को कान्छी बहिनी ऊ पनि झापामा पढ्दैछिन्। हाम्रो यति परिवार हो र अब अहिले म वैवाहिक जीवनमा बाँधिसकेपछि मेरो मिसेस कुन्दना घिमिरे सुन्तलीको नामले तपाईँहरू चिन्नुहुन्छ, मेरो सानी छोरी छिन् सुबियानी, सुन्तलीले एका बिहानै पाएको भएर उनको नाम सुबियानी राखेको, यो नारायण गर्ने पण्डित पनि मै हुँ। र म यो एउटा मेरो पारिवारिक पृष्ठभूमि हो र विशेष गरी मदन दाई र हरिदाईबाट म अत्यन्तै प्रभावित भएर कलाकारितामा प्रवेश गरेको मान्छे र स्कुले जीवनमा किशोर अवस्थामा मैले मदन दाईद्वारा हरिदाईद्वारा अभिनीत कान्तिपुर भन्ने टेलिफिल्म चाहिँ स्वस्तानीको साङ्गे अहिले स्वस्तानीको व्रत कथा चलिरहेको छ त्यो चाहिँ गाउँमा डेगमा हेरेको थियो र त्यहाँ हरिदाईले अभिनय गरेको भूमिका हेरेर म हाँस्दा हाँस्दा रोएको पनि थिएँ र यो हाँस्य क्षेत्र चाहिँ एकदम राम्रो छ भनेर म हाँसेका विभिन्न क्यारिकेचरहरू चाहिँ सिकेँ र क्यारिकेचर पनि म कतिखेर गर्थेँ भने बिहान खेतमा गोरु लिएर जाँदाखेरि खेतमा जोत्दाखेरि चाहिँ म क्यारिकेचर गर्थेँ। घरमा चाहिँ यो नौटङ्की चिज हो, यताबाट पार लाग्दैन, राम्रो पढाइ भएको छोरो, एउटा छोरो यसैको आशा थियो, यही पनि अब बिग्रिने भयो भन्ने एउटा पारिवारिक चिन्ता थियो र म कसैले थाहा नपाउने गरी खेतमा गएर कराएर कुन सुरमा चाहिँ जोतिँदैछ भन्ने थाहा हुँदैन थियो, त्यसरी सिक्थेँ। स्कुलमा चाहिँ 16-17 टिचर मध्ये 7-8 म हो क्यारिकेचर पनि गर्थेँ र यो दुःख सुख सबै आरोह अवरोहहरू चाहिँ भोग्दै मान्छेलाई एउटा परिपक्वताको हिसाबमा अगाडि बढिने रहेछ। र सपना के थियो भने मैले राम्रो गर्छु, म सफल कलाकार हुन्छु अथवा हास्यव्यङ्गी कलाकारै हुन्छु भन्ने मैले कल्पना समेत गरेको थिइनँ, किनभने राजधानीमा मेरो कोही चिनेको मान्छेहरू र मलाई कलाकारितामा सपोर्ट गर्ने मान्छे हुनुहुन्न थियो। यो लाइन कस्तो हो, के हो, कताबाट बन्ने भन्ने नै थियो र त्यो चिन्ता एउटा आफैमा थियो र एउटा मलाई कन्फिडेन्स के थियो भने म चाँडोभन्दा चाँडो मान्छेको क्यारिकेचरहरू गर्न सक्छु, मैले केही अवसर चाहिँ पाउन सक्छु होला मात्रै थियो। तर अरू आम जो अहिले हास्य कलाकार मेरो सिनियर दाईहरू दिदीहरू हुनुहुन्छ उहाँहरू सर म कलाकारितामा उहाँहरू सँगसँगै अगाडि बढ्छु होला भन्ने त्यो मेरो कल्पना थिएन र हरेक नसोचेका चिजहरू मान्छेले राम्रो मनले हिम्मत आँट र साहस बटुलेर त्यो अवस्थामा अगाडि बढ्यो भने त्यो किशोर अवस्थाले मान्छेलाई एउटा केही दिँदो रहेछ, केही सिकाउँदो रहेछ, जिन्दगीको गन्तव्यमा हिँड्ने बाटो औलाउँदो रहेछ जस्तो लाग्छ। र म विशेष गरी हरेक स्कुलका शुक्रबारका कार्यक्रमहरूमा भाग लिन्थे। एक दिन यस्तो घटना पनि घट्यो, 9-10 गइसकेपछि मैले स्कुलमा एउटा शिक्षामा लगनशीलता भन्ने प्रश्न प्रस्तुत गरेको थिएँ, मलाई ओपिटी म्याथ पढाउने टिचरको मैले हुबहु क्यारिकेचर गरेको थिएँ। उहाँको चाहिँ बोली कस्तो थियो भने ए प्लस बीको होल स्क्वायर इक्वल टु ए स्क्वायर प्लस बी स्क्वायर ए स्क्वायर प्लस ट्वाइस ए बी प्लस बी स्क्वायर। उहाँ चाहिँ टाइम टाइममा स्याक्का स्याक्का गर्नुहुन्थ्यो, उहाँको त्यो स्याक्का स्याक्कामै बढी साथीभाइहरू हाँस्ने सबै गर्नुहुन्थ्यो र त्यो गरे बापतको मैले ठूलो सजाय पनि पाएको थिएँ। उहाँ भयङ्कर रिसाउनु भएको थियो र उहाँले मलाई एउटा शारीरिक हिसाबमा दण्ड पनि गर्नुभयो, तर त्यही चिज उहाँ गुरुले दिएको त्यो दण्डले मलाई के पनि भयो भने सायद मलाई राम्रो कामका लागि इन्करेज गरेको जस्तो फिल भयो। आज म उहाँ गुरुलाई पनि सम्मान गर्न सम्झिन चाहन्छु, किनभने पछि उहाँ गुरुले मलाई बाबु तँ यति क्षमतावान मान्छे रहेछस् कलामा कि त्यतिखेर मलाई थाहा थिएन भन्नुभयो होइन। हरेक घटनाले मान्छेलाई परिपक्व र पाठ सिकाउँदै अगाडि बढ्ने रहेछ। सायद म तिनै चिजहरू पार गर्दै यो स्टेपसम्म अगाडि बढेको छु। म एउटा सोझो इमान्दार नेचरको मान्छे र म कामप्रति वफादार मान्छे र म काठमाडौँ छिर केही न केही म कहीँ गएर भाँडै माझे भाँडै बोकेँ भने तापनि अथवा मैले कामलाई सानो ठुलो कहिले पनि हेरेन, म जस्तो पनि काम गर्छु त्यसले मलाई के मेरो जिन्दगी बनाओस्, मेरो परिवार जो ऋणमा डुबेको हुनुहुन्थ्यो त्यो ऋणबाट उकास्नु पनि मेरो ठूलो चुनौती र दायित्व थियो र यिनै सबै चिजहरू सम्हालेर मनमा लिएर मेरो बुवालाई म काठमाडौँ जान्छु भन्दाखेरि मेरो बुवाले चाहिँ बाबु तँलाई मैले 2000 पनि दिन सकिनँ, तँलाई जम्मा यो 1700 मैले यो पनि ऋण काटेर ल्याएको त्यो पनि 36% ब्याजमा यो बल्ल बल्ल यति दिएँ भन्दै मेरो बुवाले मलाई बेलुका रुँदै चाहिँ म बिहान हिँड्नु थियो बिदाबारी गर्नुभएको थियो र यो राजधानीमा आज मैले लिएर आएको त्यही 1700 पैसा र म स्वयं थिएँ र आज यो राजधानीमा मेरो सिङ्गो परिवार बनेको छ सारा नेपाली भाषा बुझ्ने र सम्पूर्ण नेपाली जनताले मलाई माया दिनु भएको छ। मसँग आज त्यो पैसा 1700 ठूलो होइन, मसँग करोडौं मान्छेको माया छ, करोडौं मान्छेकोले चाहिँ मलाई सपोर्ट गर्नु भएको छ, करोडौं मान्छे मेरो परिवारभित्रका सदस्य बनिसक्नु भएको छ। यो त नितान्त मेरो व्यक्तिगत कुरा हो। म युवा अवस्थामा जो हिँडिरहनु भएको छ, किशोर अवस्थामा जो अहिलेको युवा पुस्ताहरू हुनुहुन्छ, उहाँहरूलाई म के सजेसन गर्न चाहन्छु भने अहिले विभिन्न चीजहरू चाहिँ फेसनको रूपमा आएका छन् र यो अवस्थामा चाहिँ आफ्नो रमाइलो भन्दा पनि सबैजनाहरू सचेत भएर चाहिँ हामीले जन्म लिएको के का लागि त हाम्रो समाजमा केही न केही एउटा राम्रो छाप छोडेर रा, अथवा राष्ट्रको लागि केही न योगदान पुर्याउने एउटा माटोको लागि केही काम गर्ने हिसाबमा चाहिँ र हाम्रो भविष्य उज्जवल बनाउने हिसाबमा हामी भविष्यमा के बन्ने भन्नेतिरको चाहिँ पहिलो कुरा चाहिँ त्यो सोच्नुपर्छ जस्तो लाग्छ। हामी हाँसखेल मजा यो र यो अवस्था सबैलाई हुन्छ र यो अवस्थाबाट चाहिँ सबैजनाहरू चाहिँ बचेर राम्रो दिशातर्फ मात्रै अगाडि बढ्नुहोस्, मेरो शुभकामना यही छ र सबैलाई एउटा प्रेरित हुने काम गर्नुहोस् र तपाईँबाट मान्छेले समाजका मान्छेले केही सिकुन् त्यो सिक्ने एउटा किताब बन्नुहोस् भन्न चाहन्छु।
1: आफूभन्दा अग्रज आफूभन्दा अघिल्लो मान्छेले भनेको कुरा सुनियो भने बुझ्यो भने त्यसले पनि मलाई सकारात्मक बनाउँछ। आजको लागि खुल्लो डटकमको श्रृङ्खला यति नै। खुल्लो डटकम मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथी भाइ इष्टमित्र आफ्नो आफन्तजनलाई निशुद्ध भनिदिनुहोस् भन्दै खुल्लो डटकमको आजको श्रृङ्खलाबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

कसरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम

0: रेडियो आदिपुरा 105.4
1: बिरगोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। हार्दिक
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते कोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 9850 27 966, 9850 40 126 र 9860 81 136।
1: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
3: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
1: मिति असार 12 गते शुक्रबार,
3: समय दिउँसो 12:30 बजेदेखि,
1: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
3: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
1: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: यस भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू,
4: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने
4: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब कम्प्युटर ल्याब लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
4: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
1: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
4: मोबाइल नम्बर 9841707552
1: र 9842364038।
4: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङ 8 स्याङ्जा।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ 1 रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहालेँ।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
8: बुढी, यो योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
9: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
8: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
9: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
8: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
10: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
11: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
8: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
10: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
12: मुटुको जाँच, ईसीजी सेवा।
8: भाँचिएको हड्डी प्लास्टर सेवा।
12: डिजिटल एक्सरे सेवा।
8: चिरफार गर्ने,
12: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
12: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
13: च्या कस्तो सास गनाएको तिम्रो त?
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
13: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
16: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
17: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
13: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
17: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
12: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
18: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ
3: खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
19: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
20: यस समयको साथमा जितु सुनचादी पसल
21: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
19: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: दस अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज मध्य 1983 साल जेठ 30 गते शनिबार ज्येष्ठ कृष्ण त्रयोदशी 13 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एक अर्ब भन्दा बढ़ीको वित्तीय अपराध 31 वर्षपछि कार्यान्वयन हुँदै रावल प्रतिवेदन सुस्तामा फेरि तनाव परराष्ट्र मन्त्री खनाल चीन पनि जाँदै राष्ट्रपा महाधिवेशनको तयारी तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चीन पुग्छ कड़ालीको चुत्रो र गुज्रो शीर्षकको शुभ समाचार।
0: औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आमदानीको राम्रो स्रोत बनेको छ। सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि वन जंगल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको संकलन गर्न यति बेला किसानहरूलाई भ्याई नभ्याई भएको छ। महत्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको संकलन मनग्ञ आमदानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धूलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाई छ। पूर्वी सुर्खेतको गुरूभाकोट गाउँपालिका वडा नगरपालिका वडा नम्बर 10 खरायो चौरमा संचालनमा आएको चिनिया कम्पनी युवेन बायोटेक्नोलोजी प्रणालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रूपियाँ र गुर्जोलाई प्रति किलो 25 रूपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमीन भाड़ामा लिएर संचालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आफ्नो बारीको चुत्रो संकलन गर्न भ्याई नभ्याई भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 वटै जिल्लाबाट चुत्रो र गुर्जो संकलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 1 खर्ब बढ़ीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरूपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी खरानाले पनि अरबौं रूपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ धितोपत्र बजार चलखेल बीमा कम्पनीहरूको कोष दुरूपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी ब्रोकर बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रूपियाँ भन्दा बढ़ी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायिक घराना शंकर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक बहुस र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, भ्रुकुटी स्टक ब्रोकिङ हिमालयन रिइन्सुरेन्स हिमालय लाइफ इन्सुरेन्स नेपाल रिइन्सुरेन्स र अन्य वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा बीमा कम्पनीहरूको कोष दुरूपयोग शेयर बजारमा कृत्रिम चल खेल निषेधित कारोबार र डिभेन्चर कारोबार मार्फत रकमको स्रोत लुकाउने तथा गैर कानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने उद्देश्यले जटिल वित्तीय संरचना प्रयोग गरिएको निष्कर्ष सहित मुद्दा दायर गरिएको हो। अभियोग पत्र अनुसार सबैभन्दा ठूलो बिगो मागदाबी भट्ट विरूद्ध गरिएको छ। भट्टसँग 26,63,27,00,000 रूपियाँ बिगो मागदाबी गरिएको छ। उनीमाथि नेपाल रिइन्सुरेन्स हिमालयन रिइन्सुरेन्स हिमालयन क्यापिटल सर्भिसेस तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्ट्रमबाटै 7 करका दर हेरफेर गरेको स्वीकार गरे, तर उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईंका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्राण्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ, तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढ़ी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनैतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्ब र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको दुई दिन अघि नै सयौं गाडी भित्राउन सहयोग गरेको र अरबौं राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाफ दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत सहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्रीजीमा खूब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईहरूले भने जस्तै कार्यक्रम राख्न 5 पर्खनुस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह दैनिकमा खबर छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासोपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साहसाथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासोपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुंगो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासोपाको उद्देश्य छ।
0: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्प भन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू नेपाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो।

0: कालचीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
1: आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न सवा करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रूकुम पश्चिमको मुसिकोट एकका राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढ़ेर रूकुमको सदरमुकाम मुसिकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट टु फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रूकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुवै लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य चारजनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुवै लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाडौँबाट सिधै यूएईको दुबई पुगे। त्यसपछि शुरू भयो दलालको पैसा माग्ने क्रम। शुरूमा 5 लाख मागियो। उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ़ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको एक महिनापछि दलालले अब चाँडै अगाडि बढ़ने हो भन्दै एकैचोटि 40 लाख रूपियाँ माग गरे। शुरूमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हाहार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढ़ेन। पर्खाईको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौं। एक दिन दलालले भने, अब यतैबाट उज्बेकिस्तान जाने हो। उनी सहितका 4 जनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित 2 जनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ एक दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए, एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौ। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका 2 महिना उनले फेरि अनिश्चित पर्खाईमा बिताए। फेरि उस्तै कथा भयो जस्तो दुबईमा भएको थियो। भिजाको म्याद सकियो, कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए। फेरि उनले पट्यार लाग्दो 1 महिना मुम्बईमा बिताए भने, घुमघाम फिराई गरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागेको थियो। त्यहाँबाट हामीलाई अफ्रिकाको युगण्डा पुर्याइयो। 4 दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कोंगो किन्सामा पुर्याइयो भनेर आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा खबर छापिएको छ।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी